0: हाम्रो जनशक्ति एकदमै कम छ। हामी नेपालभरि हेडक्वार्टर र हाम्रो माता शाखा कार्यालय गरेर हामी 215 जना जति जम्मा कार्यरत छौं। होल नेपाल दरबन्दी संख्या 78 हो र हामी सबै अरू काजमा छौं र हाम्रो बाहिरको अफिसहरू पनि काजमा नै हो। हाम्रो पहिला लागू औषध नियन्त्रण ब्यूरोको शाखा कार्यालयहरूको दरबन्दी पनि हुन्थ्यो र त्यो अहिले चाहिँ संघीयताको विस्तारित योजनामा चाहिँ मर्ज भएर अहिले हामीसँग छैन। यो हाम्रो काजमा आएर फेरि साथीहरू खटिनु भएको छ। जनशक्तिको हिसाबमा कम छ, कानूनकै मैले विषयतिर लागे। अब यसमा लुक होलहरू चाहिँ हामी अहिलेसम्म विभिन्न मोडेलहरूमा काम गरिरहेका हुन्छौँ। यो बाई एन्ड बस्ट भन्ने छ अनि यसमा कन्ट्रोल डेरी भन्ने छ जुन कानूनमा अलिकति छुवाइएको छ। अन्डर कभर अपरेशनहरू चाहिँ हुन्छन्। अब यस्तोमा लागू औषध एन लागू औषध अपराधमा यस्ता विधिहरू प्रयोग नगर्दा कारोबारीहरू हामी नियन्त्रणमा लिन सक्दैनौ, उनीहरूको इन्फर्मेसन हामीसँग आउँदैन। अब यो विधिहरू हामीले प्रयोग गर्दा त्यो कानूनमा कार्यविधि अहिलेसम्म बनेको छैन, भनेपछि यसमा कानूनी समस्या छ। कहिलेकाहीँ हामीले यसमा सो मनी पनि देखाउनु पर्ने हुन्छ, लोभ्याउन पर्ने हुन्छ। हामी साँच्ची नै किन्ने मान्छे बनेर पैसै देखाएर त्यो पैसाको लोभले कारोबार गर्ने मान्छेले हामीलाई सामान बेच्न आउँछ, त्यो पनि हामी टेक्निक लाउँछौ, सो मनी युज गर्छौँ। हामी बाई एन्ड बस्ट हाम्रो अपरेसन मोडेलमा हाम्रो 5 लाख भन्दा बढी बोकेर हिँड्न नपाउने भन्ने छ। 1 किलो अफिम हामीले चाहिँ किन्ने, हामी एजेन्ट बन्यौँ भने हामीले 1 किलो अफिम किन्नलाई 3 लाख 5 लाख त हामी आफैले बोक्नुपर्छ। हामी 20 किलो 30 किलोसम्म अफिमको डिल गर्छौं। यस्तो पनि हाम्रो लागि समस्या छ। विभिन्न औषधिहरू, जीवन रक्षाको लागि हामीले युज गर्ने मेडिसिनहरू डाइभर्सन भएर विभिन्न नयाँ नयाँ औषधिहरूको दुरूपयोग बढ्दो छ, त्यसलाई पनि एउटा नियमन गर्न आवश्यक छ।
1: नेपाल प्रहरीका पूर्व एसएसपी र अहिले यो फौजदारी कानूनको विषयमा अभ्यास गरिराख्नु भएको म राजकुमार वैद्यवारज्यूलाई अहिले नआएको तर मान्यज्यूले अथवा सांसदज्यूहरूले सुन्नुपर्ने र त्यसलाई व्यवहारगत रूपमा चाहिँ कानून परिमार्जनको लागि गर्नुपर्ने के छ छुटकैमा राख्नुको लागि अनुरोध गर्दछु।
2: मैले हेडक्वार्टर्सबाट कति रहेछन् त मुद्दा दर्ता भनेर मैले हिजो मात्रै लिएको थिएँ, त्यसमा मैले सबै डाटा सुनेन। यो 81-82 मात्रै संक्षिप्त भन्न चाहन्छु। महिला पुरुष भन्ने छुट्या छ 7146 पुरुष, महिला चाहिँ 9419, भारतको 283 पुरुष र 22 जना महिला र अन्य विदेशी भने छुट्टिया छ, त्यसमा चाहिँ हजुरको 13 जना पुरुष 7 जना महिला भनेपछि महिलाहरू पनि थर्ड कन्ट्री अन्य देशको पनि महिलाहरू पनि उत्तिकै कारोबारमा चाहिँ संलग्न छ भन्ने छ। 7890 चाहिँ मान्छेको संख्या र 5061 चाहिँ दर्ता यो सालको, अरू पनि मसँग पाँच वर्षको छ तर अहिले म चाहिँ यो भन्न अब समयको अभावले केही मेरा साथीहरू अहिले म एलएलएम पढ्ने साथीहरू त्यसपछि मेरो काम गर्ने बोर्डरमा लाइनमा बसेका नेपालगंज भैरवा र झापामा बसेका साथीहरूसँग पनि स्टिल काम गरिरहेको मान्छेको पनि त्यसको पनि लिएर मेरो अनुभव पनि थोरै एड गर्न चाहन्छु। भैरवाको साथी भन्ने हुनुहुन्थ्यो अहिले गाँजा यहाँबाट इण्डिया होइन कि अस्ति थाइल्याण्डको उसमा चाहिँ यहाँ आइपुग्यो, बेङ्ककबाट थाइल्याण्डमा यो भैरवाको रूट हुँदै गाँजा आइपुग्यो भन्ने उहाँले त्यो भन्नुभएको थियो भने 13 जनालाई अहिले सबभन्दा चुनौती के भने तपाईँ हामीले चढ्ने सवारी साधनमा प्रहरीले चेक गर्छ, मादक पदार्थ सेवन चेक गर्छ भनेर अहिले लागू औषध सेवन गरेर बढ्दो रूपमा चालकहरूले खाएर हिँडेको अवस्था छ। एउटा किटलाई लाग्दो रहेछ 1500, किटको अभावले पनि चेकिङ प्रभावकारी भएको रहेनछ। त्यो किट्सहरू यथेष्ट मात्रामा दिएर मापा चाहिँ अहिले लागू औषधको चाहिँ सेवनमा चेक गर्नुपर्नेछ, किनभने दुर्घटना चाहिँ विविध कारणमध्ये अहिले एउटा कारण चाहिँ यो मेजर इस्यू भएको छ। नेपाल प्रहरीलाई अलि स्ट्रेन्थन गर्नुपर्ने, यसलाई किट्सको व्यवस्थापन गर्ने देखिन्छ। ल्याब टेस्ट टाइममा नआउनु होइन, त्यसपछि कतिपय गाँजा सेवनको 1 महिना छ अब अनुसन्धानको अवधि 90 दिन छ बढी राख्नु, यी कुराहरू छ अहिले धेरै कुरा आइसकेको छ, यसमा म धेरै गइन। सेवन र कारोबारमा चाहिँ जस्तो कल डिटेल भए पैसाको आदान प्रदान नभएको परिणामलाई बेस बनाउँदा कतिपय मान्छे भरिया सानो स्केलका मान्छेहरू 10,000-15,000 एउटा क्यारिङ गरेर मान्छेहरू आजीवन गएको अवस्था चाहिने छ। तराई थियो अहिले पहाड जानुहोस् लागू औषध मुद्दा चलिरहेछ, त्यस कारणले पहाड़सम्म छोइसकेको अवस्था छ, खुला बोर्डर छ, पर्याप्त जनशक्ति छैन र पर्याप्त स्रोत साधन छैन र सम्बन्धित निकाय सम्मानित छैन भन्ने मेरो जिकिर रह्यो। परिवारको भूमिका खोज्नु जरूरी छ, समाजको भूमिका खोज्नु जरूरी छ, प्रहरीको भूमिका तिमीले यो गर मात्रै होइन यसको लागि बजेट सहित आउनु पर्यो. मलाई उसलाई दुर्निर्माण थाम्न सक्ने अवस्था छैन, फैसलामा पनि एकरूपता छैन.
1: पुरस्कारले सजिलो बनायो कि अप्ठ्यारो भयो उहाँले चाहिँ रोक्नु पर्छ भनेर प्रस्ताव
2: गर्नुभयो. भारतमा चाहिँ नि त्यो लागु औषध बरामद हुने बित्तिकै तुरन्तै त्यसको भेरिफाई गरेर हाम्रो त फेरि पछि टेस्ट गर्दा पनि लागु औषध नभेटेको भन्ने पनि टेस्ट आइरहेको पाइन्छ कहिले काहीँ. त्यो व्यवस्था छ भने यहाँ चाहिँ फैसला भइसकेपछि हुने हुनाले यसको पनि अब पुरस्कार पाउने कुरा त अब केही नि एड्रेस त्यसको मकसद होला, तर अलिक यसको दुरुपयोग भयो भन्ने कुरा पनि आइरहेको छ. अब यसलाई कहीँ न कहीँ एड्रेस चाहिँ अन्य भत्ताहरू दिएर पनि एड्रेस गर्न सकिन्छ भन्ने म त्यसमा भन्न चाहेँ. एउटा एजेन्सीले मात्रै थाम्नु पर्ने अवस्था सक्ने अवस्था छैन कि, र कहीँ कहीँ रिसिभी पनि देखिन्छ तर लाउसेर फसाइदिएको पर्ने अवस्था देखिन्छ तराईतिर विशेष गरेर जुन अहिले प्रस्थान केन्द्र छ. अब त पालिकाले सरकारी लगानी गरेर पालिकाले दुईटा चारवटा आवश्यकताहरू अनुसार खोल्नै पर्ने अवस्था छ. उहाँहरूलाई स्किल अनुसार काम दिने बजेट चाहिँ त्यहाँ लगानी गर्नु जरुरी छ. प्राइभेट एजेन्ट उसले थाम्न सक्ने अवस्था छैन र धेरै चाहिँ उहाँहरूको टेक्निकल नपुगेर मान्छेहरू मरेको अवस्था पनि देखिन्छ. अहिले लाउँछ कुल्ली मात्रै लाउँछ ऊ मात्रै भिक्टिम भएन, जघन्य अपराध हत्या यो लाउँछ कारणले भइरहेको छ. यो आफू मात्रै पीड़ित होइन, यसले समाजलाई नै दोस्तो बनाएको हुनाले अब पालिकाको बजेट त्यहाँ जानु जरुरी छ.
1: हस्, धेरै धन्यवाद छ राजकुमार वैद्यवारज्यू. र हामी छलफल अगाडि बढाउने क्रममा अब यसलाई खुला गरौं, आफ्नो विचार राख्न चाहनुहुन्छ भने र यहाँहरूले हात उठाइदिनु होला. हामी पालै पालो नवराज भट्ट हामीसँग हुनुहुन्छ, क्याप्सनका काठमाडौँ अध्यक्ष जी हुनुहुन्छ.
3: यसको प्रत्यक्ष अहिले शिकार हाम्रो विद्यालयमा पढ्ने विद्यार्थीहरू भएको अवस्था छ. स्थानीय लोकल लेभलमा भएका साना साना पसलहरू विद्यार्थीहरूले यो गाँजा चरेस भन्दा पनि अहिलेको हाम्रो स्कूल लेभलमा पढ्ने विद्यार्थीहरूले त्यो औषधिहरू मिक्स गरेर एउटा डोज बनाएर बढी खाने गरिएको देखियो. मेडिकलहरूबाट विद्यार्थीहरूले किनेको देखियो क्या. 2051 सालदेखि लिएर अहिले तपाईँको 2083 सालसम्म आइपुग्दाखेरि 32-33 वर्षसम्म यो कानून आएन. यो चाहिँ विडम्बना हो. कानून नयाँ आउनु पर्यो. लागु औषधले गर्दाखेरि यो देशको युवा नै लतमा फस्ने र भयावह अवस्था भएको कारणले गर्दाखेरि यसमा अब नयाँ कानून बनाउने, नयाँ कानून बनाएर यसको एउटा छुट्टै टास्क फोर्स गठन गरेर आवश्यक जनशक्ति थपेर यसलाई चाहिँ कार्यान्वयनमा ल्याउनु पर्छ भन्ने हाम्रो भनाइ छ.
1: हामीसँग क्लिनिकल साइकोलोजिस्ट डाक्टर शालिग्राम भट्टराईजी हुनुहुन्छ. कानून निर्माण अथवा संशोधन प्रक्रियामा छ भने त्यो छोटकरीमा राख्न म अनुरोध गर्दछु.
4: धन्यवाद सर. चेतनाको स्तर कम्युनिटी लेभलमा यति पुर्याउन जरुरत छ कि जबसम्म हामीले वडा लेभलदेखि नै बजेट नै छुट्टी आएर घर घरमा हामीसम्म जति बेलासम्म पुग्न सकिँदैन यसलाई कन्ट्रोल गर्न धेरै गाह्रो छ. हरेक घरमा चाहिँ इच फ्यामिली मेम्बरलाई चाहिँ अवेर गर्न असाध्य जरुरत छ. यो चाहिँ वडा लेभलदेखि अहिले नै यो प्लानिङ प्रोसेसको बेला पनि छ क्यारे. यति बेला नै बजेट छुट्याएर नीति नियम कानुन के हो चेन्ज गर्ने कुराले चेन्ज गर्नै पर्यो. किन भन्दा एकचोटि इमेजिन गरौँ त हामी कसैको घरमा एकजना चाहिँ यो युजर्स कुनै भिक्टिम हुनुहुन्छ भने कति गाह्रो पर्छ. फ्यामिली मात्र सफर हुँदैन, त्यो कम्युनिटी सफर गर्छ, त्यो वडा सफर गर्छ, पालिका सफर गर्छ, जिल्ला सफर गर्छ, व्यक्ति त सफर हुन्छ हुन्छ, त्यसले अरूलाई पनि धेरै नराम्रो हिसाबले चाहिँ त्यसले इम्प्याक्ट गरिरहेको हुन्छ. त्यही भएर वान इन्डिभिजुअल इज टू मेनी यो कुरालाई हामीलाई असाध्यै बुझ्नु जरुरत छ जस्तो लाग्छ. यसलाई मननै गर्न जरुरत छ कि यदि हामीमा त्यो कमिटमेन्ट छ चेन्ज गर्ने हो भने लेट्स स्टार्ट इट फ्रम टुडे. आजदेखि हामी शुरू गरौं न. 51 सालमा भएको नीति नियम अहिलेसम्म पनि कुनै त्यस्तो अपडेट भएको रहन्छ. वाट ह्याड वी बिन डुइङ फर लास्ट 30 इयर्स. 30 वर्ष हामी के गरेका थियौँ. महत्वपूर्ण कुरो भनेको रिफरल मेकानिजम असाध्यै जरुरी. एक त अवेरनेस चाहियो, स्कुलको बच्चाहरू कति भिक्टिम हुन्छन् भन्ने किसिमको कुराहरू सम्भव त उहाँलाई थाहा छ जस्तो लाग्छ होइन. अर्को चाहिँ भइसकेपछि रेस्पोन्स मेकानिजम असाध्यै पुअर छ. कुन ठाउँमा पठाउने, लोकल लेभलमा वडा लेभलदेखि नै त्यो हेल्थ फेसिलिटिजहरूमा त्यो क्यापेसिटी छ कि छैन, त्यो हिसाबको ट्रेन ह्युमन रिसोर्स छ कि छैन, त्यो एउटा समस्या छ. कुन हस्पिटल पठाउने, कहाँ छ हस्पिटलमा छ कि छैन, होइन, एकदमै गाह्रो छ. रिहेबिलिटेसन सेन्टर्सहरू केही छन् तर त्यो ट्रेन ह्युमन रिसोर्स त्यहाँ छ कि छैन, होइन, उपचार गर्न सक्ने किसिमको क्यापेसिटी छ कि छैन, काउन्सिलर्सहरू छन् कि छैनन्, होइन, साइकियाट्रिस्ट क्लिनिकल साइकोलोजिस्टहरूको एभाइलेबिलिटी छ कि छैन. यी चिजहरू असाध्यै जरुरत पर्छ. यो कार्यक्रममा कमिटमेन्ट जनाऊ है. कमिटमेन्ट नभइकन चेन्ज आउँछ जस्तो लाग्दैन.
1: हस,
4: तर कमिटमेन्ट भयो भने वी क्यान डु एन्ड वी क्यान वर्क टुगेदर.
1: पुनस्थापना केन्द्र सञ्चालक मध्येबाट रिकभरिङ नेपालका अध्यक्ष विष्णु फुयल शर्माजी हुनुहुन्छ. के कुरामा कानूनमा संशोधन गरियो भने गुणा चार गुणाको दरले बढ़िरहेको छ, त्यसलाई नियन्त्रणमा राख्न सकिन्छ, पुनस्थापनामा पनि सहयोग पुग्छ.
5: माननीयज्यूहरूलाई मैले के भने तीनटा काम. एउटा पोलिसी तुरन्तै बनाउन सकिन्छ, रेडी छ. टिप्पणी उठाएर कानूनमा गएको थियो, कानूनबाट गएर क्याबिनेटमा लिएर जाने पास गर्ने भनेको थियो, भएन. त्यसपछि अर्को मन्त्री आउनुभयो. अब अहिले पनि हामी पुस गरिरहेछौ. उत्पादन, बेचबिखन, ओसार पसार, यो सबैलाई अहिलेको भन्दा कडा कानून बनाऊ. तर लागू प्रयोगकर्ता त जानी नजानी साथीभाइको लैलैमा कहिले जानेर कहिले नजानेर फसे उनीहरू अपराधी होइन। म तपाईँहरूको अगाडि उभिरहेको छु त म अपराधी हो त, म लागू प्रयोगकर्ता हो म अपराधी हो त, म समाजमा मेरो कन्ट्रिब्युसन गरेको छैन, मैले मेरो घर हेरेको छैन, जानी नजानी म बिग्रिएँ तर होस आयो म फर्केँ फेरि आई क्यान कन्ट्रिब्युट माई फ्यामिली होइन मेरो ब्याक टु माई फ्यामिली भन्दाखेरि अहिलेको कानुन चाहिँ ओसार पसार बिक्री वितरण यो सबै भण्डारणलाई अहिलेको भन्दा पनि कडा कानुन बनाऊ, सेवनलाई अलिकति भिन्दै आँखाले चस्माले हेरौँ, जसले गर्दा हामीले क्विक इन्टरभेन्सन गरेर क्लिनिकल साइकोलोजिस्ट यहीँ हुनुहुन्छ उनीहरूलाई त्यहाँ दलदरबार निकाल्न सकिन्छ। नेपाल सरकारले गरेको तथ्याङ्कमा 28,000 छ भन्दा काम सुरु गरे, म त्यतिखेर गृह मन्त्रालयबाटै गृह मन्त्रालयकै कर्मचारी लाओस शाखाकै कर्मचारी, म पहिला लाओस शाखामै काम गर्थे, त्यतिखेर भएन शाखाले सानो काम गर्यो भनेर म एनजिओ सेक्टरमा छिरे राजीनामा दिएर र आज आइरहँदा मेरो क्षेत्रमा मैले रिभोल्युसनै ल्याएँ। ट्रिटमेन्ट रिहेबिलिटेसनमा धेरै ठुलो काम भयो, धेरै व्यक्तिलाई सुधार्न सक्यो, नयाँ जेनेरेसन यसरी वार्ता आइदियो कि हाम्रो कन्ट्रोल भन्दा बेहोर्ड भइदियो, हाम्रो हातहरू अझै पनि सदैव हामी काम गर्न तयार छौँ।
1: राष्ट्रिय युवा परिषदका उपसचिव विश्वास रोकाजी हुनुहुन्छ, यो सरकारको मात्रै दायित्व होइन सामाजिक रूपमा अथवा व्यक्तिगत रूपमा पनि हाम्रो त्यो खालको भूमिका हुन सक्छ। युवा परिषदको अनुभव सुनाउँदाखेरि जनचेतनाको विषय हामी अघि सुन्यौं, 6 कक्षा 7 कक्षादेखि नै त्यो सेवनको शुरूआत जानी नजानी भइरहेका छ भने परिषदले केही त्यस्तो गरिराखेको अभ्यास छ भने अथवा थप यो यो विषयमा मान्यज्यूहरूले कानूनमा अथवा संसदमा अथवा बोल्न सक्ने अथवा जहाँ जहाँ उहाँको पाउँछ त्यो कुरामा राखिदिनु भयो भने भविष्यमा जनचेतना जगाउने विषयमा अथवा अरू विषयमा पनि सरकारी निकायले काम गर्न सक्छ भन्ने लागेको के छ, छोटकरीमा राख्नु म अनुरोध गर्दछु।
6: कानून निर्माण गर्छौं तर त्यो कानून निर्माणको चाहिँ के छ भन्दाखेरि जनचेतना जनस्तरमा चाहिँ त्यो ओरिएन्टेशन अथवा जनचेतना एकदमै अभाव छ। लागू औषध नियन्त्रण ऐन 2033 पनि सायद सबैले पढ्दैन होला जस्तो लाग्छ, त्यसकारण हामीले चाहिँ कुनै पनि कानून निर्माण गरिसकेपछि त्यो कानूनलाई लक्षित वर्ग हो त्यसलाई चाहिँ हामीले चाहिँ ओरिएन्टेशन गर्न एकदम आवश्यक छ। जस्तै विद्यालय कलेजहरूमा त्यो कानून बारेमा अनि लागू पदार्थ दुर्व्यसन बारेमा एकदम चाहिँ ओरिएन्ट गर्नु अथवा बिहान कुनै समयमा गरौं हप्तामा गरौं त्यस्तो गर्यो भने त्यसले चाहिँ केही न केही हाम्रो चाहिँ सकारात्मक प्रभाव पारेर त्यसले चाहिँ न्यूनीकरण गर्न सक्छ। हामीले यो नियन्त्रण कानून रूपमा मात्रै नियन्त्रण गर्यो भने यो सम्भव छैन।
1: अब हामी मान्यज्यूहरूतर्फ लागौं, जुन खालको एउटा धैर्यता राखेर यहाँ बसिराख्नु भएको छ र यो सुनिसकेपछि मनमा लागेको कुरा पनि हुन सक्छ र अथवा भोलिको संसद अथवा संसदीय समिति मार्फत यो कानूनलाई सच्याउने अथवा अझ समृद्ध बनाउने विषयमा यहाँहरूको प्रतिबद्धता सहित के छ त्यो मानिजहरूबाट अब हामी सुन्न शुरू गर्छौं।
7: म सुशीला ढकाल आचार्य झापा जिल्लाबाट 3 नम्बर क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय संसद। कानूनमा बोल्ने कुरा कानूनको ठाउँमा हामी छौं, तपाईँहरूले हामीलाई जुन प्रोत्साहन गर्नुभयो यी विज्ञहरूसित गएर तपाईँहरूले हामीलाई केही कुरा दिनुभयो, हामी पनि अध्ययन गरेर विधेयकमा चाहिँ ल्याएर फेरि तपाईँहरूले 8 वर्षदेखि छलफल गरेको ड्राफ्ट गरेको विधेयक अझै परिमार्जित गरेर तत्काल अवस्थामा नै यसलाई कार्यान्वयन गरेर सफल गराउने पोजिसनमा हामी जान्छौं।
1: यो कार्यक्रममा आएर यहाँ कुनै समयमा त्यो दलदलमा फसेर फेरि राम्रो अरूको लागि पनि अभियान चलाइराख्नु भएको छ, त्यो सबै कुरा सुन्दाखेरि हजुरको प्रतिबद्धता के हो? अब हजुरले
7: तपाईँहरूले जुन चलाउनु भएको छ मैले अघि नै भने त्यसमा चाहिँ म धेरै प्रभावित छु, त्यसमा तपाईँहरूका लागि सहयोग गर, तपाईँहरूले कुनै ड्राफ्ट गरिरहेको छलफल फेरि पनि सानो छलफल अथवा सुझाव दिनुभयो भने कानून बनाउने ठाउँमा हात उठाएर मेरा सुन्ने समयमा पनि राख्नेछु। यति कुरा भन्दै म धेरै कुरा भन्दिनँ, यो महत्वपूर्ण छ, यो आवश्यकता छ, पानीलाई फिल्टर गरे जस्तै यो मानिस जीवनका लागि दुर्गति हो, निर्मूल गर्नका लागि हामी संसदमा केही साथीहरू सहित यसलाई मुद्दा उठाउन हामी तयार छौँ भन्ने दुईटा कुरा यही टुङ्गियो छु। धन्यवाद।
8: मेरो नाम मनमाया विश्वकर्मा, म झापा क्षेत्र नम्बर 2 को प्रतिनिधित्व गर्छु, मेरो पार्टी चाहिँ नेपाली कंग्रेस हो। धेरै महत्वपूर्ण विषय छ, थुप्रै कानूनहरू यस्ता छन् जुन महत्वपूर्ण छ हाम्रो समाजको लागि र कानूनी शिक्षाको अभाव पनि छ नेपालमा चाहिँ रहेछ र त्यसमा सरकारको दूरदर्शिता पनि रहेन रहेछ, त्यो पनि मैले थाहा पाएँ अहिले। अब यिनै विषयहरूमा मेरो भूमिकालाई म सशक्त बनाउनेछु र मेरो चाहिँ कानूनले कस्तो किसिमले कानून निर्माण भयो भने हामीलाई सहजता हुन्छ
1: यो कुरा
8: म सशक्त रूपमा उठाउनेछु र यो मलाई एकदमै गढेको विषय पनि हो। तपाईँहरूले दिनुभएको सल्लाह सुझावलाई जुन जुन समय मैले पाउँछु त्यो समयमा एकदम व्यापक उठाउँछु र म यसलाई मेन मुद्दा बनाउँछु, मेरो प्रतिबद्धता हो।
1: माननीय बलावती शर्माजी,
9: सर्वप्रथम त कडा कानून भनेर भन्नुभएको छ, कानून त चाहियो नै, कानून बनाउनु पर्छ र त्यो कानून बनाउनको लागि त्यो कानून समितिमा नि भएको हुनाले र यो सबै भोगेको हुनाले मैले काका के गर्नुपर्छ तर कडा कानूनले मात्रै म अर्को के सहमति छु भने हुँदो रहेछ त्यसमा स्कूल लेभलदेखि करिकुलम जो बनाइराख्ने भन्नुभएको छ यो पञ्चवर्षीय गुरु योजना त्यसमा के छ हामीले पनि हेरौँ त्यसलाई चाहिँ कार्यान्वयन गर्नु पर्यो र 50 वर्षको पुरानो कानूनलाई तुरन्तै संशोधन गरेर नयाँ कानून ल्याउनु पर्यो पुनस्थापना गर्ने कुरा पनि एकदमै जरुरी रहेछ र करिकुलमदेखि नै कोर्समा राखेर त्यसलाई चाहिँ यसो यो गर्नु हुँदैन हामीले भन्न त पर्यो यो लागु औषध खाँदा यस्तो कानून छ यस्तो हुन्छ भन्ने कुरा चाहिँ अवेरनेस प्रोग्राम चाहिँ सँगसँगै स्कूल लेभलदेखि नै लग्नुपर्छ कडा कानूनले मात्र यो नियन्त्रण हुन्छ जस्तो मलाई लाग्दैन हामी संसदमा भएको हुनाले यसलाई उठाउने कुरा बोल्ने कुरा त्यहाँ कानून बनाउने कुरा र सहयोग गर्ने कुरा अब बिल त्यहाँ संसदमा आउँदाखेरि त्यसमा लागेर चाहिँ यसलाई अगाडि बढाउने कुरामा चाहिँ प्रतिबद्धता रहनेछ हस् धन्यवाद
10: कार्यक्रम आयोजक सम्पूर्णमा फेरि धन्यवाद दिन चाहन्छु म हरिना देवी कामी डडेलधुरा प्रतिनिधि सभा सदस्य यो धेरै कुराहरूलाई आत्मसात गर्दै आगामी मैले गर्नुपर्ने संसदमा बोल्नुपर्ने कुराहरूमा अब यो नियन्त्रणका लागि हामीले कानून बन्यो तर कार्यान्वयन हुन सकेको छैन भन्ने विषयमा हामी पुगेका छौं त्यसकारण यसका लागि हामीले बोल्ने कुराहरूमा यो सबै कुराहरूलाई मैले आत्मसात गर्दै मैले बोल्नुपर्ने शून्य समय हुन्छ कि कसरी हुन्छ मैले आफ्नो कुरा राख्नेछु र यो कार्यक्रम राख्नु भएकोमा धेरै धेरै धन्यवाद दिन छु
11: मेरो नाउँ डाक्टर चन्द्रमोहन यादव जो यहाँ जो ल छ त्यसको बारेमा आइदिनु नो द्याट यस्तो पुरानो अब 50 इयर्स हेभ पास्ड एन्ड नथिङ हेज ह्यापन न्यू सो द्याट्स अ भेरी सकिङ थिङ फर मी
1: यसलाई सच्याउनको लागि तपाईँले आवाज उठाउनुहुन्छ
11: यो दुई महिनामा दुईचोटि अब बलावतीजीले धेरै त्यहाँ हाम्रो मान्यजी धेरै बोलिराख्नुहुन्छ उहाँहरूले कति विचार गर्नुभएको छ म दुईचोटि यो ड्रग एब्युजको बारेमा आई हेभ रेज्ड अलरेडी क्वेसन्स ट्वाइस
1: दुईपटक कुरा उठाइसक्नु भयो
11: दुईचोटि या यसको बारेमा फिल कस कसले गर्छ होला एउटा डाक्टरले एउटा परिवारले र जो रिहेबिलिटेसनसँग जोडिएको छ भनौँ नत्र अरू त अब यहाँहरू कुरा गर्नुहुन्छ होला होइन बुझेर पढेर होइन कति कुरा यु क्यान फिल
12: नमस्कार म सरस्वती लामा धादिङबाट म चाहिँ राप्रपाबाट चाहिँ प्रतिनिधित्व गर्छु गाजर खेती अहिले गाजर खेती गर्नुपर्छ भनेर व्यापक भइरहेछ कि है गाजर खेती चाहिँ उद्योगसँग जोडिएको त छ देशको अर्थतन्त्रसँग जोडिएको पनि छ तर त्यसो भन्दैमा हामीले गाजर खेतीलाई चाहिँ प्रोत्साहन दिने होइन कि त्यसलाई चाहिँ कन्ट्रोल गर्नलाई निकाय पहिला चाहिँ तयार हुनु पर्यो के अरे आमदानी पनि हुन्छ देशको लागि एकदमै राम्रो हो होइन उद्योग धन्दा पनि चल्छ त्यसको हरेक चिज हरेक जरादेखि लिएर बीजदेखि लिएर सबै चिजको अब धागो सागो सबै हुने सबै हुन्छ होइन हामीले बिर्सिनु हुँदैन कि त्यो लागू पदार्थ हो त्यसलाई चाहिँ सरकारी निकायबाट कसरी कन्ट्रोल गर्छ सरकारी निकायबाट कन्ट्रोल गरेर त्यसलाई प्रोत्साहन दिनु चाहिँ ठिकै छ होइन त्यतातिर चाहिँ सोचौं तपाईँहरूले चाहिँ कानूनको तर्फबाट मात्रै हेर्नुहुन्छ उहाँले अनुसन्धानको तर्फबाट मात्रै हेर्नुहोला होइन कसैले के को तर्फबाट मात्रै हेर्नुहोला तर हामीले पनि त्यसमा फेरि कस्तो खालको विचार गर्छौं भने हामीले गाउँघरमा आफ्नो समाजमा के चलिरहेछ होइन त्यसलाई त्यो कानून ठ्याक्कै प्रयोग गर्दाखेरि त्यो बनाउँदाखेरि समाजलाई कस्तो असर पर्छ त्यसलाई पनि हामीले ध्यान दिएर हामी त्यहाँ सदनमा उठाउँछौ पूर्ण रूपले हामी चाहिँ यो लागू पदार्थ निर्मूल होस् भन्ने हामी चाहन्छौ कि लागू पदार्थको त्यो सेवन गर्नु चाहिँ निर्मूलै होस् त्यही प्रतिबद्धता जाहेर गर्छ हामी तपाईँहरूले बनाएर दिनुभएको चिज चाहिँ हामीले संसदमा हामी आवाज उठाउँछौ धन्यवाद
1: धेरै धन्यवाद अब यो सँगै हामी
12: अनि म एउटा कुरा भन्छु होइन अहिले नियम कानून बनाएर मात्रै हुँदैन कि त्यसलाई चाहिँ सशक्त रूपले हामीले कार्यान्वयन पनि गर्न सक्नुपर्छ कानून बनाएर थन्काएर बस्यो भने त्यसको फेरि केही औचित्य छैन
13: यो छलफलमा लागू औषध नियन्त्रण ऐन 2033 संशोधनका लागि सांसद र सरकारवालाको प्रतिबद्धता तथा विचार सुझावपछि यो ऐन संशोधनमा भएको ढिलाइ र ऐन कार्यान्वयनका लागि चालिनुपर्ने कदमका बारेमा टिप्पणी राख्ने बेला भएको छ प्रस्तुत गर्दै हुनुहुन्छ वरिष्ठ अधिवक्ता तथा फौजदारी कानून बारेका जानकार लव कुमार मैनाली
14: नियन्त्रण गर्ने हिसाबले चाहिँ यो कानूनको निर्माण गरे जस्तो देखिन्छ बेसिकली सबभन्दा ठूलो अधिकार चाहिँ औषध नियन्त्रण अधिकारीलाई दियो फेरि सँगसँगै के पनि गर्यो भन्दाखेरि या प्यारलल्ली एउटा औषध नियन्त्रण अधिकारीले इन्भेस्टिगेसन गर्ने अरू रेगुलर जुन प्रोसेस छ जिल्ला प्रहरी कार्यालयले आफ्नो जुरिस्डिक्सन अन्तर्गत कार्यवाही गर्ने औषध नियन्त्रण अधिकारीलाई चाहिँ स्पेशल अधिकार दियो पक्राउ गर्ने खानतलासी गर्ने यो पछिल्लो संशोधनले के गर्यो भन्दाखेरि 3 या 2 भनेर यहाँ चाहिँ थप दियो यहाँ अनुसन्धान अधिकारी भन्नाले लागू औषध नियन्त्रण अनुसन्धानको सिलसिलामा लागू औषध नियन्त्रण कानून कार्यान्वयन निकायको प्रमुखले तोकेको प्रहरी सहायक निरीक्षक वा खरदारद्वार जसाउनको शाखा यो कर्मचारी छन् कानून कार्यान्वयन इकाईको प्रमुख भनेर यहाँ थपदियो। नेपालको कुनै पनि कानूनले कानून कार्यान्वयन इकाई भनेको के हो भन्ने कुरा चिन्दैन। व्यवहारमा चाहिँ कानून कार्यवाही इकाई भनेर त्यो लागू औषध ब्युरो खडा गर्यो, तर त्यो कुन ऐन अन्तर्गत कसरी के भन्ने कुरा कहीँ पनि डिफाइन गरेका छैन। लागू औषधको परिभाषा भनेर भन्दाखेरि लागू औषध भन्नाले गाँजा, औषधि प्रयोगी गाँजा, अफिम तयारी अफिम, औषधि प्रयोगी अफिम, कोकाको झारपात, यति मात्रै हामीले परिभाषित गर्यौं। साथमा आएर के भन्यो भने श्रीपाँचको सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिएको प्राकृतिक वा कृत्रिम लागू औषध तथा मनोदिव्य पदार्थ साइकोट्रोपिक सब्सटान्स तिनका लवण तथा अन्य पदार्थ सम्बन्धन पर्छ भनेर एउटा प्रोभाइजो राखिदियो। त्योभन्दा बाहेक त हामीले त्यो साइकोट्रोपिक सब्सटान्स यो त्यो हामीले त्यो फेरि चिनिसकेकै थिएनौ। अनि हामीले के भन्यो भने ठिक छ यो कुरा चाहिँ पछि जिकै राख्नुपर्छ हामी राजपत्रमा प्रकाशित गर्ने भन्यो। अब दुर्भाग्य हेर्नुहोस् है त 51 सालमा आएर अनि बल्ल हामीले राजपत्र 33 सालमा यहाँ आयो 51 सालमा आएर हामीले के गर्यौँ भने नार्कोटिक्स अन्तर्गत हामीले यहाँ 20 चिजलाई हामीले समावेश गर्यौं र साइकोट्रोपिक सब्सटान्स भनेर 9 चिजलाई हामीले यहाँ समावेश 51 सालमा यो दफा 3 उपधावा 7 छ नि जुन अहिले नेपाल सरकारले प्रकाशित गरेको सूचना त्यसको औचित्य छैन। अहिले सबैभन्दा महत्वपूर्ण त यो टोटली रिराइट गर्नुपर्छ। त्यो बेलामा हतारमा आएर त्यसको कन्स्ट्रक्सन पनि मिलेको छैन। संसारमा जुन अरू अरू मुलुकमा जुन डेभलप कन्ट्रीहरूमा जुन फर्मेटमा जुन किसिमको चाहिँ एक्टहरू बनिया छ ड्रग्सको त्यो कुनै पनि त्यसले मिट गर्नै सक्दैन अहिले। त्यसकारण यसलाई के गर्नु पर्यो भन्दा अब यसलाई रिराइट गर्नु पर्यो। कन्स्ट्रक्सनदेखि लिएर यसको दफा उपदफा सबै नै चाहिँ के भन्दाखेरि त्यसलाई रिराइट गर्नुपर्ने अवस्था छ। यदि रिराइट नगर्ने हो भने अब के गर्नु पर्यो सबैभन्दा महत्वपूर्ण जसरी हिजो हामीले कन्ट्रोल जस्तो अल्प मात्रामा भेट्यो भने लागू औषध छोडिदिने भने नि अल्प मात्रामा होस् कि धेरै होस् लागू औषध त छोड्ने मिलेन नि त होइन। त्यो त छोड्ने भने उसले छोड्ने होइन नि त्यो त अदालतले छोड्ने प्रमाणको छोड्ने नछोड्ने कति सजाय गर्ने भने त्यो त अदालतको क्षेत्राधिकारको विषय हो नि प्रहरीको क्षेत्राधिकारको या लागू औषध नियन्त्रण कानून इकाईको क्षेत्राधिकारको विषय होइन नि। सबैभन्दा पहिले त के भने ड्वेल जुन छ नि इन्भेस्टिगेसन गर्ने त्यो हटाइदिनु पर्यो टोटल्ली। यो चाहिँ के भन्दाखेरि प्रहरीलाई नै यो अनुसन्धान गर्ने त्यो चाहिँ अधिकार दिनुपर्छ। सजाय सम्बन्धी व्यवस्था छ नि जस्तो सर्वोच्चले पनि फैसला हामीहरू 60 ग्रामको अल्प मात्राको अफिम फेला परेको हुनाले ठूलो सक्रिय कारोबार भन्न नमिल्ने भनेर सेवनमा पनि सजाय गरेका छ। ऊ बेला कस्तो थियो भने 100-200 ग्राम भनेको कुरा ठूलो थिएन तर अब मिलिग्राममा जारिया छ। अब अहिले जुन हामी सजाय गर्छौँ नि सजायको चाहिँ कन्टेक्स्ट चाहिँ अब 25 ग्रामसम्म 100 ग्रामसम्म भन्ने जुन छ नि व्यवस्था यसलाई फेरि पुनर्मूल्याङ्कन गर्नुपर्छ। अहिलेको कन्टेक्स्टमा 14(1) झ यहाँ हामीले त्यो पनि मैले यहाँहरूलाई क्लियर गरिदिनुपर्छ। यसले के गर्छ भन्दाखेरि लागू औषधको लागि चाहिँ 25 ग्रामसम्म 5 वर्ष 25 ग्रामभन्दा 100 ग्रामसम्म 10 वर्ष यस्तै गरेर उसले 20 वर्षसम्म गर्यो। अब साइकोट्रोपिक सब्सटान्सको ग्राम त्यहाँ चाहिँ मात्र तोक्यो साइकोट्रोपिक सब्सटान्स फर इक्जाम्पल कुनै डाइजिपाम फेला पर्यो 2 डाइजिपाम फेला पर्यो भने पनि कुनै न्यायाधीश सनकी न्यायाधीश भयो भने 10 वर्षसम्म कैद गर्न सक्ने भयो 3 वर्षदेखि 10 वर्षसम्म भनेको छ। यसमा चाहिँ यसलाई पनि त मात्रा या यसको कतिमा कति सजाय हुने भन्ने त एउटा जसरी माथि तोकिया छ 25 ग्रामसम्म 50 ग्रामसम्म 25 ग्रामसम्म होइन कि अब त 5 ग्रामसम्म 10-15 ग्रामसम्म भन्ने कानुनी व्यवस्था यसरी ल्याउनु पर्ने हुन्छ।
15: लागू औषध नियन्त्रण ऐन 2033 कार्यान्वयनको अवस्था ऐन संशोधनको आवश्यकता र नागरिक सहभागिताका बारेमा विभिन्न सामग्री सुनाउँदै गर्दा कार्यक्रम हेलो सांसदको समय सकिने लागेको छ। कार्यक्रम हेलो सांसद सुनिसकेपछि तपाईँको मनमा उठेका विचार वा प्रश्न भए हामीलाई पठाउनुहोला, हामी सम्बोधनको प्रयास गर्नेछौ।
13: saazakhabar@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हाम्रो आइभीआर नम्बर 01-5268-646 मा जुनसुकै बेला फोन गरेर आफ्नो विचार वा प्रश्न पनि रेकर्ड गराउन सक्नुहुनेछ।
15: कार्यक्रम हेलो सांसदको अर्को भागमा फेरि भेटौला, तबसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्।
13: नमस्कार।
16: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
17: अहिले बिहानको ठीक 6 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz।
1: सरकारले वरिष्ठताका आधारमा सर्वोच्च अदालतमा प्रधान न्यायाधीश नियुक्त गर्ने परम्परालाई पनि मिचेको थियो।
2: व्यावसायिक मनोबलको खोजीमा रहेको नेपालको निजी क्षेत्र हिजो प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेपछि उत्साहित बनेको छ। भेटमा प्रधानमन्त्री शाहले सरकार व्यावसायिक वातावरण निर्माणमा प्रतिबद्ध रहेको जनाएपछि निजी क्षेत्र उत्साहित बनेको हो। निजी क्षेत्रका प्रतिनिधि मूलक प्रमुख संस्थाका प्रमुख पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्य सिंहदरबारमा आमन्त्रण गरी अन्तर्क्रिया गर्दै प्रधानमन्त्री शाहले नेपालको निजी क्षेत्र मूलकको अर्थतन्त्रलाई गति दिने नेतृत्वदायी भूमिका रहेको बताउनु भएको छ। त्यस्तै प्रधानमन्त्रीसँग भेटवार्ता गरिसकेपछि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले भन्नुभयो,

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा रासोपा सभापतिको आदेश नमान्दा संसदीय दलको नेता पद मुक्त हुने व्यवस्था आलोचित बन्दै
1: पहिले भएको कुरालाई अहिले अपराध रूपमा फैलाइएको छ र यहाँ भने जस्तो सभापतिले निर्देशन नमानेकै कारणले हटाइजाने भन्ने खालको कुरा त यो विधि सम्मत पनि होइन र विधानले त्यसो भनेको पनि होइन।
2: बागलुङमा सिंचाई कुलो बनेपछि बाजो जग्गा हराभरा लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
4: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनुहुन्छ। काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा मन्त्री परिषद निर्णय मुख्य सचिवमा कार्की शीर्षकमा खबर छ भने उपत्यका विकास प्राधिकरण मा साक्य नियुक्ति भएको खबर पनि प्रकाशित छ। त्यस्तै भन्सुनले अब हुँदैन सरुवा शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर छ भने कर्मचारी आचार संहिता सार्वजनिक शीर्षकको अर्को खबर छ। कर्मचारीले सेवा प्रवाह गर्ने क्रममा सेवाग्राहीलाई अनावश्यक प्रक्रियागत ढिलाइ गर्ने प्रविधिलाई निरुत्साहित गर्ने गरी कर्मचारीले पालना गर्नुपर्ने आचार संहिता सार्वजनिक गरिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्तो आचार संहिता सार्वजनिक गरेको हो। कार्यालय समयमा बाहिर जानुपर्दा सुपरिवेक्षकको अनुमति लिई लग बुक भरेर मात्रै जाने र त्यसरी बाहिर जाँदा आफू अन्तर्गतका शाखा महाशाखा र कर्मचारीलाई जानकारी गराई सेवाको निरन्तरता सुनिश्चित हुनुपर्ने आचार संहितामा उल्लेख गरिएको छ। त्यस्तै भित्रपृष्ठमा सिंचाई कुलो बनेपछि बाँझो जमीनमा खेती शीर्षकमा यो बागलुङको खबर प्रकाशित छ। बागलुङमा सिंचाईको पहुँच पुगेपछि किसानलाई राहत भएको छ। बागलुङ जिल्लाभर 6,944 हेक्टर खेतीयोग्य जमीनमा सिंचाई सुविधा पुगिसकेको छ। चालू आर्थिक वर्षमा मात्रै 80 हेक्टर सिंचाई योग्य जमीन थपिएको छ। चालू आर्थिक वर्षमा समेत 107 सिंचाईका योजना कार्यान्वयन भएपछि सिंचाई पहुँचमा वृद्धि भएको हो। जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बागलुङका अनुसार सिंचाई कुलो निर्माण भएपछि बाँझिन थालेको खेतीयोग्य जमीन समेत हराभरा हुन थालेको छ। कार्यालयका प्रशासकीय अधिकृत बाबु राम आचार्यका अनुसार चालू आर्थिक वर्षमा कार्यान्वयनका लागि स्वीकृत भएका 114 योजना मध्ये 107 योजना कार्यान्वयन भएका छन् भने 7 योजना विभिन्न समस्याका कारण कार्यान्वयन हुन सकिरहेका छैनन्। त्यस्तै एचआईभी संक्रमित बढ़्यो शीर्षकमा अर्को खबर छ। गण्डकी प्रदेशमा लगभग एक वर्षको अवधिमा एचआईभी संक्रमितको संख्या 3,171 पुगेको छ। चालू आर्थिक वर्ष 2082-83 को सार्वजनिक तथ्यांक अनुसार प्रदेशमा 1,500 89 पुरूष र 1515 महिला नियमित औषधि सेवन गरिरहेका छन्। तीनमा 15 वर्ष मुनिका 56 जना रहेका छन्। त्यस्तै 5 गर्भवती महिलामा संक्रमण देखिएको छ। सबैभन्दा धेरै संक्रमित संख्या कास्कीमा छ। कास्कीमा मात्र 1629 जना एचआईभी संक्रमित छन् भने प्रादेशिक जनस्वास्थ्य सेवा गण्डकी प्रदेश पोखराका क्षयरोग तथा कुष्ठरोग अधिकृत लक्ष्मण बसौलाका अनुसार कोविडपछि विकास साझेदार संस्थाको सहयोगमा घटेका विकास साझेदारीको सहयोगमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू लागू गरिएको समेत बताउनु भएको छ। त्यस्तै गाउँका अदालत मेलमिलाप न्याय र सद्भाव शीर्षकमा आजको नागरिक दैनिकको पहिलो पृष्ठमा खबर प्रकाशित छ भने संकटमा बीपी प्रतिष्ठान शास्ति भोग्दै बिरामी शीर्षकमा अर्को खबर छ। ठगी आरोपमा 12 पक्राउ शीर्षकको खबर पनि प्रकाशित छ।
0: आजको नयाँ पत्रिका दैनिकमा मुख्यमन्त्रीमा पालो फेर्ने कांग्रेस एमालेको तयारी शीर्षकमा खबर छापिएको छ। कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच 17 असार 2081 भएको 7 बुँदे सहमति अनुसार प्रदेश सरकारहरूको नेतृत्वमा पालो फेर्ने गृह कार्य शुरू भएको खबरमा उल्लेख छ। अन्तिम छलफलको तयारीमा दुई दलका नेतृत्व राजनीतिक दाउपेचले प्रदेशमा अस्थिरता 3.5 वर्षमै 28 मुख्यमन्त्री शीर्षकमा अर्को खबर पनि रहेको छ। 2069 निर्वाचनपछि 7 प्रदेशमा 28 मुख्यमन्त्री फेरिएका छन्। एउटै व्यक्ति पटक पटक मुख्यमन्त्रीमा दोहोरिएका समेत गरी 28 पुगेका हुन्। यसले प्रदेशहरू मुख्यमन्त्री र मन्त्री उत्पादन गर्ने कारखानाको रूपमा आलोचित रहेको खबरमा उल्लेख रहेको छ। त्यस्तै घटानी नक्कली भूटानी शरणार्थी प्रकरण भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको कसुरमा पनि अनुसन्धान हुँदै शीर्षकमा पहिलो पृष्ठमै खबर छापिएको छ। मंगलबार फैसला भएको नक्कली भूटानी शरणार्थी सम्बन्धी प्रकरणका दोषी र आरोपितको सम्पत्ति छानबिन पनि अघि बढ़ेको छ। उनीहरू विरूद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको कसुरमा पनि अनुसन्धान अघि बढ़ेको खबरमा उल्लेख रहेको छ। 3 दशकको पर्खाईपछि सुदूरपश्चिममा स्वास्थ्य विज्ञान विश्वविद्यालय शीर्षकमा धनगढ़ीबाट तेज राज भट्टले लेख्नु भएको खबर गेटामा शिक्षण अस्पताल सञ्चालनका लागि स्वीकृति सेती र टिकापुरलाई मर्ज गरेर 300 शय्यामा चलाइने खबरमा उल्लेख रहेको छ। अर्को साता पदाधिकारी नियुक्तिको तयारी लगत्तै पदपूर्ति अगाडि बढ़ने खबरमा उल्लेख छ। त्यसै गरी औषधिमा 3 करोड़ हिनामिना गरेको आरोपमा सिभिल अस्पतालका 8 कर्मचारी विरूद्ध मुद्दा। म्याद गुज्रेका तथा गुज्रिन लागेका औषधि प्रतिस्थापन गर्नुपर्नेमा 2.91 करोड़ बराबरका औषधि फिर्ता नगरी हानि नोक्सानी पुर्याएको अख्तियारको ठहर रहेको खबरमा उल्लेख रहेको छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा होल्डिङ सेन्टरबाट पनि सुकुम्बासी विस्थापित, खातामा पैसा नखानाको टुंगो शीर्षकमा अर्को खबर रहेको छ। सरकारले 25,000 रूपियाँ लिएर होल्डिङ सेन्टर छाड्न सुकुम्बासीलाई अल्टिमेटम दिएको थियो तर सो व्यवस्थापनमा जाने पैसा दिन नसक्ने भन्दै होल्डिङ सेन्टरमा 2 दिन खाना बन्द गरियो, जसले सुकुम्बासीहरूलाई आशा मारेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी 100 दिनपछि प्रधानमन्त्रीले थाले सम्वाद, शुरूमै भेटे निजी क्षेत्र व्यवसायसँग हिजो भेटेका प्रधानमन्त्री शाहले आज निर्माण व्यवसायसँग समेत छलफल गर्दै शीर्षकमा अर्को खबर रहेको छ। यो खबर एगे बन्जाडे र जयसिंह महराले काठमाण्डुबाट लेख्नु भएको हो। सरकारको नेतृत्व गरेको 100 दिन कटेपछि प्रधानमन्त्री बालेन्द्र शाहले बल्ल निजी क्षेत्रसँग सम्वाद थाल्नु भएको छ। सरकार गठनको 100 दिनसम्म मुलुकको निजी क्षेत्र राजनीतिक र कूटनीतिक क्षेत्रका सरकारवालासँग खासै सम्वाद नगर्नुभएका प्रधानमन्त्री शाहले नियमित सम्वाद र छलफल अघि बढ़ाउने तयारी गर्नु भएको खबरमा उल्लेख रहेको छ। निजी क्षेत्र र प्रधानमन्त्री बीचको भेटघाटको चाँजो पाँजो सांसद विदुषी राणाले मिलाउनु भएको खबरमा उल्लेख रहेको छ। त्यस्तै अन्नपूर्णको पहिलो पृष्ठमा संघीयताको जग हल्लाउने भएले संविधान संशोधनमा ध्रुवीकरण शीर्षकमा दिनेश गौतमले काठमाण्डुबाट लेख्नु भएको खबर छ। संविधान संशोधनको वास्तविक एजेण्डा के हो? संघीयतालाई बलियो बनाउनका सरकारवालासँग खासै सम्वाद नगर्नुभएका प्रधानमन्त्री शाहले नियमित सम्वाद र छलफल अघि बढ़ाउने तयारी गर्नुभएको खबरमा उल्लेख रहेको छ। निजी क्षेत्र र प्रधानमन्त्री बीचको भेट

0: संशोधनको बहस राज्य पुनर्संरचनाको विषय हो कि सुशासनको? यही प्रश्नमा सरकार स्पष्ट नभएपछि विपक्षी दलहरू संविधान संशोधनको गृह कार्यबाट बाहिरिएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी कुनै पनि बेला आकस्मिक बाढ़ीको जोखिम शीर्षकमा नितु घलेले काठमाण्डुबाट लेख्नु भएको खबर छ। बाँदरबाट मकै जोगाउन टहरामा पहरा शीर्षकमा हरिबहादुर जमलमजेलले धनकुटाबाट लेख्नु भएको खबर छ। संसदमा बाँदर व्यवस्थापन बारे बहस चलिरहँदा धनकुटा नौ वेल हराकी 70 वर्षीय नरमाया श्रेष्ठ मकैबारी जोगाउन दिनभर बारीको डिलमा बसेर बाँदर खेदाउन बाध्य रहनु भएको खबरमा उल्लेख रहेको छ। यहाँका वासिन्दाहरूको मुख्य खाद्यान्न बाली नै मकै हो। मकै फल्ने समयमा बाँदरको उपद्रव बढ़ने भएकाले किसानहरूले बाली जोगाउन निकै शास्ति बिहोर्नु परेको छ। पछिल्ला समय बाँदरले मकैलाई मात्रै होइन नगदे बाली समेतलाई दुःख दिन थालेको खबरमा उल्लेख रहेको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविराम समाप्त भएको घोषणा गर्नुभएको छ। उहाँले थप कुनै सम्झौता गर्ने इच्छा नरहेको समेत बताउनु भएको हो। अमेरिकी सेनाले इरानमा रातारात व्यापक आक्रमण गरेपछि र त्यसपछि जवाफमा इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारलाई लक्षित गरी आक्रमण गरेको दावी सार्वजनिक भएका बेलामा ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो। टर्कीको राजधानी अंकारामा जारी नाटो शिखर सम्मेलनका क्रममा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानसँगको युद्धविराम अब आफ्नो दृष्टिमा समाप्त भइसकेको प्रतिक्रिया दिनुभएको छ। यता मध्यपूर्वमा हालैका दिनहरूमा भएका आक्रमण र बढ़दो तनावप्रति भारतीय विदेश मन्त्रालयले चिन्ता व्यक्त गरेको छ। मन्त्रालयले वक्तव्य जारी गर्दै यस क्षेत्रको संवेदनशीलताप्रति ध्यानकर्षण समेत गराएको हो। भारतले यस क्षेत्रका अन्तर्राष्ट्रिय समुद्री मार्गहरूबाट आवाजावत गर्ने व्यावसायिक जहाजहरूलाई पुनः निशाना बनाइनुले तनाव बढ़ाएको समेत बताएको छ। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई क्षेपास्त्र स्वदेशमा उत्पादन गर्ने अनुमति प्रदान गर्ने समेत घोषणा गर्नुभएको छ। यसले रूसबाट भइरहेका ब्यालिस्टिक क्षेपास्त्र आक्रमणका विरूद्धमा युक्रेनको हवाई प्रतिरक्षा क्षमता बलियो बनाउन सहयोग पुग्ने समेत अपेक्षा गरिएको छ। यो भनाई उहाँले अंकारामा आयोजित शिखर सम्मेलनका क्रममा युक्रेनी राष्ट्रपतिलाई विषयमा बुझाइसकेको र छिट्टै उत्पादन हुने समेत दावी गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: नेपाली राष्ट्रिय फुटबल पुरूष फुटबल टीमका प्रशिक्षक गुगली एल्मो एरोनाले हिजो राजीनामा दिनुभएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपालमाथि प्रतिबन्ध लगाएपछि एरोनाले आफ्नो पद छोड्ने घोषणा गर्नुभएको हो। उहाँले सामाजिक सञ्जाल मार्फत एक सूचना लेख्दै फिफाले प्रतिबन्ध लगाएको स्थितिमा मैले नेपालमा गर्न खोजेको फुटबल विकासका योजनालाई अघि बढ़ाउन नसक्ने स्थिति आएको र त्यसैका कारण पदबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ। नेपालले एरोनाको नेतृत्वमा एक खेल मात्रै खेलेको छ। पछिल्लो मार्च 26 तारीखमा नेपालले एसिया कप छनौट तेस्रो चरणको अन्तिम खेलमा लाओसको सामना गरेको थियो। भियतनाममा भएको सो खेलमा नेपाल 1-0 पराजित भएको थियो। र अमेरिकी संघीय अनुसन्धान ब्यूरो एफबीआईले नेपाल अर्जेन्टिना फुटबल संघ एएएफमाथि सम्पत्ति शुद्धिकरण कर छलेर आर्थिक अनियमितताको आशंकामा प्रारम्भिक अनुसन्धान शुरू गरेको छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार एएफए अन्तर्राष्ट्रिय व्यवसायिक कारोबारबाट आएको करोड़ौं डलर अमेरिकी बैंकिङ प्रणाली मार्फत शंकास्पद रूपमा स्थानान्तरण भएको विषयमा अनुसन्धान भइरहेको छ। यसअघि अर्जेन्टिनामा पनि एएएफ र केही फुटबल क्लबमाथि कर छलेको आरोपमा छानबिन भएको थियो। यद्यपि एएएफले सबै आरोप अस्वीकार गर्दै आफ्ना सबै आर्थिक कारोबार कानून अनुसार भएको दावी गरेको छ।
1: विधानमै संसदीय दलका नेता हटाउन सक्ने प्रावधानले राष्ट्रसभाभित्र आन्तरिक तिक्तताको संशय कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
4: सबैका लागि दृष्टि क्लासिक टेक को

0: 5-6 router, naam 1, common 1, shaktishali 4 antenna ma wide coverage, 5G strength, low latency, raw fast speed. Sabe ostra ko shakti boki ko, 200 Mbps ko internet, abo 3 mahina kalagi matra 3300 rupaya ma, saath ma IPTV matra 250 prati mahina. Booking ko lagi, 9800100-4477, sharta haru lagu hune chan. Classic Tech, chhoyo ki chalyo.
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
2: साझा खबरमा अब रासोपाको विधानमा संसदीय दलका नेता हटाउन सक्ने प्रावधानको प्रसंग. राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा सभापतिको निर्देशन नमाने संसदीय दलको नेता पदमुक्त हुन सक्ने व्यवस्था चर्चाको विषय बनेको छ. महाधिवेशनबाट पारित विधानपछि संशोधन मार्फत यो प्रावधान थपिएको दावी गर्दै यसको आलोचना भइरहेको छ. राजनीतिक दलमा अनुशासन आवश्यक भए पनि यस्ता व्यवस्थाले आन्तरिक लोकतन्त्र, बहस र फरक मतको सम्मान कमजोर पार्ने जोखिम हुने राजनीतिक विश्लेषकहरू बताउँछन्. के रासोपाले संसदीय दलको नेता हटाउने उद्देश्यले विधान संशोधन गरेको हो? हामीले यस विषयमा रासोपा नेता गणेश पराजुलीसँग कुराकानी गरेका छौं.
3: विधान निर्माण गर्दै गर्दा विधि सम्मत रूपमा नेपालको राजनीतिक दल सम्बन्धी ऐनलाई मानेर राजनीतिक दलहरूले विधान बनाउँछन्. सोही प्रक्रिया अन्तर्गत राष्ट्रपतिले पनि आफ्नो विधान बनाएको हो. विधानमा सिर्फ संसदीय दलको नेताको बर्खास्ती अथवा पद कसरी सकिन्छ भन्ने विषय मात्र होइन, कसरी इलिजिबल हुन्छ, संसदीय दलको नेता कसरी बन्ने भन्ने प्रक्रिया पनि सबै कुरा त्यसमा लेखिएको छ. त्यसै गरी सिर्फ संसदीय दलको नेताको मात्र कुरा गरिएको छैन. त्यसमा सभापति बन्नको लागि प्यारामिटर के हुन्, त्यसपछि सभापतिको पद कसरी सकिन्छ, उपसभापति, अन्य पदाधिकारी, संसद दलको उपनेताकै यी विषय सबै विषयमा त्यहाँ विधानमा लेखिएको कुरा हो पहिलो कुरा. र यो चाहिँ विशेष गरी एउटा व्यक्तिसँग जोडेर अथवा एउटा प्रक्रियासँग जोडेर अनि त्यसपछि सभापतिले भन्ने बित्तिकै कसलाई हटाउने भन्ने कुरा जसरी अहिले व्याख्या गरिएको छ, जसरी हल्लाफी गरिएको छ, त्यस्तो कुरा हुँदै होइन यो पहिलो कुरा. अनि दोस्रो कुरा चाहिँ यहाँ महाधिवेशन पारित गरिसकेपछि संशोधन गरियो भन्ने थप गरियो भन्ने जसरी अफवाह फैलाइएको छ, यो चाहिँ सबैभन्दा पहिला त झुटो अफवाह भयो. महाधिवेशनको बन्द सत्रबाट पारित गरिसकेपछि संशोधन गरिएको भनेको एउटै मात्र कुरा के हो भने सभापतिले आफ्नो राजनीतिक प्रतिवेदनमा प्रस्तुत गर्नुभएको संवैधानिक समाजवादको लाई प्रतिस्थापन गरेर सामाजिक लोकतन्त्र भन्ने विषय जसरी जुन कुरा उहाँले राख्नुभयो त्यो कुरालाई चाहिँ विधानमा जहाँ जहाँ आवश्यक छ त्यहाँ त्यहाँ संशोधन गरिएको, त्यो बाहेक अरू कुनै पनि कुरा त्यसरी संशोधन गरिएको होइन. त्यस कारण यो पहिले भएको कुरालाई अहिले अफवाहको रूपमा फैलाइएको छ र यहाँ भने जस्तो सभापतिले निर्देशन नमानेकै कारणले हटाइजाने भन्ने खालको कुरा त यो विधि सम्मत पनि होइन र विधानले त्यसो भनेको पनि होइन.
4: भनेपछि तपाईँले अहिले भन्दै गरेको विषय र अहिले बाहिर आइरहेको विषय चाहिँ यो पहिले नै विधानमा थियो?
3: एकदमै विधान बन्दै गर्दाखेरि भएका तयार गरेका कुराहरू हुन् यी सबै.
4: जस्तो म अहिले राष्ट्रपालले जसरी विधानमै यो विषय उल्लेख गर्दै गर्दाखेरि अन्य राजनीतिक दलहरूको पनि हेर्यो भने यो सभापतिको निर्देशन या सभापतिले भनेका कुरा मान्ने विषय त सभापतिको आफ्नो भनाइ त सर्वोपरि नै होला होइन, सबैले मान्नै पर्छ भने विधानमै राख्नुपर्ने अवस्था यहाँले कसरी देख्नुभयो खासमा चाहिँ?
3: होइन यो यसो मैले यो कन्टेन्ट यो नै सही छ कि छैन भन्ने कुरा चाहिँ अर्को बाटो रह्यो. मैले केलाई चाहिँ इन्डिकेट गरेँ भने विधान निर्माण प्रक्रियामा सबै पद सभापतिको पदको अन्त्य कसरी हुन्छ, उपसभापति कसरी हुन्छ, संसद दलको नेता कसरी हुन्छ, महामन्त्री कसरी हुन्छ भन्ने कुरा सबै कुरा लेखिरहेको छ. सोही कुरा सबैमा लेखिराखेकै छ, विधानमा सबै लेखिएको छ. त्यसकारण यो नौलो कुरा एकदमै सिर्फ संसद दलको नेताको विषयमा त गरिएको निर्णय होइन, विधान निर्माण गर्दै गर्दा त्यो विधि सम्बन्धमा निर्माण गरिएको भन्ने कुरा मैले एउटा कुरा भने. अर्को कुरा चाहिँ यो महाधिवेशनबाट पारित भइसकेपछि अनि संशोधन गरिएको भन्ने कुरा जुन अफवाह फैलाएको छ त्यो चाहिँ मैले त्यो पनि अफवाह हो र त्यो होइन भन्ने कुरा पनि मैले भने. यी दुईटा कुरा चाहिँ तपाईँले सोधेका प्रश्नका जवाफ मैले भने.
4: राष्ट्रपा नेता गणेश पराजुलीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
2: तराईमा बढ़दो गर्मी, विराटनगरमा गर्मीबाट जोगाउन स्थानीय सरकारद्वारा कुलिङ प्रणाली जडान, बागलुङमा सिंचाई कुलो बनेपछि बाँझो जग्गा हराभरा हुँदै,
4: सरकारलाई अध्यादेश पारित गराउन समय सीमाको दबाव, 4 अध्यादेश निष्क्रिय हुँदै मुख्य
5: सचिव नियुक्तिमा वरियता ओझेलमा गत जेठ 17 गते संसदमा भएको घम्सा घम्सीमा सांसदमाथिको कार्यवाही गर्ने नगर्ने सभामुखमा निहित।
2: गण्डकी प्रदेशमा एचआईभी संक्रमण बढ़दो, सचेतनाका कार्यक्रम बढ़ाइदै बीपी राजमार्ग पुननिर्माणको काम तीव्र। निजी क्षेत्रसँग प्रधानमन्त्री निरन्तर संवादमा, आज निर्माण व्यवसायीसँग छलफल हुने।
5: इरानसँगको युद्ध विराम सम्झौता सकिएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा। बढ़दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त। युक्रेनलाई स्वदेशमै क्षेपणास्त्र उत्पादन गर्न अनुमति दिइने।
2: र नेपाली फुटबल प्रशिक्षक एरेनाको राजीनामा, काम गर्न नपाएकोमा दुःख व्यक्त। अर्जेन्टिना फुटबल संघ एफबीआईको प्रारम्भिक अनुसन्धानमा।
5: साझा खबरको अन्त्यमा कार्टुन हामीले फिटकुली .com राजेश मानन्द राजमानले बनाउनु भएको लिएका छौं। यहाँ राष्ट्रपति इंकित गर्न खोजिएको छ कार्टुनमा, विशेष गरी अहिले सरकारले सुकुम्बासीको समस्या र सुकुम्बासीका कुराहरू बुझ्न नसकेको भन्दै आलोचना भइरहेका बेलामा दुईजना व्यक्ति बीचमा कुराकानी भइरहेको छ। माथि यस्तो लेखिएको छ, आफ्नै सांसदको त चित्त बुझाउन सकेका छैन, सुकुम्बासीको त के कुरा गराई भर।
2: हौस् त, प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयौं। तपाईको आजको दिन शुभ होस्। नमस्कार।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: पाँच बजे बिहान उठेर भरे दस बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
2: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
3: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
2: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
4: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
0: कार्यक्रम साझा आवाज,
2: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
5: महिला
6: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: गरौ
1: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
2: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
2: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौ
3: आईएमई गरौ आईएमई गरौ
4: यो नेपाली रेडियो
5: हरो विषयमा तरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
6: दिस होम इन्टरनेट
7: यतिखेर हाम्रो भेषमा नेकपा एमालेका सांसद पद्मा रियाल हुनुहुन्छ रियालजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
8: गुड मर्निङ
7: सरकारले मधुमास पूरा गर्यो सय दिन पूरा गर्यो सरकारको सुशासन त तीव्र गतिमा अगाडि बढ़िरहेको छ नि त होइन यतिखेर
8: तपाईँहरूले कसरी मूल्याङ्कन गर्नुभएको छ अब हाम्रो पार्टीको तर्फबाट हामीले सय दिन पुगेका भोलिपल्ट नै हाम्रा आफ्ना धारणाहरू सार्वजनिक गरेका छौं अब सरकारले पनि आफ्नो उपलब्धिको फेहरिस्त सार्वजनिक गरिसकेको छ अब हाम्रा नजरबाट सरकारको सुशासन भनेको आफ्नोलाई काखा अरूलाई पाखा आज संविधानले चिनेको जुन अब अख्तियार दुरूपयोग अनुसन्धान छँदै थियो कोही पदमा हुँदाखेरि अकुत सम्पत्ति कमाएका रहेछन् भने त्यो विषयमा छानबिन गर्ने अनि त्यसपछि त्यसको वास्तविकता पत्ता लगाउने दोषी रहेछ भने कारवाही गर्ने को निम्ति सिफारिस गर्ने यी सबै चिजहरू मुद्दा हाल्न सक्नेसम्मका अधिकार अख्तियार दुरूपयोग अनुसन्धानलाई थियो जुन संवैधानिक निकाय नै थियो अब त्यसलाई एकातिर पन्छाएर संविधानले नचिनेको असंवैधानिक खालको एउटा आयोग गठन गर्ने काम भएको छ त्यो गठन गर्दै गरेको आयोगले के भनिरहेछ भने वर्तमान सांसदहरूलाई वर्तमान मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न नपर्ने पूर्वहरूको पर्ने भनेर वर्तमानमा त उहाँहरू मात्रै हुनुहुन्छ पूर्वमा त अरू हुनुहुन्छ त्यसैले कसलाई गर्न खोजेको भन्ने एउटा सुशासनको तमासा र यो आयोगको नियति प्रष्ट देखिया छ छोडिदिनुहोस् न अरे एउटा संस्थाले राज्यले एक खालको व्यवस्था गरिसकेपछि जहिले पनि न त गौरीबहादुरलाई संविधानले चिन्यो न त अहिलेको यो सम्पत्ति छानबिन आयोगलाई संविधानले चिन्यो कि अनि गौरीबहादुर संविधानले नचिनेको आयोगले कसलाई केन्द्रित गर्यो पूर्व प्रधानमन्त्री केपी ओलीलाई केन्द्रित गर्यो बिना कारण बिना प्रमाण बिना तथ्य लगेर मान्छेको तेजवध गरेर बदनाम गराउने यो के हो भन्दाखेरि सुशासनका नाममा प्रतिस्पर्धी दलहरूलाई कमजोर बनाउने प्रतिस्पर्धी दलहरूको तेजवध गर्ने बदनामित गर्ने नियत प्रष्ट देखिएन त्यसैले यो के भन्ने कुरा नगर्नुहोस् नियतको कुरा हो तिमीलाई सफा नियतले भएका कुरा सुशासन कायम गर्नका निम्ति भएका कुरामा हामी सबै कुरामा सहयोग गर्न तयारी छौ बदनियतपूर्ण ढंगले सुरुमै देखिएन के गर्न खोज्या भन्ने प्रतिवेदन अनि त्यही केपी ओली मात्रै हो भदौको 23-24 घटनामा अनि दोषी ठहर गर्न पर्ने कारवाही गर्न पर्ने यत्रो आगा लगाउने अनि त्यत्रो सम्पत्ति ध्वंस गर्ने त्यत्रा बालबच्चीका बच्चाहरूलाई मार्ने पुलिसले मात्रै चलाएको छ बन्दुक देखाएको छैन हामीले
7: यहाँ
8: हाम्रा फुटेजहरू छैनन् त्यसैले कन्ने चलाएर मैले भन्ने त्यत्रो आयोग बनाउन सक्नेहरूले भन्नु पर्यो नि अनि त्यत्रो विध्वंस भएको छ 24 गतेलाई एकातिर राखेर अनि 23 गतेको मात्रै प्रतिवेदन ल्याउने 23 गतेको मात्रै ल्याउँदा पनि केपी ओली अगाडि सुरु गर्ने भनेपछि अनि तपाईँ यो छानबिन हो साँच्चै छानबिन गर्न खोजेको घटनाप्रति संवेदनशील छ सरकार ठिक छ त हामीले के भनेका छौँ त हामीले त अनुसन्धान गर सम्पत्ति शुद्धिकरणमा तानिनु भयो कुनै प्रमाणले तथ्यले छानबिन गरेर लग्या हो हामीले भनेका छ नि त के भनेका छौँ हामीले भन्ने पहिली अनि ऊ के भन्छ थुन्ने अनि सुन्ने पहिले थुन्ने अनि सुन्ने भनेको के हो बदनाम गराएको होइन पहिले सुन्न पर्यो छानबिन गर्न पर्यो दोषी ठहरेसी लाने हो नि लग्ने अनि यसलाई दोषी साबित गर्न के पाइन्छ बनाएको छ खोजिया छ भौतारिया छ म्याद थपिया छ अनि पाइन्छ कि पाइँदैन केमा गर्न सकिन्छ होला त्यही त भइरहेछ त्यसैले हामीले कहिल्यै पनि छानबिनको कहिल्यै विरोध गरेनौ यो तरिकाको विरोध गरिरहेछौ कि पहिले छानबिन गर कुनै चिज फेला पार्यौ भने कसैलाई पनि नछोड, तर छानबिनका नाममा प्रतिशोध सान्ने कुरा नगर, बदनामित गर्ने कुरा नगर। हरेक मान्छेका स्वाभिमान हुन्छन्, त्यसैले पहिले हेर, अध्ययन गर, सबै चिज तिमीहरूसँग छ, अनि दोषी देख्यौ भने कारवाही गर, निर्दोषी मान्छेलाई लगेर जता पाछे त्यही नगर भने राख्नु भएको छ, छानबिन गर्नु भएको छ, हामीले किन राखेका हौ भने छ, जसरी ल्याऊ त बेठिक ल्याएका हौ भनेर भनेको छ। अहिलेसम्म खै केही पाइया थाहा पाएन, थप्याएको थप्याएको थप्याएको, अहिलेसम्म केही पाइया छैन। कति राख्नु छ उहाँहरूको धोको पेसी राख्नुहुन्छ र संचार माध्यम सत्य हो बोमजी, तपाईँहरू जस्ता मान्छे, तपाईँहरू जस्ता संचार माध्यम तथ्यमा बोल्नुहोस्, सक्नुहुन्छ साबित गर्न सक्नुहुन्छ?
7: अकुत सम्पत्ति छैन, उहाँको सम्पत्तिका
8: बारेमा के भन्छ भन्ने कुरा नभन्नुहोस् के मलाई, तपाईँ फेरि त्यही बताउनु छ भने मलाई नसुन्नुहोस्, तपाईँकै आफ्ना कुरा के हो त्यही सार्वजनिक गर्नुहोस् कि, आफ्नो धारणा राख्न बोलाउनु भएको भने तपाईँको धारणा मलाई सुनाउनु
7: पर्दैन। अन्याय भयो होइन तपाईँको विचारमा, त्यसो भए
8: कसले भनेको छ तपाईँलाई चाहियो भने त्यो भनेको छ, छानबिन भने पहिले छानबिन गरेर लानु पर्थ्यो भने हो। अनि तपाईँले 35 बिहा ठोकेर भन्न सक्नुहुन्छ? समाचारमा आयो अरे
7: समाचारले,
8: तपाईँलाई पनि एउटा कुरा के,
7: मालपानी सञ्चालकले बयान दिनुभयो, मालपानीले उहाँको सम्पत्तिका बारेमा बोल्नुभयो, त्यसपछि उहाँ पक्राउ पर्छ।
8: तपाईँले पढ्नु न, तपाईँले नै बताइदिनु हो भने मलाई नसोध्नुहोस्।
7: भन्नुहोस् त खै उहाँको छैन,
8: मालपानी ल कि मूलपानी ल कि कसले ल, त हामी जान्दैनौ कि। मैले भन्न खोजेको कुरा के हो भने, समाचार माध्यमै आएका कुरा सही हो भने समाचार माध्यमले गरे रहेछ नि त छानबिन,
7: त्यसमा केही प्रमाण नभएर सरकारले पक्राउ गरे होइन,
8: समाचार माध्यमले के भन्यो त्यही नै सत्य हुन्छ भन्ने कुरा हुँदैन। समाचार माध्यममा कति सत्य कुरा आउला, कति हल्ला कुरा आउला, तपाईँहरूको खोज्ने काम नै हो नि। जब त्यति समाचार माध्यममा सुन्नु भएछ त, त्यो आएको त भइसक्यो त 1 हप्ता 10 दिन, अहिलेसम्म किन नखोज्या, खोज्या हो कि होइन भन्ने तपाईँले नि पत्ता लाउनुहुन्थ्यो होला नि त। त्यही समाचारमा लेखे बाहेक कसैले हो भने छ, त्यसैले समाचारमा आएका कुरा सबै सत्य नठान्नुहोस्। समाचारमा बदमेटपूर्ण ढंगले पनि आउँछन्, कतिपय साँचो पनि आउँछन्, आइसकेपछि साँचो के हो भनेर तपाईँले पनि खोजेर मात्रै धारणा बनाउनुहोस्, मेरो आग्रह त्यति हो।
7: होइन त्यसो भए चाहिँ स्रोत नखुलेको सम्पत्ति अर्थात उहाँको अस्वाभाविक सम्पत्ति नदेखिकन सरकारले प्रतिशोध साधेर पक्राउ गरेर लग्यो होइन?
8: होइन, अकुत सम्पत्ति देखियो भने पदमा बस्दाखेरि अस्वाभाविक ढंगले अकुत सम्पत्ति आर्जन गरेको देखियो भने त्यसको नियमन गर्नको निम्ति होइन अख्तियार दुरूपयोग अनुसन्धान बनाएको, त्यो काम गर्ने नियमनकारी निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोग हो।
7: तर प्रधानमन्त्रीले त
8: पदमा हुँदा अत्युक सम्पत्ति कमाएको भनेर अनि छानबिन गर्नलाई त्यो बनाउने, त्यो त कुरै गर्नुहुन्छ भने सम्पत्ति शुद्धिकरणको दायराभित्रको कुरै होइन ल, तपाईँले भने विषय नै हो भने त्यो छानबिन गर्ने त अख्तियारले गर्नु पर्यो नि।
7: तर अहिले
8: त्यही भएर यो मिल्याएको छ त, अनुसन्धान गर्ने कहिले मिलेर गरेका छैन कि, जे पनि गर्ने जता पनि गर्ने गरेपछि त नियत राम्रो देखिएन।
7: सरकारले भनेको छ अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई 5 घण्टा होइन होइन, हामी 5 वर्षसम्म थुनेर चाहिँ बहस गर्न चाहन्छौ, फाइलहरू अगाडि बढाउने होइन, भ्रष्टाचारमा चाहिँ अख्तियारलाई हामी सशक्त बनाउन
8: चाहन्छौँ। किन थुन्ने भने किन थुन्ने,
7: आरोप लागेपछि
8: सरकारले सुन्ने हो कि स्वतन्त्रतापूर्वक काम गर्न दिने, उहाँहरूलाई शङ्का लाग्यो नि यो फाइल त्यहाँ हेर भन्ने हो नि, कहीँ शङ्का लाग्छ भने तपाईँहरू यो फाइल हेर्नुहोस् त भने, 5 घण्टा 18 घण्टा थुनेर लगेका तीर्थ त 1 हप्ता निक्ले त, त्यतिखेरको घटना होइन, त्यत्रो गरेर भाँति गरेर यहाँ मिनटमा पनि जम्मै धरती भाट्छ कि भनेर लगेका तीर्थलाई किन छोड्या त, फेरि राखिरहनु पर्थ्यो नि त 1 हप्तामा, तीर्थ त छुट्नु भयो त, डिजी छुट्या होइन, त्यही नाममा अरू राजनीतिक मान्छेलाई जोड्न खोजेका थिएन
7: त्यसमा
8: पनि, तपाईँहरूले सूचना लिनुहुन्न, ठिक सूचना, त्यही घटनासित जोडे पनि राजनीतिक मान्छेलाई तान्न सकिन्छ कि भनेर खोजेका थिएनन्,
7: होइन त्यहाँ पनि यसको बारेमा हामीले खबरदारी गरेका छौँ। जर्मन कम्पनीलाई टुटाएर फेरि फ्रान्स इलीलाई दिन खोजिएको थियो, बाले सचिवालय सक्रिय भएको थियो, नेपाल र जर्मन बीचको सम्बन्ध बिगार्न खोजिएको थियो, खबरदारी गर्यौँ नि त त्यो गलत भयो त्यो
8: चाहिँ। अनि तपाईँहरूले होइन यही भएर साँचा कुरा खोल्नुहोस् कि, साँचा कुरा खोल्नुहोस्, हल्लाका आधारमा नहिँड्नुहोस्। सरकारले जे गर्यो जम्मै ठिक गर्यो भनियो भने त तीर्थ अन्यायमा परेन, एक हप्ता भयो नि।
7: तपाईँले राम्रो काम गरेको राम्रो काम गर्ने
8: कोठा छुनेर अनि जे गर्न खोजियो आखिरी त गलत रहेछ भन्ने कुरो साबित भयो होइन।
7: गलत होइन, उहाँहरूमाथि अनुसन्धान हुँदैछ, तर उहाँहरूले चाहिँ ठेक्का तोड्ने प्रक्रियामा अगाडि बढिसके पछाडि चाहिँ रवि लामिछाने लगायतले हस्तक्षेप गरेर ठेक्का चाहिँ रोक्न लाउनु भयो। अहिले देश देश बीचको जितु जितु सम्बन्ध हो, भोलि बिग्रिन सक्छ।
8: पहिल्यै गर्नु पर्दैन, एउटा राष्ट्र सेवक
7: कर्मचारी
8: किन नगर्ने, गर्ने के अनुसन्धान नगर्ने भनेको हो? मान्छेलाई बदनाम नगर भने हो, अनुसन्धान गरेर दोषी भए त जम्मै दोष खानु पर्यो नि।
7: भन्नुहोस्
8: के, तपाईँले राम्रो गरी छानबिन गर्ने, छानबिन गरेर दोषी त खेसी, कसैका इज्जतका कुरा पनि छैनन्, मानका कुरा पनि छैनन्, आफूले गरेका कर्मको फल खानै पर्छ। बदनामित गर्ने गरी नियत राखेर केही नगर भने हो, हामीले के
7: भने अधिनायकताको बाटोमा हिँड्यो अहिलेको सरकार, गलत बाटोमा हिँड्यो, तर्साउन खोज्यो जनतालाई, त्यसो भए विपक्षीहरूलाई
8: हप्काइरहेछ त। तर्साउनु त के तर्साउने, हप्काउने हप्काएर अनि आफ्नो शासन लाद्न खोज्या होइन।
7: सुकुम्बासी समस्या व्यवस्थापन गर्नपट्टि पनि त तम्सिया छ नि त होइन सरकार यतिखेर।
8: तपाईँहरू देख्नु भएको छ आशा, मान्छे रुँदै हिँडेको हो, डुवा डुवाती गरेर, हिजो मात्रै भिडियो सार्वजनिक भएको थियो, त्यो नक्कली भिडियो त हो, ए अहिले बनाएको भिडियो।
7: सुकुम्बासीमाथि निर्मम बन्न पाइँदैन, जनतामाथि निर्मम बन्न पाइँदैन,
8: त्यही खबरदारी गर्नुहोस् न तपाईँहरू,
7: जनतालाई रुवाउन पर्दैन,
8: त्यही खबरदारी हामी त गरिरहेछौँ त। तपाईँले त्यहाँ साथ दिनुहोस् न, जनताको पक्षमा बोल्नुहोस् न, पीडितका पक्षमा बोल्नु न,
7: यो आजको समस्या होइन,
8: हल्लाका पक्षमा नबोल्नुहोस् न।
7: तपाईँहरूले भोट ब्याङ्क बनाएर राख्या हो हिजो सुकुम्बासी बस्तीहरूलाई यो देशमा होइन,
8: यही हो त्यही इन्ट्रेस्ट राखेर आग्रही प्रश्न नगर्नुहोस् तपाईँ, आग्रह प्रश्न नगर्नुहोस्। आज सुकुम्बासीसित जोडिएको जे समस्या छ,
7: कति हुकुम्बासीहरूको त भागमा भयो नि त,
8: सरकारलाई गर्नुहोस्, खबरदारी गर्नुहोस्। तपाईँ चाहिँ विषय अन्त मोडेर जटिल विषयहरू, जनता पीडित भएका कुराहरू तपाईँ जस्ताले लुगाइरहनु
7: भएको छ।
8: हुकुमवासी छन् भने हुकुमवासीलाई कसले दिने भने छ त, हुकुमवासी पहिचान गरेर तपाईँहरूको यहाँ होइन होइन भन्ने, अनि जो सुकुम्बासी हुन् तिनलाई दीर्घकालीन ढंगले बस्ने ठाउँको ठेगान गरेर होइन, आज गल्ली गल्लीमा रोएर बसेका छन्, चोक चोकमा अलपत्र परेका छन्, डाँको छोरेका छन्, कोही मृत्युवरण गरेका छन्, कोही उहाँ चाहिँ उसमा खोला हाम फालेका छन्, पीड़ा नभई मान्छेले त्यसो गर्छ, तपाईँहरूको त्यहाँ ध्यान नजाने हुकुमवासी थियो नि त भने,
7: हुकुमवासीका
8: पक्षमा बोलेका छ हामी, हुकुमवासीको त आफ्नो बहिनी ठाउँ छ गइसक्यो होला नि, सुकुमवासीको ठाउँ नपर होला नि, खोला समातेर खोला हाम फालेको,
7: बसेर
8: यसरी पुस्तै गरेर हिँडेको मान्छे पोका पारेर कसका घर गएर बस्न पाइन्छ, तपाईँको घर बस्न दिनुहुन्छ?
7: सुकुम्बासीका बिचल्ली छन्, पीड़ा छन्, मैले हामी हिजो मात्रै अधिकार सम्पन्न अध्यक्षसँग कुराकानी गरेका छु, तपाईँहरूसँग दया छैन, माया छैन, यो देशका नागरिकलाई लखेट्ने, भोगभोगै राख्ने, खाना नदिने खबरदारी गरेका छौँ हामीले,
8: त्यही हो गर्ने। आजको प्रमुख काम भनेको त्यो बिचल्लियाँ परेका सुकुम्बासीको व्यवस्थापन गर्न सरकारलाई
7: जाँदा जाँदै अहिलेको सरकारलाई 100 कति नम्बर दिनुहुन्छ?
8: म काफी जाँच्ने मान्छे होइन, राष्ट्रियता परराष्ट्रमा व्यापक विचलन छ, विकासका कुरा केही कुरै अगाडि बढिरहेको छैन, सरकारले जे जे भन्यो भन्ने एउटा गर्ने आएको भइरहेछ, एकदमै दम्म घमण्डले धेरै भइरहेछ। आज त्रासीपूर्ण वातावरण बनाएर तपाईँ हेर्नुहोस् कस्तो खालको अधिनायकवादी, उहाँहरू चाहिँ आफूहरू युवा नयाँलाई चाहिन्छ, जान्नेलाई छान्नुपर्छ भन्नुहुन्छ, आफ्नो पालो आएपछि अनि आफ्नै गन्दी चिन्ह चुनाव लडेकालाई नियुक्ति गर्नुभएको छ. विद्यार्थी संगठन जस्ता संगठनहरू चाहिँ आफूहरूले राजनीति गर्ने डङ्का पिटेर मन्त्री सांसदहरू खाने अरूलाई चाहिँ तिमीहरू राजनीति गर्न पाउनु भनेर बन्द गरिदिने लोकतन्त्र बोल्ने स्वतन्त्रता संगठित हुने स्वतन्त्रता खोज्नु अधिनायकवादी होइन. त्यसैले
7: महिलाहरूका लागि निलो बस चल्दैछ नि त होइन, अब ब्लू बस चल्दैछ नि त होइन,
8: निलो बस पनि उहाँ खुब राम्रो काम गर्दै हुनुहुन्छ. तपाईँले हिजो मेरो संसदको भाषण सुन्नु होला. निलो बस भनेको पुरानो बसमा रङ फेरेको, अहिले ल्याएको नयाँ बस हो त्यो. पुरानो साझा बसलाई नयाँ बनाउन खोजेको र हामीले ल्याम भन्ने देखाउन खोजेको त्यही हो नि. हिजोदेखि उनीहरूले नै गरिसके साझा बसलाई पनि हाम्रो निला हुँदैन जसले भने हामी इनोभा लाउँदा हरियो बनाउँछौँ भने उनीहरूले निकालिसकेका छन्. त्यसैले कुनै पनि हिसाबले सरकारले जसरी 100 दिनमा हामी चाहिँ एकदमै आमूल परिवर्तन गर्छौँ भनेर गाउँको डङ्का पिटेका थियो, जिकिर गरेका थियो, त्यो पुरा गरिदिएको भए, आमूल परिवर्तन भएको भए, जनतालाई सुविधा हुने, देशको लागि फाइदा हुने काम गरिदिए भए हामी खुसी नै हुन्थ्यौँ. त्यत्रो डङ्का पिट्या त देशको स्वाभिमानलाई कमजोर बनाउने, देशको सार्वभौमतालाई कमजोर बनाउने. आज सुस्तामा हेर्नुहोस् त, प्रधानमन्त्रीको बोलीसँगै होइन सुस्ताको समस्या आएको. सुस्तामा त्यहाँ बुन्नुहोस् त, माइती घर मण्डल लागेर त्यहाँका जनताका कुरा सुन्नुहोस् एकपटक. तपाईँहरू जस्ता मान्छे सुस्तामै भिजिट गर्नुहोस् अनि त्यो कुरो ल्याएर सरकारलाई भन्नुहोस्, द्विपक्षीय कुरा, दुई देश यस्तो कुरा अब त्यहाँका स्थानीय नागरिकले गर्न सक्छ? सरकारले आफैले उत्पन्न गरेको समस्या आफै गएर मिलाउन परेन हो त्यो कुरा गर्नु नि. तपाईँहरूले सुस्ताको समस्या समाधान गर्नु पर्यो, जनता त्यहाँ शान्तिपूर्ण ढङ्गले बस्न पाउनु पर्यो, यी विषय होला नि एजेन्डा. त्यसैले सरकार 100 दिनका जुन उपलब्धि, जसरी पहिले डङ्का पिटेर हामी 100 दिनका सही काम भनेर शासकीय सुधारसित जोडिएर ल्याएको, त्यसमा सरकार सफल हुन सकेका छैन. सरकार चुकेको छ, डरलाग्दो गरी राष्ट्रियता चुकिया छ. हाम्रो कुरा यही हो, सरकार सोचियोस्, सरकारले राम्रो काम गरोस्, सरकार स्थिर बनोस्, यो त्रासदीपूर्ण वातावरणको अन्त्य गरोस्, निजी क्षेत्रले काम गर्न पाउनु पर्यो, अरूले राम्रो ढङ्गले बोल्न पाउनु पर्यो, सुशासन कायम गर्न तथ्यमा उभिएर गर्न पर्यो, हाम्रो अभियान हुन्छ, हाम्रो साथ हुन्छ, यही हाम्रो कुरा.
7: यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद पद्मा रियालजी, नमस्कार.
8: उहाँ
7: नेकपा एमालेकी नेत्री पद्मा अरियाल सांसद.
0: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं. न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं.

0: his bonus pound.
1: It's a top 10 Nordies home. Here's from the Tappy Tawas, my home.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: हाम्रो विषयमा सारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक डिस होम इन्टरनेट
1: यतिकै हाम्रो बेसमा विश्लेषक एवं कानूनका जानकार अधिवक्ता सुशील सापकोटा हुनुहुन्छ। सुशील सापकोटा जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: हजुर नमस्कार।
1: होइन, नक्कली भुटानी शरणार्थी प्रकरणमा अब भीआईपी वीवीआईपी भनिने अनुहारहरूलाई पनि दोषी करार गरिएको छ, होइन? त्यसमा चाहिँ के भएको थियो? तत्कालीन बेला तपाईँहरू पनि त्यसका विरूद्धमा चाहिँ लड्नु भएको थियो। देशको नागरिकलाई अनागरिक बनाउने सवालमा कसैलाई पनि छुट हुनुहुन्न भन्ने ढंगले अभियान चल्या थियो। यो मुद्दाको आदेशलाई चाहिँ कसरी हेर्न सकिन्छ?
2: अहिले तत्काल यो मुद्दाको आदेश भन्दाखेरि पनि राज्य विरूद्धमा लागेका अपराधहरू जुन छन्, राज्य स्वयं राज्य नेतृत्व नै नागरिकको विरूद्धमा अपराधमा संलग्न भएको एउटा गम्भीर घटना हो र यो घटनाको लागि हामी 2080 सालदेखि निरन्तर राज्यको र पीड़ितको पक्षमा उपलब्ध गर्दै आयौं। बस परिवारमा हामीले पनि भाग लिएको हुँदाखेरि म मुद्दाको तथ्य र यसमा भएका कानूनी अवस्थामा मात्र सीमित रहन चाहन्छु, किनभने म आफै बस परिवारमा हुँदाखेरि पूर्ण सजाय आइ नसक्दाखेरि मैले बोल्न उपयुक्त हुँदैन। तर यो प्रश्न के हो भन्नुहुन्छ भने यसमा ठगी, लिखत सम्बन्धी कसुर, राज्य विरूद्धको अपराध, संगठित अपराध, एकीकृत कसुर लगायतका ती कसुरहरू जोडेर नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने आश्वासन दिएर प्रलोभनमा पारेर रकम संकलन गरेको घटना हो यो। र यो घटनामा राज्यले अभियोग लगाउँदाखेरि लिखत सम्बन्धी कसुर, ठगी, राज्य विरूद्धको अपराध, संगठित अपराध, एकीकृत कसुर लगाएर अभियोग लगाएको थियो। र अहिले राज्यका मुख्य तहमा बसेका तत्कालीन गृहमन्त्री भनौँ, उप प्रधानमन्त्री भनौँ, परराष्ट्र गृह सचिव भनौँ लगायतका उच्च पदस्थ व्यक्तिहरूलाई दोषी ठहर गरेको छ। भनेपछि पहिलो पटक हामीले नेपालको राजनीतिक इतिहासमा भनौँ या कानूनी इतिहासमा राज्यका उच्च पदस्थमा बसेका व्यक्तिहरूले राज्य विरूद्ध गरेका अपराधमा यो पहिलो पटक देशले सजाय गर्न गइरहेको छ र यसलाई हामीले कानूनको सुखद शुरूआतको रूपमा मैले आकलन गरेको छु। र यसमा राज्यका मुख्य व्यक्तिहरू जो संलग्न हुनुहुन्थ्यो, तत्कालीन गृहमन्त्री भनौँ वा तत्कालीन गृह सचिव भनौँ वा तत्कालीन तपाईँको उप प्रधानमन्त्री भनौँ, उहाँहरूको संलग्नता देखिएर राज्यले सजाय गर्न जाँदै गर्दाखेरि आज हामी कानूनी राज्यको प्रत्यावर्तिमा एक कदम अघि बढेको भनेर चाहिँ हामीले आकलन गर्नुपर्छ।
1: अब यो मुद्दाको प्रकृति के हो, यसलाई कसरी चाहिँ नागरिकलाई अनागरिक बनाइयो, के भयो चलखेल, होइन? त्यहाँ चाहिँ तत्कालीन बेलाका सरकार र सत्तामा रहेका व्यक्तिहरूका नाम पनि जोडिया थिए, होइन? उहाँहरूलाई के उन्मुक्ति दिइयो, त्यो सबै आर्जुराणा देउवा लगायतका नामहरू के भए?
2: यस्तो हुन्छ, हामीले एउटा कुरा के मान्नु पर्यो भने तत्कालीन राज्य व्यवस्थाले अभियोजन लगाउँदाखेरि तत्कालीन राज्य अभियोजन लगाउँदाको अवस्थामा पनि राज्यले केही व्यक्तिले अभियोग लगाएन। हेर्नुहोस्, त्यहाँ पृष्ठ रूपमा मुद्दामा केही व्यक्तिहरूको नाम जोडिएको देखिन्छ, तर हामीले अहिले के आकलन गर्नु भएन भने फसला गर्दै जाँदाखेरि चाहिँ तत्कालीन प्रधानमन्त्री केपी ओली, आरजु राणा, रामबहादुर थापा लगायतका व्यक्तिको नाम त्यहाँ जोडिरहेको देखिन्छ। हेर्नु त, जोडिरहेको आउँदै गर्दाखेरि हामीले एउटा कुरा के मान्नु पर्यो भने उहाँहरूलाई तत्कालीन नेपाल सरकारको तर्फबाट अभियोजन हुँदाखेरि अभियोग उहाँलाई लगाइ नलगाएपछि अदालतले फैसला गर्दाखेरि अभियोग दायीमा नाम उल्लेख नभएका व्यक्तिलाई सजाय गर्न मिल्दैन। तर यसमा एउटा बाटो के रहन्छ भन्नुहुन्छ भने हिजो का अवस्थाहरूलाई हेर्दाखेरि पनि अभियोग पत्रमा उल्लेख नभएका नामहरूलाई सजाय गर्न नमिल्ने हुँदाखेरि अब थप अभियोग भोलि आउन सक्ने अवस्था पनि रहन्छ, वा पीड़ित पक्षले वा राज्य आफै सक्रिय भएर सर्वोच्च अदालतमा रिट दायर गरेर यी व्यक्तिहरूमाथि पुनः हामी अभियोजन गरौं भनेर अर्को प्रक्रिया जान पनि सकिन्छ। त्यो कानूनी प्रक्रिया भयो र त्यो कानूनी प्रक्रिया बमोजिम भोलि उपचार खोज्ने र थप अपराधमा संलग्न भएका व्यक्तिहरूलाई कानून दायरामा ल्याउने बाटो जीवित छ। र आज यो मुद्दा फैसला हुँदै गर्दाखेरि ती व्यक्तिहरूलाई किन सजाय गर्न सकिएन भन्दाखेरि चाहिँ अभियोजन पक्षले तत्कालीन सरकारी वकिल कार्यालयबाट ती व्यक्तिहरूलाई उन्मुक्ति दिएर संलग्न नगरिकन ल्याएको हुँदाखेरि, किनभने पूरक ल्याउँदा मुद्दा चल्दै जाँदाखेरि पूरक ल्याए अभियोग ल्याएको भए पनि हुन्थ्यो, पूरक अभियोग पनि नल्याएको कारणले गर्दाखेरि आज ती व्यक्तिहरूमाथि आजको फैसलाले सजाय गर्ने अवस्था रहेन। त्यो कानूनको क्षेत्राधिकारभित्र पर्दैन, हाम्रो राज्यको कानूनी प्रणालीमा त्यसरी अभियोगमा उल्लेख नभएका
1: अब जस्तो नाम जोडिएका अन्य नेताहरू, होइन, अन्य व्यक्तिहरूलाई पनि यो मुद्दामा फेरि राज्यले सक्रियता देखायो भने तानिन सक्ने सम्भावना बाटो खुला छ।
2: हो, यसलाई यसरी हेरौँ, मोहम्मद अफ्ताबको मुद्दा त सरकारी वकिल नचल्ने गरेको थियो नि त सुरुमा, तर सर्वोच्च अदालतले परामर्देश जारी गरेर फेरि अनुसरण गर्नु भनेर गरेको कारणले सुरु भयो। त्यसरी नै ती व्यक्तिहरूमाथि सर्वोच्च अदालतले भोलि परामर्देश जारी गरेर यी व्यक्तिहरूको पनि सुनवाई देखियो, केहीलाई सजाय गरेर केहीलाई नगरेको मिल्दैन, त्यसो हुँदाखेरि फेरि अनुसरण गर्नु ती व्यक्तिमाथि पनि भनेर आदेश दियो भने त्यो आदेश भएको चाहिँ अर्को अभियोग र अर्को अनुसन्धान भयो, त्यो व्यक्तिहरूमाथि फेरि सजाय हुने बाटो चाहिँ कानुनी रूपमा जीवित छ।
1: अब यो चाहिँ नागरिकलाई अनागरिक कसरी बनाइयो, यसमा चाहिँ कतिसम्मको घोपला घोटाला भएको जस्तो छ यो प्रारम्भिक तथ्याङ्कमा तपाईँले किन मुद्दालाई हेर्नु भएको छ, होइन? कतिसम्मको चाहिँ चल्दै भएको छ?
2: यस्तो हुन्छ के छ यसमा भन्नुहुन्छ भने विदेशी तेस्रो मुलुकमा भुटानी शरणार्थीलाई स्थापित गराउनका लागि युएनएचआरले जुन प्रतिवेदन नेपाल सरकारसँग संकलन गरेको थियो नामावली संकलन गरेको थियो नामावलीमा चाहिँ के गरियो भने वास्तविक भुटानी शरणार्थीदेखि बाहेक तत्कालीन भुटानी शरणार्थीमा रहेका टेकबहादुर टेकप्रसाद रिजाल सहितका भुटानी शरणार्थी नेता र नेपालका अहिले मुद्दामा देखिएका केही नेताहरूले के गर्नुभएको रहेछ उहाँहरूले भन्दाखेरि चाहिँ नेपाली नागरिकहरूलाई भुटानी नागरिक सरहको सूचीकृत गरेर प्रमाणपत्र दिएर उहाँहरूसँग रकम संकलन गरेर अमेरिका तेस्रो मुलुक अमेरिकामा चाहिँ नेपाली नागरिकलाई भुटानी नागरिक सरह स्थापित गराउनको लागि त्यहाँ स्थापना गराउनको लागि त्यहाँ पठाउनको लागि रकम संकलन गरेको देखिन्छ। त्यसो हुँदाखेरि यो के हो भन्दाखेरि चाहिँ देशका नागरिकलाई भुटानी शरणार्थी बनाएर ती नागरिकलाई बेचेर तीसँग पैसा रकम संकलन गरेको अपराध हो यो हेर्नु। त्यसो हुँदाखेरि यो अपराधमा अब कति सजाय पशु सर भइसक्यो कति सजाय हुन्छ भन्ने कुरा 29 गते अब सुनवाईको मिति छ अर्को त्यसमा कसलाई कति सजाय हुन्छ भन्ने कुरा आयो र यहाँ अर्को गम्भीर कुरा हामीले के मान्नुपर्छ भने ठगी सम्बन्धी अपराध कृत्य संगठित र संगठित अपराध सँगसँगै एकीकृत कसुरलाई पनि लगाएको अवस्थामा हामीले एउटा कुरा विश्वस्त के हुन् अरू मुद्दाहरूमा के हुन्थ्यो भन्नुहुन्थ्यो भने दुई वा सोभन्दा बढी अपराध भएका मुद्दामा सबैभन्दा बढी सजाय जुम्लाउँथ्यो त्यो चाहिँ कार्यान्वयन हुन्थ्यो। तर यहाँ चाहिँ संगठित अपराध र एकीकृत कसुर लगाएको हुँदाखेरि यहाँ ती कैद हद हुँदैन। हद भनेको के हो भन्नुहुन्छ भने दुईटा सजाय ठगीमा 4 वर्ष भयो लिखतमा 7 वर्ष भयो भने ठूलो अङ्क 7 भयो 7 वर्ष कैद हुने व्यवस्था हुन्थ्यो तर त्यो अब यहाँ छैन कानूनमा। र यो कारणले के भयो भने ठगीमा 3 वर्ष भयो मानौ 7 वर्ष भन्दा भनेको कारणले 3 वर्ष पनि हुनसक्छ 2 वर्ष पनि हुनसक्छ। ठगीमा भएको सजाय लिखत सम्बन्धी कसुरमा भएको सजाय राज्य विरुद्धको सजायमा जुन सजाय हुन्छ त्यसमा मुख्य योजनाकार जसले देशका नागरिकलाई वा देशमा अर्थ लाभ गर्नको लागि नाफा कमाउने उद्देश्यले गैर कानूनी लाभ लिनका लागि योजना बनाएको हुन्छ ती व्यक्तिहरूलाई मूल कसुरमा भएको सजायको 50% सजाय चाहिँ संगठित अपराधले गर्छ। त्यसो हुँदाखेरि अहिले के भयो भने ती अपराधहरूमा लिखत सम्बन्धी कसुर पनि ठहर भयो ठगी पनि ठहर भयो राज्य विरुद्धको अपराध पनि ठहर भयो। अब त्यो कति सजाय हुन्छ त्यो सजायको
1: कानून अनुसारको प्रोभिजन अनुसारको सजाय चाहिँ के छ जस्तो अब संगठित अपराध पनि जोडियो होइन लगायतको चाहिँ अन्य दुई तीनवटा सजाय सँगसँगै जोडियो होइन मुद्दाहरू
2: हो अभियोगहरू एउटा ठगी भयो एउटा लिखत सम्बन्धी कसुर गरेर राज्य सम्बन्ध जोडिएको कसुर भयो तिनवटा मुख्य अपराध भयो।
1: 10-15 वर्ष चाहिँ कारावास हुन सक्छ
2: लगभग होइन त्यसलाई मैले भने अब फसललाई आउन त त्यो फेरि नभनौँ अब फेरि 29 गते फेरि हामी बोल्दा त्यो कुरामा तर अहिले अब श्रीमानले
1: जस्तो अब तीनवटा मुद्दा चलिसकेको छ भने त अब हाम्रो कानून अनुसार चाहिँ तीनवटा प्रत्येक मुद्दामा कति कति हुन सक्छ भन्ने खालको त अब
2: यस्तो हुन्छ ठगी सम्बन्धीमा 7 वर्षसम्म कैद हुनेछ लिखत सम्बन्धी कसुरमा 7 वर्षसम्म कैद छ राज्य विरुद्धको अपराध अहिले हामीले चाहिँ हेर्दाखेरि राज्य विरुद्धको अपराधमा यहाँ चाहिँ अहिले हामीले 25 वर्षसम्म कैद देखेको पनि यो मुद्दामा चाहिँ 10 वर्षसम्मको कैदको अभियोग दाबीसम्म रहेको अवस्था देखिन्छ। त्यसो हुँदाखेरि ती अवस्था हेर्दाखेरि यसो हुन्छ सम्म भन्दाखेरि
1: तपाईँको त्यसो भए जोडेर त
2: होइन यसो हुन्छ सम्म भन्ने कुरा गरेँ मैले यति सजाय होइन त्यो 7 वर्षसम्म भनेको के हो भन्नुहुन्छ भने मुलुकी अपराध संहिताको दफा 40 तिनले के भन्छ भन्नुहुन्छ भने कैदको माथिल्लो तोकेको छ 7 वर्षसम्म भनौँ यतिबाट यति भनेको छैन भने चाहिँ 1 दिन कैद 1 रुपियाँ जरिमाना गर्दा पनि न्याय मर्दैन भनेको हुँदाखेरि अहिले हामी नबोलौँ अब कति सजाय हुन्छ भन्ने कुरामा राज्यले कठोरता हेरेर सामान्य न्यायाधीशले
1: नागरिकलाई अनागरिक बनाउने होइन बिचल्ली पार्ने अब भुटानी शरणार्थीका नाममा चाहिँ आफ्नै देशका नागरिकहरूलाई चाहिँ लिस्टमा हाल्ने यस्तो खालको कर्तुत भने त यो त विश्व माझमा नेपालको त स्थिति ठाडो हुनै सक्दैन नि त। नेपाल त यति फ्रड रहेछ राज्य भनेर चाहिँ विदेशीहरूले पनि त हामीलाई चाहिँ गाली गर्छन् नि भोलि हामी कुनै पासपोर्ट देखाउँ त हाम्रो इज्जत के हुन्छ होइन समस्या
2: हुन्छ। यसलाई मैले कुनै राजनीतिक दलप्रति इंगित गर्न चाहिन्न खोजिन तर अहिले हामी राष्ट्रियताका प्रश्न गर्दैछौ नि पटक पटक सड़कमा राष्ट्रियता भनेको नागरिक व्यक्ति पनि राष्ट्रियता होइन हेर्नु त्यस कारणले हामी राजनीतिक दलमा आबद्ध भएका राजनीतिक दलबाट मन्त्री भएका व्यक्तिहरूले नागरिक व्यक्ति छौं भने त्यहाँनिर अब त्यो सम्बन्धी राजनैतिक दलले पनि जवाबदेह दिनुपर्छ होला भन्ने मलाई लाग्छ। किन भन्नुहुन्छ भने संसदमा एउटा व्यक्ति बोलेको कुराले गर्दा सभा जस्तो दललाई जिम्मेवार गराइन्छ भने त्यो दलबाट निर्वाचित भएर गएका प्रधान उप प्रधानमन्त्री भएका गृहमन्त्री भएका व्यक्तिले नागरिक व्यक्ति छ भने त्यहाँ त्यो दलको जवाबदेह त कति जो पनि नागरिकले खोज्नुपर्ने अवस्था आयो। त्यस कारणले राष्ट्रियता भनेको देशको भूगोल सँगसँगै नागरिकको स्वाभिमानसँग जोडिएको हुन्छ देशको अखण्डतासँग जोडिएको हुन्छ र यो प्रश्नले के सिर्जना गर्यो भन्नुहुन्छ भने हामीले राजनीतिक संस्कार कस्तो लिएका रहेछौ हामीले देशमा सुशासन हो कि कमाइ खाने भाडो बनाएका रहेछौँ भन्ने कुरा प्रश्न उजागरबाट आएको छ यहाँ। त्यसो हुँदाखेरि मेरो निवेदन गर्दा के हो भने अब हामी राजनीतिक रूपमा पनि शुद्धिकरण हुनुपर्ने यो मुद्दाले देखाएको छ र हामी कुन हदसम्म देशमा राजनीति गर्ने र हाम्रो राजनीतिक क्षेत्राधिकार कति हो भन्ने कुरा राजनीतिक दलहरूले पनि पुनः शुद्धिकरण गर्नुपर्ने अवस्था चाहिँ म देख्छु यहाँ।
1: भनेपछि अब यो मुद्दा राष्ट्रिय सवालको विषय पनि बनिसकेको, धेरैले चाहिँ यसमा नजर पनि लगाएको होइन, युएनएचआरसीको कुरा गर्ने हो भने पनि त्यहाँ पनि अब त्यहाँ पनि के भएको भन्ने कुरा चाहिँ अझै पनि पारदर्शी नभएको, यसमा कसको कसको सफलता रह्यो भन्ने खालको विषयलाई पनि जोड्नुपर्छ। यो राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय रूपमा पनि यसमा सञ्जाल र जालो उनीहरूको पनि संलग्नताका विषयहरू सँगसँगै जोडिएर आएको, अब अहिलेको अवस्थामा अमेरिका लगायतका देशहरूले पनि यसलाई चासो दिएको मुद्दा भएको नाताले गर्दाखेरि यसमा चाहिँ अहिले आएको फैसलालाई चाहिँ र अहिले अहिले यो देखाएको यो साहसलाई चाहिँ कसरी हेर्न सकिन्छ जाँदाजाँदै?
2: यस्तो हुन्छ, एकदमै अति उत्कृष्ट मति मैले भनिनँ, त्यसमा हामीले सुरुबाटै मुद्दाका पक्षमा केही कुराहरू कमी कमजोरी हुँदै आएका छन्, त्यस कारण अहिले आएर यसलाई हामीले अहिले सामान्य माननीय न्यायाधीशज्यूले गर्नुभएको फैसला सराहनीय मान्नुपर्छ। तर अति उत्कृष्ट मैले किनभने अभियोजन गर्दैखेरि पनि व्यक्ति छुटाएर ल्याएको थियो, हेर्नुहोस्। त्यसो हुँदाखेरि अहिले मुद्दामा त्यो कुरालाई बोल्न पाइएन, तर मेरो निवेदन गराए के हो भने अन्तर्राष्ट्रिय जगतले पनि हेरेको, नेपाली नागरिकको स्वाभिमानसँग जोडिएको, नागरिकलाई विदेशी बजार भेट्न खोजेको अवस्थामा आज यो मुद्दामा जुन फैसला भयो, कसो ठहरउन बाँकी छ, सजाय हुन बाँकी छ, कसो ठहर भयो, त्यो मुद्दाको आजको स्थितिसम्म हेर्दाखेरि राज्यमा नागरिक बेत्ता यति अपराधमा हामी जसुकै तहमा भए पनि अपराधीकरण चाहिँ हामीले पुष्टि हुँदो रहेछ भन्ने कुरा यो फैसलाले पुष्टि गरेको छ। उहाँलाई हार्दिकतापूर्वक नमन, र यस्ता खालका फैसला हामीले देशमा निडर भएर गर्न सक्यौं भने राजनैतिक आग्रहमा पूर्वाग्रहमा बसेर राजनैतिक दबावमा बसेर निर्णय दिने अवस्था हाम्रो समाप्त भएछ भने सक्षम न्यायालयबाट सक्षम फैसला आउन थाले भने जनताले सुशासन चाहिँ अपेक्षा गर्छन् भन्ने कुरा म
1: हस्। यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सुशील सापकोटाजी नमस्कार।
2: हजुर नमस्कार।
1: उहाँ हुनुहुन्थ्यो कानूनका जानकार, विश्लेषक, अधिवक्ता सुशील सापकोटा। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेमबम बिदा चाहन्छु, नमस्कार।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौ।
2: क्लासिक टेक को वाईफाई 6 राउटर, नाम एक घामनेक, शक्तिशाली 4 एंटीना मा वाइड कवरेज, 5G स्ट्रेंथ, लो लेटेंसी र फास्ट स्पीड, सबै अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया मा, साथ मा IPTV मात्र 250 प्रति महीना। बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।

0: गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: Extreme energy drink.
1: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
2: के तपाई गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
2: किनभने बे अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुस्माको बडगाउँमा खोलियो
1: सिटी डायग्नोस्टिक सेन्टर सीडीसी।
2: हाम्रा सेवाहरू:
1: होल बडी चेकअप,
2: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
1: मधुमेहको सम्पूर्ण चेक जाँच, A1C जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, LFT,
2: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
1: ग्यास्ट्रिकको परीक्षण,
2: मोटोपनको परीक्षण,
1: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
2: रगत भिया एवं दिशा पिसाब परीक्षण।
1: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ।
2: सम्पर्क स्थान:
1: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
2: सम्पर्क फोन नम्बर 0674202727, 0674202727, मोबाइल नम्बर 98511918918।
1: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, कुस्मा पर्वत।
3: जसको नाम नै पर्याप्त छ,
4: दिदी बहिनी,
3: दिदी बहिनी,
4: दिदी बहिनी,
3: रेडियो दिदी बहिनी,
4: हामी गर्न सक्छौ,
3: हामी गर्न सक्छौ,
4: गर्न सक्छौ।

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माबी नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
3: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा
4: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
5: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुरतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
4: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनि चिलाउने, योनिको घाउ खटिरा, सेतो मैलो गनाउने, पानी बग्ने, पाटेघरमा रिङ राख्नु पर्ने, स्तन सानो ठूलो हुने, स्तनको गाँठ गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
3: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण,
5: 24 घण्टा आकस्मिक सेवा।
4: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
3: बडगाउँ चौर कुस्मा पर्वत। फोन नम्बर 0674220227, 0674220227,
5: मोबाइल नम्बर 98572597, 98573597,
3: 98511918918,
5: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक,
3: बडगाउँ चौर कुस्मा, नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
6: ब्याङ्की खैमत दिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तुइ माध्यम क्यारे न्योदे प्रे छली जानकारी री विषया न्यो कल पर्दिमो चमै न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्योदे प्रे विवरण री विषया ब्याङ्दे निल पर्दिमो न्यो तने सतर्क तना ठगदिर क्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
8: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गरिदिउँ कि क्या हो?
9: राख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
10: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
8: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: नाम नै पर्याप्त छ,
12: दिदी बहिनी,
11: दिदी बहिनी,
12: दिदी बहिनी,
11: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
12: हामी गर्न सक्छौ,
11: गर्न सक्छौ।
13: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: नमस्कार, कार्यक्रम बदलिदो नेपालमा स्वागत छ। म हृदय रिमाल। आर्थिक विषयमा केन्द्रित कार्यक्रम बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम आज बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्ष 2083-84 लागि नयाँ मौद्रिक नीति सार्वजनिक गरिसकेको छ। सरकारले केही समय अघि ल्याएको बजेट कार्यान्वयनलाई सहयोग गर्ने, आर्थिक गतिविधिलाई थप चलायमान बनाउने, निजी क्षेत्रको मनोबल बढ़ाउने तथा वित्तीय स्थायित्व कायम राख्ने उद्देश्यका साथ राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको जनाएको छ। मौद्रिक नीति देशको मुद्रा, कर्जा, ब्याजदर, तरलता र बैंकिङ प्रणालीलाई व्यवस्थित गर्ने केन्द्रीय बैंकको नीति हो। नेपालमा यो जिम्मेवारी नेपाल राष्ट्र बैंकलाई हुन्छ। यसको मुख्य उद्देश्य मूल्य स्थिरता कायम राख्नु, वित्तीय प्रणालीलाई सुरक्षित बनाउनु, उत्पादन तथा रोजगारीलाई सहयोग गर्नु र समग्र अर्थतन्त्रलाई सन्तुलित रूपमा अगाडि बढ़ाउनु हो। यो वर्ष राष्ट्र बैंकले आर्थिक गतिविधि विस्तार गर्ने, वित्तीय स्थायित्व कायम राख्ने सन्तुलित नीति लिएको देखिन्छ। निजी क्षेत्रलाई सहज कर्जा उपलब्ध गराउने, उत्पादनमूलक क्षेत्रमा लगानी बढ़ाउने, बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलताको प्रभावकारी उपयोग गर्ने, ब्याजदरलाई स्थिर र पूर्वानुमान योग्य बनाउने, त्यसै गरी डिजिटल भुक्तानी प्रणाली विस्तार गर्ने, वित्तीय पहुँच बढ़ाउने, बैंकिङ क्षेत्रको जोखिम व्यवस्थापनलाई अझ मजबूत बनाउने लक्ष्य मौद्रिक नीतिले लिएको छ। लामो समयदेखि निजी क्षेत्रले बैंक कर्जा विस्तार, पुनर्कर्जा, ब्याजदर र लगानी मैत्री वातावरणको माग गर्दै आएको थियो। यसपटक राष्ट्र बैंकले उद्योग, कृषि, पर्यटन, सूचना प्रविधि, ऊर्जा लगायत उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राख्दै कर्जा प्रवाह सहज बनाउने संकेत दिएको छ। यसले उद्योग संचालन, नयाँ लगानी तथा रोजगारी सृजनामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। पछिल्ला केही वर्षदेखि घरजग्गा कारोबार सुस्त थियो। मौद्रिक नीतिले घरजग्गा तथा आवास क्षेत्रमा रहेका केही व्यवस्थाहरूलाई लचक बनाएको अवस्थामा यसले निर्माण क्षेत्रलाई केही राहत पुग्ने अनुमान गरिएको छ। निर्माण क्षेत्र सक्रिय हुँदा सिमेन्ट, फलाम, इटा, यातायात, श्रम बजारदेखि अन्य धेरै व्यवसायमा समेत सकारात्मक प्रभाव पर्न सक्ने देखिन्छ। यस्तै नेपालको पूँजी बजारले मौद्रिक नीतिलाई निकै चासोका साथ हेर्ने गरेको छ। यदि कर्जा प्रवाह सहज हुने, ब्याजदर घट्ने वा लगानी मैत्री व्यवस्था आउने संकेत देखिएमा त्यसको सकारात्मक प्रभाव पूँजी बजारमा देखिन सक्छ। तर पूँजी बजारको दीर्घकालीन सुधार भने कम्पनीको नाफा, लगानीकर्ताहरूको विश्वास र समग्र अर्थतन्त्रको अवस्थामा निर्भर रहन्छ। राष्ट्र बैंकले बैंकहरूलाई कर्जा विस्तारसँगै जोखिम व्यवस्थापनमा पनि विशेष ध्यान दिन निर्देशन दिएको छ। खराब कर्जा नियन्त्रण, पर्याप्त पूँजी, सुशासन, पारदर्शिता तथा वित्तीय अनुशासनलाई थप मजबूत बनाउने नीति लिएको छ। यसले बैंकिङ प्रणालीलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउने अपेक्षा गरिएको छ। मौद्रिक नीतिले डिजिटल कारोबारलाई थप विस्तार गर्ने लक्ष्य राखेको छ। मोबाइल बैंकिङ, क्यूआर भुक्तानी, डिजिटल वालेट, विद्युतीय भुक्तानी प्रणाली तथा फिनटेक नवप्रवर्धनलाई प्रोत्साहन गर्ने व्यवस्था गरिएको छ। यसले नगद सहित कारोबारलाई बढ़ावा दिनका साथै आर्थिक पारदर्शिता पनि बढ़ाउने विश्वास गरिएको छ। समग्रमा हेर्दा आउँदो आर्थिक वर्ष 2083-84 को मौद्रिक नीति आर्थिक चलायमानता बढ़ाउने, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र वित्तीय स्थायित्व कायम राख्ने उद्देश्यका साथ आएको देखिन्छ। कार्यक्रम बदलिदो नेपालमा आज हामी राष्ट्र बैंकले अस्ति मंगलबार सार्वजनिक गरेको आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका व्यवस्था, यसको उद्देश्य, अर्थतन्त्रमा यसले पार्ने प्रभाव, निजी क्षेत्रको अपेक्षा र चुनौतीका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गर्छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा।
1: स्वागत छ यहाँलाई उज्यालो रेडियो नेटवर्कमा।
2: धन्यवाद।
1: कस्तो खालको मौद्रिक नीति आयो?
2: अत्यन्त छोटो 27 बुझे मौद्रिक नीति आएको छ। अब यसो हेर्दा रिडेबल छ, पढ्न सजिलो खाले मौद्रिक नीति आएको छ। यसपटक नेपाल राष्ट्र बैंक ऐन 2058 व्यवस्था गरे अनुसार आर्थिक वर्ष 59-60 राष्ट्र बैंकले मौद्रिक नीति वार्षिक रूपमा सार्वजनिक गर्दै आएको सन्दर्भमा खण्डीकृत मौद्रिक नीति आएको छ। खण्ड खण्डमा आएको छ। अब खण्ड खण्डमा आएको हुनाले रिडेबल हुने देखियो, तर खण्ड खण्डमा आएको मौद्रिक नीति चाहिँ एक आपसमा अलिकति बाजिने पनि हुन सक्छ। त्यसको हेक्का राखेन भने यो खण्ड खण्डमा ल्याएको मौद्रिक नीति आफैमा विरोधाभासपूर्ण हुने र कतिपय कुराहरू रिडन्ट हुने गर्नको लागि गरेको र त्यसको उपायता नहुने देखिन्छ. त्यसैले खण्ड खण्डमा आएको मौद्रिक नीतिका तिनवटा जुन डकुमेन्ट्सहरू छन् ती डकुमेन्ट्सको औचित्य राष्ट्रले आगामी दिनमा साबित गर्नुपर्ने चुनौती चाहिँ छ. अब धेरै कुराहरू आएको छैन. अघिल्लो वर्षको मौद्रिक नीतिको कार्यदिशालाई यथावत राख्ने उद्घोष गरेको छ. तथापि केही कुराहरू यसले गरेको छ. उदाहरणको लागि वाणिज्य ब्याङ्कहरूलाई विदेशी सरकारी बन्ड्समा लगानी गर्न दिनु भनेको छ तरलता व्यवस्थापन उपायको रूपमा. यो पर्सनल ग्यारेन्टीलाई क्यापिङ गर्ने असीमित दायित्वलाई अलिकति सीमित गर्ने कुरा गरेको छ. कुनै व्यक्तिले कर्जा दिँदा दिँदा ग्यारेन्टी बस्ने पर्सनल ग्यारेन्टी बस्ने छ. असीमित जसलाई थाहा हुनुहुन्न ब्याङ्कहरूमा समस्या आउने पनि गर्छ त्यसलाई सम्बोधन गर्छु भनेको छ. चेक अनादरको समस्यालाई म समाधान गर्छु भन्ने खालका अब साना मसिना भनेर यसलाई अन्डरबाइन गर्नु त खोज्नु भएन. यस प्रकारका केही कुराहरू यसले राखेको छ. तर जुन किसिमको अपेक्षा थियो मौद्रिक नीति प्रति अहिलेको जुन समस्या छ आर्थिक समस्या त्यसलाई सम्बोधन गर्ने खालको मौद्रिक नीति आउँछ स्पष्टका साथ भन्छ भनेको एउटा दिशाविहीन एउटा गन्तव्यविहीन हिसाब किताबको सायद पहिलोचोटि हुन्छ. पहिलो पटक जस्तो लाग्छ मलाई एउटा गतिहीन दिशाहीन एउटा रोडम्याप नभएको एउटा स्पष्ट रोडम्याप नभएको राष्ट्र ब्याङ्क आफैमा कन्फ्युजनमा परेको जस्तो मौद्रिक नीति सायद सम्भवतः यो पहिलो पटक आएको हुन सक्छ.
1: र सरकारबाट पनि धेरै ठूलो अपेक्षा अर्थमन्त्रीज्यू पनि विज्ञ भन्ने थियो. यति हुँदाहुँदै पनि मौद्रिक नीति अस्पष्ट हुनु अथवा चाहिँ यहाँको नजरमा जुन देख्नु भएको छ त्यो कहाँनिर उहाँहरूको समस्या के रहेछ?
2: समस्या चाहिँ एउटा इमान्दार प्रयासको पनि हो. अब संस्थागत व्यवस्था वित्तीय क्षेत्र सुधारका कुराहरू गर्दा अलिकति जटिल पनि हुन्छ. मेहनत धेरै गर्नुपर्ने हो. एक दुई दिनमा गरेर प्रकाशन गरिहाल्ने जस्तो हुँदैन. र विगतका दुई वर्षका मौद्रिकति हेर्दा यो नगरिदिन पाए हुन्थ्यो. बेकारमा राष्ट्र ब्याङ्क अहिले यो व्यवस्था गरेको जस्तो आवश्यकता अनुसार सर्कुलर मार्फत हामी गरिहाल्थ्यौँ भन्ने खालको सोच विगतका दुई मौद्रिकति हेर्दा यो बेकारको बोझ जस्तो मानेको यसलाई सिरियसली गम्भीर रूपमा नलिएको परिणाम पनि हो. विगतमा राष्ट्र ब्याङ्कले मौद्रिक नीतिलाई गम्भीरतापूर्वक लिन्थ्यो र राष्ट्र ब्याङ्कका स्रोतलाई परिचालन गरेर एउटा प्रयास चाहिँ हुन्थ्यो. र विगतका दुई वर्षका मौद्रिक नीति हेर्नु भने हतार हतारमा छापामार शैलीमा ल्याउने अब फोकस अन्त्यतिर भएको जस्तो मौद्रिक नीतिभन्दा पनि अरू अरू कुराहरूमा भएको जस्तो हतार भएको जस्तो यो बेकारको काम जस्तो बेकारको बोझ जस्तो देखिन्छ. तर अब 2058 सालभन्दा पहिले तदर्थमा मौद्रिक नीति बन्थे वित्तीय नीति बन्थे त्यस प्रकारका नीतिहरू पारदर्शी हुँदैन दिशानिर्देश गर्दैनन् भन्ने कुरालाई बुझेर नेपाल राष्ट्र ऐनमा नै एउटा वार्षिक रूपमा मौद्रिक ल्याउनु पर्ने व्यवस्था गरेकोमा अलिकति रिभर्स गरेको जस्तो 2058 भन्दा पहिलेको स्थितिमा जान खोजेको म सर्कुलर मार्फत वित्तीय क्षेत्रलाई चलाउँछु ब्याङ्किङ क्षेत्रलाई चलाउँछु भन्ने मानसिकतामा फेरि गएको. त्यसैले यो मानसिकताको भोलि चाहिँ मूल्याङ्कन हुनुपर्छ जस्तो लाग्छ.
1: अब अलिकति बुदागत रूपमा जाउँ. 7% आर्थिक वृद्धिको लक्ष्य राखेको छ होइन, यसले चाहिँ यो लक्ष्य हासिल गर्न विश्वास गर्ने अवसर छ.
2: यो मौद्रिक नीतिले 7% वृद्धिको सन्दर्भमा बल सरकारतर्फ फेकिदिएको छ. भनेको छ अब यो आकारको बजेट आएको छ अनि सरकारले पुँजीगत खर्च गर्दै गर्ला परियोजना को कार्यान्वयन गर्दै गर्ला सुशासनमा जोड दिएकै छ. यी कुराहरू बजेट मार्फत भएका व्यवस्थाहरू सरकारले गरेछ भने 7% आर्थिक वृद्धि भइहाल्छ नि. र 7% आर्थिक वृद्धिको लागि तरलता छँदैछ, न्यून ब्याज दरको स्थिति छँदैछ, अनि त्यो मार्फत हामीले सपोर्ट गरिहाल्छौँ. अब सरकारले आर्थिक वृद्धि हासिल गर्नुपर्छ, बजेट कार्यान्वयन गर्नुपर्छ, मौद्रिक नीतिको त्यति यो चासोको विषय होइन भन्ने सोच यो मौद्रिक नीतिले बोकेको जस्तो देखिन्छ।
1: यो समग्र अर्थतन्त्रको चाहिँ कति प्रतिशत चाहिँ यसले चाहिँ अलिकति जिम्मेवारी वहन गरेको जस्तो देखिन्छ मौद्रिक नीतिले, त्यो चाहिँ कति सम्बन्ध हुन्छ यसको देशको अर्थतन्त्रसँग? हामी बजेटको कुरा गर्छौँ, बजेट कार्यान्वयनको कुरा गर्छौँ, अनि अन्य क्षेत्रहरू पनि छ, निजी क्षेत्र छ, होइन सरकारी वित्त क्षेत्र छ, यो सबै कुरालाई हेर्दाखेरि मौद्रिक नीतिको आफ्नो चाहिँ हैसियत चाहिँ के रहन्छ अर्थतन्त्र उकास्नका लागि?
2: म दुईटा कुरा भन्न चाहन्छु यस सम्बन्धमा। एउटा कुरा वित्तीय क्षेत्रको आकार ले जीडीपीको आकारलाई उछिनेको छ, 66 खरबको जीडीपी 81 खरबको निस्किँदैछ, उछिनेको छ। यति ठुलो आकारको वित्तीय क्षेत्र ब्याङ्किङ क्षेत्रको नेतृत्व गर्ने नेपाल राष्ट्र ब्याङ्क र त्यसलाई परिचालन गर्ने इन्स्ट्रुमेन्ट मौद्रिक नीतिको महत्वपूर्ण हात त हुने नै भइहाल्यो। बजेट भन्दा आकारको दृष्टिकोणले ठुलो छ भनेपछि भूमिका ठुलै हुनुपर्ने यो तथ्यले पनि देखाउँछ, नम्बर वान। नम्बर टू, निजी क्षेत्रले के दावी गरेको छ भने के पुँजी निर्माणमा होस्, के रोजगारी सृजनमा होस्, के राष्ट्रिय उत्पादनमा होस्, निजी क्षेत्रको अंश, निजी क्षेत्रको योगदान 80% भन्दा माथि छ भन्छ। त्यो निजी क्षेत्रलाई चलाउने भनेको मौद्रिक नीतिले हो, ब्याङ्किङ क्षेत्र मार्फत हो। त्यसैले यी दुईटा फ्याक्चुअल तथ्यलाई आधार मान्दा मौद्रिक नीति गम्भीर हुनुपर्ने, सरकारको भन्दा पनि राष्ट्र निर्माणमा आर्थिक वृद्धि आर्थिक विकासको लागि राष्ट्रको महत्वपूर्ण भूमिका रहने कुरा यी दुईटा तथ्यले क्रिस्टल क्लियर गर्दछ। त्यसैले यो जुन कन्टेक्स्ट छ, यो कन्टेक्स्टलाई राष्ट्र ब्याङ्कले बुझ्नु पर्यो,
1: सम्भवत कार्यान्वयनले चाहिँ यसको अवस्था निर्धारण गर्नेछ अथवा चाहिँ यो परिणाममा देखिएला भन्ने चाहिँ हामीले आशा व्यक्त गर्न सक्छौ। सकारात्मक पक्षहरू के के छन् जुन योभन्दा पहिले थिएन र अहिले चाहिँ त्यहाँ समावेश देखियो, के देख्नु भएको छ यसको यहाँले?
2: अब सकारात्मक पक्ष भन्दा एउटा कुरा, मौद्रिक नीति प्रति धेरै अपेक्षा हुन्थ्यो सरकारवालाहरूको, धेरै बोझ पनि हुन्थ्यो, धेरै मतलब सरकारको वित्त नीतिलाई ओझेलमा पार्ने हिसाब किताबले मौद्रिक नीतिप्रति अपेक्षा हुने गर्थ्यो। यो मौद्रिक नीतिले त्यस्ता अपेक्षाहरूलाई किल गरेको छ, त्यस्ता अपेक्षाहरूलाई अङ्कुशित गरेको छ, त्यो आवश्यकता भन्दा बढी अपेक्षा र बजेटको कार्यान्वयनमा दबाव हुने मौद्रिक नीति मार्फत राष्ट्र ब्याङ्कमाथि अनाथ हिसाब किताबले अनुचित हिसाब किताबले दबाव सृजना गर्ने स्थिति हुन्थ्यो र वित्तीय क्षेत्र सुधार हुनै नदिने खालका दबाव जुन आउने गर्थे ती कुराहरू यो मौद्रिक नीतिले किल गरेको छ। यो सकारात्मक पक्ष हो जस्तो मलाई लाग्छ। अर्को पक्ष चाहिँ विगतका वित्त नीति बजेट भनौँ न, 5-6 वर्ष भयो बजेटको कार्यान्वयन हुन सकिरहेको छैन। बजेटले के लक्ष्य दिने, के राजस्वको, के पुँजीगत खर्चको, अन्य कार्यक्रमहरू ठुल्ठूला राष्ट्रिय गौरवको आयोजनाहरू ती समय नै सम्पन्न नहुने, राजस्व परिचालनको लक्ष्य पनि नभेटिने, त्यस प्रकारको स्थितिको कारणले पनि आर्थिक क्षेत्रमा गतिरोध उत्पन्न भएको थियो। यसपटक मौद्रिक नीतिले क्लियर कट भन्यो, उच्च आर्थिक वृद्धि 7% आर्थिक वृद्धिसँग हाम्रो त्यति प्रत्यक्ष सम्बन्ध छैन जति बजेटको हुन्छ। त्यसले बजेटले भन्ने अनुसारका कुराहरू गर्दै गयो भने 7% आर्थिक वृद्धि हासिल हुन्छ, अनि बजेटले काम गरेन भने 7% आर्थिक वृद्धि हुँदैन भन्ने किसिमको सन्देश सरकारलाई चाहिँ दिएको छ। त्यसैले सरकारले चुनौती चाहिँ थपिएको छ, अर्थ मन्त्रालयलाई चुनौती थपिएको छ। एक हिसाब किताबले सरकारलाई आर्थिक विकासको हिसाब किताबले राष्ट्र ब्याङ्कले
1: दबाब
2: चुनौती चाहिँ दिएको देखिन्छ। मौद्रिक नीति को स्टेटमेन्ट मार्फत मिलेर काम गर्नुपर्ने हुन्छ, दुईटै राज्यका निकाय हुन्, अर्थ मन्त्रालय सरकारै भइहाल्यो।
1: त्यो मौद्रिक नीति पनि समन्वय भएरै आउने विषय होइन र किन त्यसरी चाहिँ
2: राज्यकै अङ्ग हो, सरकारकै हो, त्यसैले राज्यका द्वितीय अङ्गले एउटा समन्वय गरेर काम कुरो अगाडि बढाउनु पर्छ, देश विकासमा हातेमालो गर्नुपर्ने हुन्छ। कोअपरेसन र कोअर्डिनेसन बिना न त मौद्रिक नीति प्रभावकारी हुन सक्छ न त फिस्कल पोलिसी वित्त नीति।
1: चर्चाको विषय भनेको हिजो निजी क्षेत्रतर्फ 11% कर्जा विस्तारको लक्ष्य राखेको छ, त्यो भनेको के थियो? अहिलेसम्म ल यो कर्जा विस्तार चाहिँ हुन सकिरहेको थिएन, बैङ्कमा पैसा थुप्रियो तर लगानी चाहिँ भएन, कर्जा मागै भएन भन्ने थियो, यसमा चाहिँ कसरी हेरिरहेको छ यसलाई?
2: मौद्रिक नीति तीन चार कुरामा सुकेको छ, यसले समस्याको पहिचानै गरेन। एउटा अहिले तरलताको समस्या होइन, ब्याज दरको समस्या होइन, विदेशी मुद्राको समस्या होइन,
1: होइन
2: समस्या के हो भने मौद्रिक प्रसारण संयन्त्र अवरुद्ध भएको समस्या हो। मौद्रिक प्रशासन जसरी
1: जलविद्युत परियोजना,
2: जसरी जलविद्युत परियोजनाले बिजुली उत्पादन गर्छ, बिजुली उत्पादन गरेको बिजुली उद्योग व्यवसाय घर घरमा पुग्नको लागि ट्रान्समिसन लाइन चाहिन्छ, पावर स्टेसन चाहिन्छ, होइन? पावर स्टेसन र ट्रान्समिसन लाइन बनिसकेपछि दूर दराजमा, जंगलमा, माउन्टेनमा, हिमालय क्षेत्रमा उत्पादित जलविद्युत बिजुली काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत बाहिर आइपुग्छ। जब त्यो पावर स्टेसनले काम गरेन, केबल लाइनले प्रसारण लाइन अवरुद्ध भयो भने अधिक उत्पादन त भइरहेछ तर जनता कहाँ आइपुगेन, उद्योग व्यवसाय कहाँ आइपुगेन, घर घरमा आइपुगेन। त्यही हालत अहिले नेपालको छ। अधिक तरलता सिर्जना भएको छ रेमिटेन्सको कारणले, त्यो अधिक तरलता उत्पादन क्षेत्र, उत्पादनमुखी क्षेत्रमा, रोजगारी सिर्जना गर्ने क्षेत्रमा जान सकेको छैन, ट्रान्समिसन लाइन अवरुद्ध भयो। ब्याङ्क तथा वित्तीय संस्थाहरूले काम गरेन, ऋणीहरू ब्याङ्कमा ऋण लिन गएन, समस्या त्यहाँनिर छ। के कारणले ब्याङ्कहरू अहिले 13 खर्ब लगानी विस्तृत हुँदाहुँदै ऋण दिन सक्ने अवस्थामा किन छैनन्? त्यसको उत्तर आर्थिक वर्ष 83-84 मौद्रिक नीतिले खोज्नुपर्ने खोजेन,
1: बुदागत रूपमै आउनु पर्थ्यो,
2: आउनु पर्थ्यो, कार्ययोजना आउनु पर्थ्यो, एक्सन प्लान आउनु पर्थ्यो। उत्पादनमुखी कर्जा किन जान सकिराखेको छैन? र वित्तीय क्षेत्रमा स्ट्रेस के हो? त्यो स्ट्रेस नपुगाइकन कर्जा त जाँदैन। पावर स्टेसन भनेका ब्याङ्कहरू हुन्, ट्रान्समिसन लाइन भनेका ब्याङ्कहरू हुन्। राष्ट्र ब्याङ्कलाई, राष्ट्र ब्याङ्कको मौद्रिक नीतिलाई उद्योग व्यवसाय घर परिवार व्यक्तिमा जोड्ने काम त ब्याङ्कहरूले गर्छ। त्यही कारणले ब्याङ्कहरूलाई फाइनान्सियल इन्टरमिडियरिज, वित्तीय मध्यस्थकर्ता भन्ने गरिन्छ। वित्तीय मध्यस्थकर्तामै समस्या हो, त्यो ऋणीहरू जुन वित्तीय मध्यस्थकर्ताबाट ऋण लिन्छन् त्यही समस्या छ। त्यसैले वित्तीय मध्यस्थकर्ता ब्याङ्कको र ऋणीको समस्या समाधान नगरिकन रेमिटेन्सबाट क्रिएटेड अधिक तरलता उत्पादनमुखी क्षेत्रमा, उत्पादन बढाउने क्षेत्रमा जान सक्दैन। त्यसैले यी दुईटा जुन प्रब्लम छ ती आइडेन्टिफाई पनि मौद्रिक नीतिले गर्न सकेन, तोकेर भन्न पनि सकेन, त्यो समस्या भनेर औषधि पनि दिन सकेन। त्यसैले यो कर्मकाण्डी मौद्रिक नीति हो जस्तो मलाई लाग्छ, एउटा कानुनी बाध्यताको कारणले मौद्रिक नीति ल्याएको जस्तो देखिन्छ,
1: नियमित प्रक्रिया जस्तो देखिन्छ।
2: यो कानुनी व्यवस्था नभएको भए राष्ट्र ब्याङ्कले यति दुःख पनि गर्दैनथ्यो। अझै भनेको छ, म अब सर्कुलर मार्फत शासन गर्छु, मौद्रिक नीति मार्फत होइन, पारदर्शी ढङ्गले होइन कि अपारदर्शी ढङ्गले म शासन गर्छु,
1: दैनिक रूपमा ब्याङ्कलाई केही न केही भन्दै गर्ने खालको अवस्था।
2: अब त्यसले त स्थिरता, नीतिगत स्थिरता त ल्याउँदैन, त्यसले पारदर्शिता पनि ल्याउँदैन। मौद्रिक नीति ल्याएको जस्तो देखिन्छ,
1: नियमित प्रक्रिया जस्तो देखिन्छ।
2: यो कानुनी व्यवस्था नभएको भए राष्ट्र ब्याङ्कले यति दुःख पनि गर्दैनथ्यो। अझै भनेको छ,

0: नियम कानून भन्दा पनि तदर्थवादमा गएको जस्तो देखिन्छ। यो अहिलेको मौद्रिक नीतिको आश्रय भनेको राष्ट्रलाई फेरि डिस्क्रिसनरी पावरमा जानुपर्छ, तदर्थ किसिमले नीतिहरू अवलम्बन गर्नुपर्छ आवश्यकता अनुसार भन्ने नाममा, तदर्थवाद प्रतिको मोह राष्ट्र ब्याङ्कको बढेको जस्तो देखिन्छ।
1: हो, बैङ्कमा पैसा थुप्रियो, लगानी भएन, ऋणीहरू ऋण लिन गएनन्, उपभोक्ताहरू ग्राहक बैङ्कमा गएन भन्ने एउटा बुझाइ छ। यसमा सबल ऋणी नभेटे आउन सक्छ नि बैङ्कले, यसका लागि राज्यले चाहिँ राज्यको कमजोरी हो कि बैङ्कलाई हामीले राष्ट्र बैङ्कलाई अथवा बैङ्कलाई मात्रै दोष दिने अवस्था छ?
0: भूमिका आफ्नो आफ्नो हुन्छ, तपाईँको पनि भूमिका हुन्छ, तपाईँ भनेको राष्ट्र ब्याङ्कको पनि भूमिका हुन्छ, सरकारको पनि भूमिका हुन्छ, अनि एकले अर्कालाई देखाएर आफू पन्छिने काम चाहिँ गर्नु भएन। सरकारले आफ्नो काम गर्ला, सरकारले शासकीय सुधारमा जोड दिइराखेको छ, अत्यन्त राम्रो काम गरिराखेको छ, सयवटा कार्यसूची ल्याएर सरकार बनेको पहिले दिनमा सरकारले घोषणा गरेको छ, त्यो अत्यन्त राम्रो कुराहरू हो। अनि पूर्वाधार विकासमा गति दिन खोजिरहेछ, हतार हतारमा काम सम्पन्न हुनुपर्छ, छिटो काम सम्पन्न गर्नुपर्छ भनेको छ, युवाहरूले देश चलाइराखेको अवस्था छ, आतुर छन्, त्यो देखिन्छ देखिन्छ, र बजेटमा पनि थुप्रो राम्रा कामहरू आइराखेका छन्, कार्यक्रमहरू घोषणा भएका छन्। त्यसैले बजेट त मौद्रिक नीति जस्तो छैन नि त, केही नयाँ कुराहरू घोषणा गरेको छ, रूपान्तरकारी कुरा घोषणा गरेको छ, मौद्रिक नीति जस्तो यथास्थितिमा रमाएको त छैन नि बजेट। त्यसैले अब आफ्नो भूमिका के हो त्यो चाहिँ बुझ्न आवश्यक नै छ, उसले आफ्नो भूमिका आफ्नो महत्व नबुझ्दा यस प्रकारको समस्या आउने, अरूलाई दोष दिने, अरूले गरिदिनुपर्छ भनेर अल्छीपना आउनु सक्छ।
1: आज हामीसँग कार्यक्रम बदलिँदो नेपालमा नेपाल राष्ट्र ब्याङ्कका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाजी हुनुहुन्छ। अब अर्को एउटा महत्वपूर्ण मुद्रा स्फीति चाहिँ 5.5% भित्र राख्ने लक्ष्य, यो चाहिँ अर्थतन्त्रको लागि कति यथार्थ फरक हुन सक्छ अबको अवस्थामा, र अहिले मुद्रा स्फीतिको अवस्था के थियो?
0: अहिले तरलताको पनि समस्या होइन, ब्याज दरको पनि समस्या होइन, विदेशी मुद्राको अभावको श्रीलङ्का जस्तो 3 वर्ष पहिलेको जस्तो पनि समस्या होइन, अहिले मुद्रास्फीतिको पनि समस्या आयो। मुद्रास्फीति इरान र अमेरिका बीच अलिकति द्वन्द्व हुँदा तेलको मूल्य बढेको थियो, अहिले अलिक घटिराखेको छ। भारतले अत्यन्त राम्रो किसिमले माइक्रो इकोनोमिक म्यानेजमेन्ट गरेको प्रतिफल नेपालले 8-10 वर्ष यता लिइराखेको छ मुद्रास्फीतिको सन्दर्भमा। त्यसैले मुद्रास्फीति भारतले व्यवस्था गरिहाल्छ, अनि स्थिर विनिमय दर प्रणाली अवलम्बन गरेको हुनाले भारतको न्यून मुद्रास्फीति मूल्य नेपालले आयात गरिराखेको हो। त्यसैले नेपालको राष्ट्र ब्याङ्कको मुद्रास्फीति नियन्त्रणमा त्यति ठूलो भूमिका देखिँदैन। त्यसैले अब यो 10-12 वर्ष त न्यूनै भन्नुपर्छ, 4-5% मुद्रास्फीतिलाई, यो अवस्थालाई अनि ठूलो कामको रूपमा लिएर जस्तै धेरै गर्नै पर्दैन, त्यतैतिर लाग्दा राष्ट्र ब्याङ्कसँग रहेको स्रोत साधनको सही युटिलाइजेसन हुँदैन। अरू मुद्दाहरू, मौद्रिक नीति किन प्रभावकारी भएन, यसको प्रसारण ट्रान्समिसन संयन्त्रमा के खराबी आयो, ती खराबी ती हिचेजहरूलाई कसरी सम्बोधन गर्ने भन्नेतर्फ मौद्रिक नीति डोरिनु पर्नेमा हुँदै नभएको समस्यालाई समस्याको रूपमा लिँदा यो त समय बर्बाद, खेर फाल्नु, स्रोत साधन खेर फाल्नु भए केही पनि होइन जस्तो लाग्छ।
1: अब यो पटक चाहिँ यो ब्याज दर करिडोर बैङ्क र स्थायी निक्षेप सुविधामा चाहिँ यथावत राख्ने निर्णय भयो, खासै त्यसमा फेरबदल देखिएन। यो हुँदाखेरि अब ऋणीले अलिकति केही अपेक्षा गरेको अवस्था थियो कि मौद्रिक नीतिबाट कि अझै ब्याज घटोस् भन्ने छ कि होइन लगानी नभए, अनि निक्षेपकर्तालाई यसले के प्रभाव पार्छ, के देखिन्छ अहिलेको मनोवैज्ञानिक?
0: यो मौद्रिक नीतिले ऋणीलाई निराश बनाएको छ, लगानीकर्तालाई निराश बनाएको छ,

0: निषेधकर्तालाई निराश बनाएको छ र ब्याङ्कहरूलाई पनि निराश बनाएको छ। फेरि उनीहरूले मेहनत गर्नुपर्ने, राष्ट्रमा आउनुपर्ने, फेरि नीतिका सुधारको लागि वकालत गर्नुपर्ने, राष्ट्रलाई सम्झाउनु पर्ने, कति समय लाग्ने हो थाहा छैन। फेरि यो समस्या, फेरि यो संवादको समस्या बल्झिने देखिन्छ। त्यसैले यो मौद्रिक नीति प्रति चासो राख्ने कुनै पनि सरकारवालाहरू यो मौद्रिक नीति प्रति खुसी छैन। यद्यपि केही मानिसहरू अब यो मौद्रिक नीति र वित्त नीति बीचको जुन छ यो बल यता र उता गर्नेमा फेरि राष्ट्र ब्याङ्कले वित्त नीति मार्फत अर्थ मन्त्रालयमा त्यो बल फेकिदिएकोमा खुसी होला, यो पावर पोलिटिक्समा खुसी होला। त्यो बाहेक त्यो जमात जुन छ नि पावर पोलिटिक्समा रमाउने जमात बाहेक यो मौद्रिक नीति प्रति कोही पनि खुसी भएको देखिँदैन। सबै निराश भएका छन्, यसले सबैलाई नेपाली जनतालाई निराश बनाएको छ।
1: अब अझै निष्क्रिय कर्जा बढ्दै गएको अवस्थामा यो बैंकिङ प्रणालीको स्थायित्वमाथि नै प्रश्न उठ्छ भन्ने खालको एउटा बाहिर अर्थतन्त्रमा त्यो देखिन्छ। यसप्रति पनि मौद्रिक नीति उदारकै देख भएको के
0: बोलेन? राष्ट्रले के सोचिरहेछ मौद्रिक नीति मार्फत नेपाली जनताले जान्ने हो। त्यसैले मौद्रिक नीति महत्वपूर्ण दस्तावेज हो, यसलाई अन्डरमाइन गर्ने, कमजोर बनाउने, निश्चित पार्ने काम राष्ट्र ब्याङ्कले गर्नु हुँदैन। म सर्कुलर मार्फत शासन गर्छु, म तदर्थ बाद मार्फत शासन गर्छु भन्नु आजको यो ट्रान्सपेरेन्सी, कम्युनिकेसन, उत्तरदायी बनाउने, विश्वास गर्ने विश्वको यो प्रवृत्तिको विपरीत हुन जान्छ। त्यसैले मूलभूत समस्याहरू सम्बोधन गर्ने प्लान अफ एक्सन्स, रोडम्याप, स्ट्रेटेजिक प्रायोरिटिजहरू प्रति यो मौद्रिक नीति बेखबर, बिखौल बन्द भन्छ नि, बिखौल बन्द देखिन्छ।
1: अब यो त्यो दुई चार वर्षको समयमा अलिकति सबैभन्दा समस्याको रूपमा यो वित्तीय क्षेत्रमा यो चेक बाउन्सका घटनाहरू व्यापक भयो, यसले गर्दाखेरि अनावश्यक रूपमा मान्छेले बाध्यतावश विवश भएर अर्थतन्त्रमै धराशायी भएको अवस्थामा, व्यापार व्यवसाय नचलेको अवस्थामा कालो सूचीमा जाने, त्यसै गरी चेक बाउन्स गरेर कतिपय ठाउँमा कानूनी झमेला धेरै भयो, त्यो कारणले गर्दा अर्थतन्त्रमा प्रभाव पर्यो भनेर यो प्रडक्ट चाहिँ अलिकति त्यसमा चाहिँ लचकता देखाएछ। यसले वित्तीय अनुशासनमा प्रश्न उठाउने अवस्था आउँछ कि आउँदैन, के हुन्छ अब यसलाई हामीले सकारात्मक रूपमा लिने अथवा यो चाहिँ वित्तीय अनुशासनको हिसाबले नकारात्मक हुन्छ भोलि यसको प्रभाव यो कसरी?
0: अब एउटा कन्ट्राक्चुअल जुन व्यवस्था हुन्छ, नियममा बस्ने अनुशासित समाज पनि चाहिन्छ। यसले चेक महत्वपूर्ण फाइनेन्सियल इन्स्ट्रुमेन्ट हो, यसको अनादर हुने, पटक पटक अनादर हुने स्थिति आउनु हुँदैन र देश व्यतिथिमा रमाउनु पनि हुँदैन, विसङ्गतिमा रमाउनु पनि हुँदैन। आफ्नो खातामा पैसा नहुँदा किन चेक इस्यु हुन्छ, कसले गर्छ, असल मनुषायले हुन्छ या गलत मनुषाय, कुन व्यक्ति हुन् जुन आफ्नो खातामा पैसा छैन चेक इस्यु गर्छ, र तिन तिन पटकसम्म चेक बाउन्स हुँदासम्म आफ्नो खातामा पैसाको जो गर्दैन। त्यस्ता व्यक्तिहरू मार्फत देश विकास त हुँदैन, राम्रो काम त हुन सक्दैन। त्यसले देशमा भएको व्यतिथिको सम्बोधन गर्ने विविध उपाय हुन सक्छन्। एउटा उपाय भनेको यो चेक अनादरमा ब्ल्याकलिस्टिङ गर्नु पनि हो। त्यसैले यस्ता प्रकृतिका व्यक्तिहरू आफ्नो खातामा पैसा छैन अनि तिन तिन पटक मौका दिइन्छ अनि तपाईँको त्यो लिखतलाई अनादार हुने हिसाब किताबले, देशमा व्यतिथि ल्याउने हिसाब किताबको कुरा गर्ने, अनि राष्ट्र ब्याङ्कले पनि यस प्रकारको व्यतिथिलाई मज्जर गर्ने कामहरू कदापि गर्नु हुँदैन। जबसम्म चेक एज अ भुक्तानी इन्स्ट्रुमेन्टको रूपमा रहन्छ यसको सम्मान गर्नुपर्ने हुन्छ। मौका त तिन पटक दिन्छ नि, एकपटक चेक इस्यु भयो खातामा पैसा छैन, फेरि मौका दिन्छ
1: ब्याङ्कले जानकारी पनि गराउँछ,
0: जानकारी गराउँछ, त्यसपछि गर्छ, अनि तेस्रो पटक पनि जानकारी गराउँदा पनि सेटल भएन भने ब्ल्याक लिस्टिङको व्यवस्था छ। अब यही कुरालाई, यही प्रवृत्तिलाई यो राम्रो प्रवृत्ति हो, यस्ता व्यक्तिहरूबाट देश बन्छ, रोजगारीका अवसरहरू सृजना हुन्छ भन्ने सिद्धान्तलाई आत्मसात गरिदियो भने मेरो भनाइ केही पनि छैन, यो ठुलो इस्यु चाहिँ होइन, यसलाई चाहिँ सुधार्नुपर्छ। सुशासन, सरकारको फोकस सुशासन छ, अनि राष्ट्र ब्याङ्कले व्यथितलाई मजर गर्ने काम गर्नुपर्छ।
1: सरकारको पनि सुरु सुरुमा अलिकति सुशासन धेरै नै गर्न खोजे अवस्था देखिन्थ्यो, अहिले चाहिँ अर्थतन्त्रमा चाहिँ धरपकड बढी भयो भनेर धेरै क्षेत्रमा असर गर्यो भनेर अलिकति सरकार सेलायो भन्ने पनि मूल्याङ्कन भइरहेछ
0: होला,
1: त्यस्तो लाग्यो
0: होला।
2: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामी नेपाल राष्ट्र बैंकले ल्याएको आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। आर्थिक गतिविधिलाई थप चलायमान बनाउने, निजी क्षेत्रको मनोबल बढ़ाउने तथा वित्तीय स्थायित्व कायम राख्ने उद्देश्यका साथ राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको छ। मौद्रिक नीति र देशको मुद्रा, कर्जा, ब्याजदर, तरलता र बैंकिङ प्रणालीलाई व्यवस्थित गर्ने केन्द्रीय बैंकका योजनाहरूका विषयमा केन्द्रित रहेर आज हामी नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापासँग कुराकानी गरिरहेका छौं। उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाड़ीमा होस् या पैदल।
4: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
3: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्।
4: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
3: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
4: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
3: कार्यक्रम सड़क र सवारी।

0: पुलिस दमकल एम्बुलेन्स को फोन नम्बर जुनसुकै समय में चाहिन सक्छ। कण्ठ पारौ वा सबैले देख्ने ठाउँमा राखौ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
6: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
5: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696
7: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
8: घरबाट निस्किन अघि धारा, बिजुलीका स्विच र ग्यासको सिलिण्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: सीधा खुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: तपाई अहिले सुनिरहनु भएको छ कार्यक्रम बदलिदो नेपाल। यो कार्यक्रम उजालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी सरकारले हालै ल्याएको मौद्रिक नीति र मुद्रा कर्जा ब्याजदर तरलता र बैंकिङ प्रणालीमा यसको प्रभाव र आर्थिक गतिविधि विस्तार गर्दै वित्तीय स्थायित्व कायम राख्ने सरकारको लक्ष्य, निजी क्षेत्रलाई सहज कर्जा उपलब्ध गराउने, उत्पादनमूलक क्षेत्रमा लगानी बढ़ाउने, बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलताको प्रभावकारी उपयोग गर्ने, ब्याजदरलाई स्थिर र पूर्वानुमान योग्य बनाउने, त्यसै गरी डिजिटल भुक्तानी प्रणाली विस्तार गर्ने, वित्तीय पहुँच बढ़ाउने, बैंकिङ क्षेत्रको जोखिम व्यवस्थापनलाई अझ मजबूत बनाउने जस्ता लक्ष्य लिएको मौद्रिक नीतिका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कार्यक्रमको दोस्रो खण्डमा फेरि पनि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापासँगको कुराकानी शुरू गरौं।
3: अब थापाजी, यहाँलाई अर्को मैले सोधे, यो मौद्रिक नीतिले बैंकिङ सेवा डिजिटाइजेशन र वित्तीय लागत घटाउने भनेको छ, यो भनेको चाहिँ कस्तो?
4: अब फाइनेन्सियल इन्टरमिडिएसन कस्ट भन्छ नि, वित्तीय मध्यस्थता लागत घटाउने भन्न खोजेको। अहिले कर्जा र निषेद दर बीचको फरक 4%को वरिपरि छ, त्यो स्पेडमा ब्याङ्क तथा वित्तीय संस्थाले काम गरिरहेछन्। अब विदेशबाट रेमिट्यास आउँछ, त्यसको शुल्क नेपाली जनताले विदेशमा काम गर्नेहरूले तिर्नुपर्ने हुन्छ। त्यसै गरी विभिन्न किसिमका सेवा शुल्क पनि तिर्नुपर्ने हुन्छ, लोन लिँदा विभिन्न किसिमका चार्जेसहरू बिहोर्नुपर्ने हुन्छ। देखिने चाहिँ ब्याज दर 5%, 6%, 7% भनिएला, तर सेवा शुल्क विभिन्न कारणले गर्दा त्यो 6% ब्याजवाला 12-13% पनि पुग्न सक्ने हुन्छ, नवीकरण चार्ज आदि कुराहरू। अब यस्ता सेवा शुल्क ब्याज वित्तीय मध्यस्थता लागत भनौँ न, यसमा कर्मिक रूपमा कमी आएर तपाईँको वित्तीय मध्यस्थतालाई प्रमोट गर्ने खालको नीति लिनु त अत्यन्त राम्रो कुराहरू हो। र यो वित्तीय मध्यस्थता लागत घटाउने एउटा उपाय भनेको प्रविधिको प्रयोग, डिजिटल टेक्नोलोजीको प्रयोग हो। अब डिजिटल प्रविधिको प्रयोगको लागि राष्ट्रको योगदान के भन्ने प्रश्न आउँछ। इन्डियामा त सरकारले डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरमा लगानी गरेको हुन्छ, युपीआई जस्तो इन्टरफेस मा सरकारले लगानी गरेर भारतभर तपाईँको बिना लागत अन्तराबद्धता, एक ब्याङ्कको पैसा अर्को ब्याङ्कको एटिएमबाट झिक्न पाउने किसिमको व्यवस्था त्यहाँको सरकारले गरेको छ, अनुदान दिएर गरेको अवस्था त्यहाँ चाहिँ छ। युपीआई ग्लोबल्ली फेमस युनिफाइड पेमेन्ट्स इन्टरफेस, र यी यस्ता प्रविधि जन्य कुरामा राष्ट्र ब्याङ्कले के कसरी प्रमोट गर्छ, पैसा दिएर प्रमोट गर्छ कि नीतिगत व्यवस्था गरेर गर्छ कि, सरकारलाई यस्ता पूर्वाधारमा लगानी गर्न बाध्य पारेर, बाध्य भन्दा पनि उत्साहित बनाएर गर्छ कि भन्ने कुराहरू त आउनु पर्यो।
3: हामी पछिल्लो समय चाहिँ अब हुन त विश्वव्यापी रूपमा यो आर्थिक अर्थतन्त्र अलिकति धराशायी बन्यो, विभिन्न युद्धदेखि अब यो कोविड पछाडिको अवस्थाले गर्दा भन्ने थियो, हामी पनि त्यसैको मारमा पर्यौं भनियो। अब ब्याजदर जति घटाउँदा पनि निजी क्षेत्रले चाहिँ ऋणै लिन नमान्ने अवस्था, ऋण प्रभाव भवै नहुने बजारमा, यो कारण के रहेछ? निजी क्षेत्रको मनोवैज्ञानिक असर उहाँलाई के देखि?
4: यसमा दुई तिनवटा कारणहरू मैले देखेको छु। एउटा कारण विगतमा अनावश्यक ढंगले बढी कर्ज उपयोग, चाहिने भन्दा बढी कर्ज उपयोग कर्पोरेट सेक्टरले गर्यो, सस्तोमा पाइरहेको थियो, भारतभन्दा अत्यन्त सस्तो, अमेरिका भन्दा पनि सस्तोमा ऋण पाइराखेको अवस्था थियो। सस्तोमा पाएको यो ऋणले अहिले पखाला लागिरहेछ यस्ता ऋणीहरूलाई, ओभर इन्डेटेडनेस बढ्यो, त्यसैले चाहिने भन्दा बढी ऋण लिएको कारणले डेट लोन ओभरह्याङको स्थितिमा अहिले ऋणीहरू छन्। त्यही कारणले अहिले थप कर्जा लिन सक्ने अवस्था उनीहरूको छैन, नम्बर वान। नम्बर दुई विगतमा बजेट कार्यान्वयन हुन सकेन. यदि पुँजीगत खर्च अहिले पनि 200 अरब त पुग्न सकिरहेको छैन
3: छैन
4: होइन. अब भनौँ न 50% लक्ष्यको 50% पनि पुँजीगत खर्च हुन सक्दैन. त्यसैले फिस्कल पोलिसी विगतमा प्रभावकारी कार्यान्वयन नभएको कारणले पनि निजी क्षेत्रको विकास हुन सकेन, निजी क्षेत्रले व्यवसाय पाउन सकेन. त्यही कारणले पनि ऋण अहिले जान सक्ने अवस्था छैन. नम्बर तीन, अब निजी क्षेत्रका जुन समस्याहरू छन्, जुन डेट ओभरह्याङ छ, क्रेडिट ओभरह्याङ छ, अब उनीहरूको व्यवसाय चल्न सक्ने स्थिति कतिपयको देखिँदैन. लोनको त सर्भिसिङ गर्नु पर्यो नि, सामा भुक्तानी गर्नु पर्यो, ब्याज पनि तिर्नु पर्यो. त्यो अवस्थै भएन भने स्टक गतिरोध हो. त्यसैले कर्पोरेट रिस्ट्रक्चरिङको अहिले आवश्यकता छ. हिजो थिएन, आज छ. यसको सम्बोधन हुनुपर्ने हो, यसले प्रमुखता पाउनुपर्ने हो, यसले चर्चा पाउनुपर्ने हो. चर्चै भएन, यसले समस्याको रूपमा हामीले लिइरहेको छैनौँ. विगत 2-3 वर्षदेखि एएमसीको स्थापना गर्ने भने एएमसीको त स्थापना हामीले गरेको त देखिँदैन होइन. यही कारणले पनि ऋण जान सकिराखेको छैन. अर्को कुरा, ब्याङ्कहरूमा अहिले समस्या छ, पुँजी कोषको दबावमा छन्. पुँजी कोषमा दबावमा रहेका ब्याङ्कहरूले खुलेर ऋण दिन सक्दैन, उनीहरू चुजी हुन जान्छन्, उनीहरू कन्फ्युजनमा छन्, सिलेक्सन गर्न सकिराखेको छैन. एकदम दबावमा छन्, ऋण दिनुपर्ने छ, धेरै दिन सक्दैन, थोरै दिन सक्ने अवस्था छ स्रोतको हिसाब किताबले. तर कसलाई दिने? हिजो दिएको ऋण असुली भइरहेको छैन. त्यसैले ब्याङ्कहरूको समस्या यो शेषलाई सम्बोधन नगर्ने हो भने 11% लक्ष्य त हासिल हुँदैन. विगतमा 12% थियो अघिल्लो वर्ष. यो समस्याको समाधान भएको खै? त्यसैले अहिले जुन समस्या छ, अहिले अब हाम्रो वित्तीय प्रणाली के भयो भने ब्याङ्क सेन्ट्रिक, ब्याङ्कमा आधार, वाणिज्य ब्याङ्कमा आधार, वाणिज्य ब्याङ्क भए पुग्छ भन्ने सोचमा छौँ. डिफ्रेन्सिएटेड ब्याङ्किङ बिजनेस मोडलमा गइरहेको छ. मुलुक संहितामा गयो, तीन तहका सरकारहरू बने, प्रदेश सरकारलाई अरबौं खर्च गर्ने अधिकार संविधानले दिएको छ, 753 स्थानीय तहलाई करोड, कतिपय स्थानीय तह पालिकालाई अरबसम्म खर्च गर्ने म्यान्डेट दिएको छ, स्रोतको व्यवस्थापन भएको छ. यस प्रकार मुलुक वित्तीय संहितामा गएको खर्च को डिसेन्ट्रलाइजेसन मुलुकभर भइराखेको छ, र त्यससँग तालमेल हुने हिसाब किताबको राष्ट्र ब्याङ्कको डोमेनमा रहेको वित्तीय क्षेत्रको पुनर्संरचना भएको छैन. त्यसैले जबसम्म हामी वित्तीय संघीयता सँग तालमेल हुने खालको वित्तीय क्षेत्रको मोडर्नाइजेसन गर्दैनौँ, फाइनेन्सियल आर्किटेक्चर रिभिजिट गर्दैनौँ, तबसम्म यो ब्याङ्कका वित्तीय संस्थामा रहेको अधिक तरलताको उत्पादन क्षेत्रमा कर्जा जान सक्दैन, नयाँ नयाँ उद्यमीहरू बनाउन सक्दैनौ. त्यसैले 20 वर्ष पहिलेको मानसिकता लिएर मौद्रिक नीतिको तर्जुमा कार्यान्वयन गर्न थाल्नुभयो भने त्यस प्रकारको मौद्रिक नीति प्रभावहीन अवस्थामा पुग्छ. त्यही अवस्था अहिले मौद्रिक नीतिको छ जस्तो लाग्छ मलाई.
5: अहिलेको यो परिस्थिति अनुकूल हुनका लागि मौद्रिक नीतिमा के विषय चाहिँ समावेश हुनु पर्थ्यो? यहाँलाई चाहिँ यस्तो खालको मौद्रिक नीति आइदिएको भए अहिलेको अर्थतन्त्रसँग तालमेल खाने र समग्र देशको समृद्धि, आर्थिक वृद्धिको जुन लक्ष्य छ, सबै कुरा चाहिँ यसले चाहिँ सम्बोधन गर्छ भन्ने चाहिँ थियो. यस्तो के थियो त्यो विषय चाहिँ?
4: 4-5 कुराहरू गरिदिएको भए के सुधार हुन्थ्यो जस्तो लाग्छ. पहिलो सुधार, यो मौद्रिक नीतिले के भन्थ्यो, के भन्नु पर्थ्यो भने अहिले यो ब्याङ्किङ क्षेत्र डिसफङ्सनल भयो, काम गर्न सकेन, आउटडेटेड हो, यसलाई सुधार्छ. ट्रान्समिसन मेकानिजम सुधार्नुको लागि मौद्रिक नीतिको प्रसारण भनेर घोषणा गर्नु पर्थ्यो. अब म नेपाल र राष्ट्र ब्याङ्कले 2065 सालमा बन्द गरेको इजाजत नीति लाइसेन्सिङ पोलिसीलाई रिभिजिट गर्छ, समीक्षा गर्छ, र प्रादेशिक विकास ब्याङ्क र स्थानीय विकास ब्याङ्कको लागि इजाजत दिने नीति लिन्छु। नयाँ उद्यमीहरू यो जेनजी पुस्तालाई पनि यो वित्तीय क्षेत्रको उद्यमी बनाउने सोच राखेको छु।
5: अनुदानमै आधारित किन नहोस्? त्यो पनि
4: अनुदानमा होइन, लाइसेन्स दिनु पर्यो नि, लाइसेन्स दिनु
5: लगानी गर्छु भन्दाखेरि गर्ने अवस्था छैन,
4: त्यो गर्नु पर्थ्यो नम्बर वान। त्यसैले मध्य प्रदेशमा कर्णाली सुदूरपश्चिममा जहाँ वित्तीय पहुँच पुगेको छैन त्यहाँ प्रादेशिक विकास ब्याङ्क स्थानीय विकास ब्याङ्क आउँथे, त्यही पुँजी परिचालन हुन्थ्यो अनि त्यही कर्जा लगानी हुन्थ्यो। काठमाडौँमा अवस्थित ब्याङ्कहरू जुन आउडेटेड भइसके अहिले गतिरोधमा छन्, ठिकै छ, समस्या समाधान गरौँला, ती मार्फत कर्जा त जान्थ्यो नम्बर वान। नम्बर दुई मलाई के लाग्छ भने रणनीति, राष्ट्र पनि कन्फ्युज छ, सरकार पनि कन्फ्युज छ, नेपालको विकासको मोडल के हो? स्पेकुलेटिभ इन्भेस्टमेन्ट सत्यबाजीमा आधारित विकास रणनीति हो या उत्पादनमुखी रणनीतिमा आधारित विकास हो? त्यो रणनीतिमा स्पष्ट हुनु आवश्यक छ। त्यसैले रियल इस्टेट, सेयर बजार जस्ता क्षेत्रमा धेरै ऋण दिएर देश विकास हुँदैन, दिगो हुँदैन। जब युवा यो देशमा बसिराखेको छैन, कसको लागि घर निर्माण गर्ने, घर कसको लागि चाहियो? है, 60 वर्ष कटेको त पहिलेदेखि घर छँदैछ, उसले नयाँ घर त बनाउँदैन, नयाँ घर युवालाई चाहिन्छ, तर युवा देशमा बसिराखेको छैन। त्यसैले रियल इस्टेट हिजो जुन अवस्थामा थियो त्यो अवस्था त छैन, रियल इस्टेट डेड सेक्टर हो, यो मोडल होइन कि उत्पादनमुखी, ढिलो भए पनि उत्पादनमा पर्यटन क्षेत्र, जलविद्युत क्षेत्र, कृषि क्षेत्र, म्यानुफ्याक्चरिङलाई, प्रविधिलाई कर्जा दिने खालको रणनीति अवलम्बन गर्छु भनेर स्पष्ट हुनु पर्थ्यो। अझै पनि हामी दोहोरी साँझवाला त्यो जग्गा दलालहरू जुन ब्रोकरहरू हुन्छन् उनीहरूलाई फाइदा भयो भने उनीहरू दोहोरी साँझमा जान्छन्, रक्सी खान्छन् अनि कुखुराको साँप्रा खान्छन्, घी सुन्छन् अनि त विकास हुन्छ भन्ने हुन्छ। त्यो त अटोमेटिकली हुने कुरो, समाजलाई त्यो कुरो पनि चाहिन्छ, तर त्यसैको आधारमा बाटो त भन्ने होइन, जलविद्युतमा लगानी हुने त होइन, कृषिको उत्पादन बढाउन सकिने कुरो त होइन, आयात मार्फत त काम चलिहाल्छ, भारत त सधैँ छ। त्यसैले यो विकास मोडल, राष्ट्रको विकास मोडल के हो स्पष्ट हुनु पर्थ्यो। तेस्रो, मौद्रिक नीति र वित्त नीति बीच समन्वय चाहियो। अहिले के छ भने तीन तहका सरकारहरूको राष्ट्रगत नगद मौद्रा 416 अरब छ, 4 खर्ब 16 अरब तीन तहका सरकारको, र केन्द्रीय ब्याङ्क घाटामा छ, सरी केन्द्रीय सरकार घाटामा छ, सङ्घीय सरकार घाटामा छ। त्यसैले अब यो अवस्थाको सम्बोधन मौद्रिक नीतिले गर्नु पर्थ्यो, र के भन्नु पर्थ्यो भने सुरुवाती चरणमा साउनदेखि दसैँ तिहारसम्म राजस्व सङ्कलन हुँदैन, सरकारले नयाँ ऋण पनि परिचालन गर्ने चाँचो पाँचो मिलाएको हुँदैन, त्यो बेला म ओभरड्राफ्ट फेसिलिटी दिन्छु। नेपाल राष्ट्र निगम 2058ले व्यवस्था गरेको अघिल्लो वर्षको राजस्वको 5% बराबर 50-60 अरबको ओभरड्राफ्ट दिन्छु र एमओयु गर्छु भन्ने घोषणा गर्नुपर्थ्यो। अनि सरकारलाई यस प्रकारको सहयोग गरेको भए दसैँ तिहारसम्म 3 महिनामा राम्रोसित काम गर्ने हो भने अनि बजेटको कार्यान्वयन सघाउँथ्यो र व्यवसायीहरूले ब्याङ्कबाट ऋण पनि लिन्थे, युवाहरूले रोजगारी पनि पाउँथे, यो कुरा को घोषणा हुनु पर्थ्यो, व्यवस्था हुनु पर्थ्यो भएन। अहिले मुलुक विश्व भनौँ न डिजिटल फाइनेन्समा गएको छ, ब्याङ्क तथा वित्तीय संस्थाहरूको भूमिकालाई कम गरेर एउटा फाइनेन्सियल डिस इन्टरमिडिएसन, वित्तीय मध्यस्थलाई कम गरेर डाइरेक्ट फाइनेन्सिङमा विश्व गइराखेको छ। बजेटले, यो वर्षको बजेटले पिए टु पिए लेन्डिङको घोषणा गर्यो, सरकार धेरै अगाडि देखिन्छ, राष्ट्र ब्याङ्क धेरै पछाडि देखिन्छ, राष्ट्र ब्याङ्कले घोषणा गर्नुपर्ने कुरा हो नि। बजेटमा आयो, मौद्रिक नीतिले कर्मकाण्डी रूपमा यस्तो कुरा मिलाइँदै जानेछ भनेको छ। अब यस पिए टु पिए लेन्डिङ भनेको ब्याङ्कहरूलाई बाइपास गर्ने नै हो, ब्याङ्कहरू भन्दा बाहिर पनि मध्यस्थता गरेर ऋणी र स्रोत भएका व्यक्तिलाई जोडेर पुँजी निर्माणमा रोजगारी सृजना गर्ने व्यवस्था नै हो बजेटले घोषणा गर्यो। अनि त्यसको लागि त डिजिटल ब्याङ्क चाहिन्छ, डिजिटल ब्याङ्कले प्लेटफर्म दिन्छ। जसरी एनसिएचएलले चेक क्लियरिङको कामको सेन्ट्रल काउन्टर पार्टिजको काम गर्छ, जसरी सिडिएससिएलले डिमाटले लाखौं लाख सेयर लगानीकर्तालाई जोड्छ त्यो प्रविधिले, त्यसै गरी पियर टू पियर लेन्डिङ जसरी त्यो स्रोत छ जसलाई स्रोतका आवश्यकता छ त्यो जोड्ने सेन्ट्रल काउन्टर पार्टी चाहियो कि चाहिएन, एनसिएचएलले जोडे चाहिँ कसले चेक काट्छ चा, कुन ब्याङ्कको के हो, एनसिएचएल मार्फत चेक क्लियरिङ हुन्छ कि हुँदैन, आधा घण्टा एक घण्टाभित्र चेक क्लियरिङ हुने व्यवस्था अहिले गरेको छ त्यो प्रविधिको प्रयोग गरेर। त्यसै गरी डिजिटल ब्याङ्कको आवश्यकता छ जसले पिए टू पे लेन्डिङलाई बढावा दिन्छ, ब्याङ्कहरूमा केही समस्याको कारणले कर्जा जान सकेन भने डिरेक्टली त्यो अधिक स्रोत जाने हुन्छ, अर्थतन्त्रलाई गति दिने काम हुन्छ। यस प्रकारका कुराहरू स्पष्टताका साथ घोषणा गरिनु पर्थ्यो, आवश्यक थियो, सबैले अपेक्षा गरेका थिए, सुझाव पनि दिएका थिए। मैले अर्थ समितिमै सुझाव दिएको थिएँ, राष्ट्रले दुई पटक त्यहाँ बोलाउँदा यस प्रकारको सुझाव दिएको थिएँ, आशावादी थिए यस प्रकार यो भनौँ न आएका सुझावहरू को मूल्याङ्कन गरेर विश्लेषण गरेर सुधारका कामहरू बहुदिनले घोषणा गर्ला र पारदर्शी ढङ्गले गर्ला र आशाको सञ्चार होला भन्ने अपेक्षा गरेको थिएँ। त्यसमा भनौँ न कङ्क्रिट कुराहरू नआएको कारणले गर्दा, ठोस कार्यक्रम नआएको कारणले म जस्ता कयौं मानिसहरू अलिकति निरुत्साहित भएको निराश भएको अवस्था चाहिँ छ।
5: हो, अब अन्तिममा मैले एउटा महत्वपूर्ण विषय अर्थतन्त्रसँग सरोकार राख्ने, अर्थतन्त्रको मेरुदण्ड नै भन्नुभएको छ अस्ति हाम्रो अतिथि बोर्ड बोर्डको नयाँ अध्यक्षज्यूले त उहाँले सुधार्छ पनि भन्नुहुन्थ्यो, यो नयाँ सरकार बन्छ अथवा नयाँ सरकार आउने बित्तिकै एकदमै उकालो लाग्न खोजेर यो सेयर बजार पछिल्लो समय एक्कासी चाहिँ तल तल झर्यो, अहिले त एकदमै यो लगानीकर्ताहरूको निरुत्साहित, बजार पनि तल, मौद्रिक नीतिले यसमा केही अलिकति भए पनि राहत दिन्छ र अब बजार चाहिँ उठ्छ भन्ने चाहिँ एउटा आशा थियो, के छ यसमा, के गर्यो सेयर बजारको लागि, के छ यो मौद्रिक नीति विशेष?
4: अब यसको सम्बोधन त सेबोनले नै गर्नुपर्छ, धितोपत्र बोर्डले नै गर्नुपर्ने हुन्छ। विगतमा सेयर बजारलाई एउटा लगानी गर्ने प्लेटफर्मको रूपमा भन्दा पनि यो जुवाघरको रूपमा प्रयोग गरिराखेका थिए, आज लगानी गर्यो पैसो हाल्यो भोलि चाहिँ प्रतिफल खोज्ने, तपाईँको होल्डिङ गेन्सहरू पुँजीगत लाभ लिन खोज्ने, होल्डिङ सेयर होल्ड गरे मार्फत मूल्य मार्फत लाभ पाउने स्थिति बरकरार राख्नुपर्छ, त्यो सेयर इस्यु गर्ने कम्पनीको वित्तीय अवस्था जेसुकै भए तापनि भन्ने मानसिकता हावी भएको थियो। त्यसै व्यतिथि थिए यो सेयर बजार, यो पवित्र स्थल, पुँजी निर्माणको स्थललाई हामीले दूषित बनाएका थियौँ, सरकारले यसलाई क्लिन अप गरिराखेको अवस्था पनि छ स्वास्थ्यकै सुधार मार्फत। त्यसैले अब यसलाई बढावा दिनको लागि पुँजी बजारमा सरकारले सुधार गर्नुपर्ने हुन्छ, धितोपत्र बोर्डले पनि सुधार गर्नुपर्ने हुन्छ, आइपिओ जारी गर्ने व्यवस्था गर्नुपर्ने हुन्छ जुन पुँजी निर्माणको महत्वपूर्ण उपकरण हो। दोस्रो, बजार जतिसुकै गतिशील भए तापनि प्राथमिक बजार गतिशील भएन भने नेपाली जनताले अर्थतन्त्रले लाभ लिन सक्दैन र पुँजी बजारको विविधीकरण, बन्डको निष्कासन गर्ने, डेरिभेटिभ मार्केट्सको विकास गर्ने ताकि कृषि क्षेत्रको विकास होस्, डेरिभेटिभ मार्केट्सहरू आँप सुन्तला आदि आदि बोटमै खरिद गरेर किसानका डेरिभेटिभ मार्केटहरूको स्थापना गर्नेतर्फ पनि संस्थाको व्यवस्था गर्नुपर्ने हुन्छ, यो एजेन्डा धितोपत्र बोर्डको हो र मौद्रिक नीतिले राष्ट्र ब्याङ्कले एउटा सप्लिमेन्टरी भूमिका तरलताको उपलब्धता मार्फत आदि आदि र सेयर कर्जाको माध्यम मार्फत बढावा दिने कामहरू गर्दै आएको पनि छ र प्राथमिक भूमिका भनेको सरकार र धितोपत्र बोर्डको।
5: हस् यहाँलाई समय र कुराकानीको लागि धेरै धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा। उहाँसँगको कुराकानी सँगै आजका लागि कार्यक्रम बदलिँदै नेपालको समय सकिएको छ। अर्को हप्ता अर्को आर्थिक विषयवस्तुमा केन्द्रित कुराकानी लिएर फेरि आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म हृदय रिमाल पनि विदा हुन्छु। नमस्कार।
6: कहाँ बाटो बाटो काट्नु लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
8: फुटबल सिजन आयो, अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घरभित्र महसुस हुन्छ।
9: यो फुटबल सिजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ मिनी एलईडी टिभी। Samsung Vision AI TVs na paunuhos. Sound bar matra ru 9999 ma. Ya 12 mahina sammako net TV package sangai nishulka World Cup live subscription. Sathai 25% sammako discount ra 24 mahina sammako EMI.
8: Shatru lagu hune chan.
10: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
11: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
10: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
11: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
10: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
11: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
10: कार्यक्रम सड़क र सवारी।
12: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
13: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
14: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
13: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
14: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
12: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
15: 0142-3888 98 0012-3588

0: सी भाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कन्सल्टेन्सी संचालनमा सरकारको कडाई, 25 लाख धरौटी र डिजिटल कारोबार अनिवार्य। विदेशी सम्बन्धन लिएका कलेजका लागि नयाँ नियमावली। नेपाली श्रमिकको पहिलो मासिक आमदानी औसतमा 54,000 रूपियाँ, सबैभन्दा धेरै मलेसियामा र सबैभन्दा कम भारतमा। पर्सि शनिबारसम्म केही ठाउँमा ठूलो पानी पर्ने, लगातार वर्षा र केही ठाउँमा अति ठूलो पानी पर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह। पाकिस्तानको कराचीबाट बेपत्ता कारको जहाजको भग्नावशेष भेटियो, चालक दलका सदस्यहरूको खोजी चल्दै। र विश्वकपको क्वार्टर फाइनलमा आज राति 2:15 फ्रान्स र मोरक्कोले खेल्ने। नेपाल खबरमा अब पूरा खबर। सरकारले शैक्षिक परामर्श संस्था कन्सल्टेन्सी संचालनलाई थप नियमन र कड़ाई गर्ने भएको छ। हिज बसेको मन्त्री परिषदको बैठकले कन्सल्टेन्सी संचालनमा नियमन गर्न शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा संचालन तथा व्यवस्थापन नियमावली 2083 स्वीकृत गरेको छ। मन्त्री परिषदबाट स्वीकृत नियमावलीले अनुमति पत्र, आर्थिक कारोबार, विद्यार्थी सुरक्षा तथा सेवा गुणस्तरसँग सम्बन्धित नयाँ व्यवस्था लागू गरेको छ। नियमावली अनुसार शैक्षिक परामर्श सेवा संचालन गर्न 25 लाख रूपियाँ धरोटी राख्नुपर्नेछ। साथै अनुमति पत्रका लागि 50,000 रूपियाँ दस्तुर तिर्नुपर्नेछ। अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा संचालन गर्न पाइने छैन। भाषा शिक्षण केन्द्र र तयारी कक्षाको नियमन भने प्रदेश वा पालिकाले गर्न सक्नेछन्। अनुमति पत्रको अवधि 1 वर्षको हुनेछ र हरेक वर्ष नवीकरण गर्नुपर्नेछ। शैक्षिक परामर्श सेवा प्रदान गर्ने संस्थाले कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित तालिम प्राप्त परामर्शदाता नियुक्त गर्नुपर्नेछ। साथै संस्थाको आफ्नै भवन वा कम्तीमा 3 वर्षको भाड़ा सम्झौता भएको कार्यालय हुनुपर्ने व्यवस्था गरिएको छ। नियमावलीले विद्यार्थीसँग हुने आर्थिक कारोबार पूर्ण रूपमा डिजिटल माध्यमबाट गर्नुपर्ने व्यवस्था गरेको छ। सबै शुल्क बैंक वा अन्य डिजिटल माध्यमबाट मात्र लिन पाइने भन्ने, नगद कारोबार गर्न पाइने छैन। संस्थाले शुल्कको बिल वा भरपाई अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ। यस्तै सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 स्वीकृत गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले तयार पारेको नियमावली हिजो बसेको मन्त्री परिषद बैठकले स्वीकृत गरेको हो। नयाँ नियमावली लागू भएसँगै नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धित सम्बन्धन लिएर सञ्चालन भइरहेका कलेजका लागि थप कड़ा मापदण्ड लागू हुने भएको छ। उच्च शिक्षाको गुणस्तर, विश्वसनीयता तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका अभिवृद्धि गर्ने उद्देश्यले नियमावली ल्याएको मन्त्रालयले जनाएको छ। यसले देशमा सञ्चालनमा रहेका विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजका लागि नयाँ मापदण्ड निर्धारण गरेको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको पहिलो मासिक आमदानी 54,403 रूपियाँ बराबर रहेको सर्वेक्षणले देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको प्राविधिक सहयोगमा गरेको सर्वेक्षणले यस्तो देखाएको हो। विदेश पुगेर नेपाल फर्किएका आप्रवासी कामदारसँग लिएको तथ्याङ्क अनुसार नेपाल फर्किएका आप्रवासी श्रमिकको पहिलो औसत मासिक आमदानी 54,403 रूपियाँ रहेको थियो। सर्वेक्षण अनुसार प्रथम औसत आमदानीमा मलेसिया सबैभन्दा अगाडि रहेको छ। मलेसियाको औसत आमदानी 57,696 रूपियाँ रहेको देखिएको छ। त्यसपछि कतार र संयुक्त अरब इमिरेट्सको 55,000 रूपियाँ रहेको छ। सबैभन्दा कम भने भारतमा पहिलो मासिक आमदानी 26,083 रूपियाँ रहेको छ। क्षेत्रगत रूपमा हेर्दा सेवा क्षेत्रमा सबैभन्दा बढ़ी मासिक आमदानी औसत 65,345 रूपियाँ र सबैभन्दा कम कृषिमा 34,528 रूपियाँ रहेको छ। यस्तै उद्योग क्षेत्रमा नेपाली श्रमिकले औसत 46,182 रूपियाँ आमदानी गर्ने गरेको तथ्याङ्कले देखाएको छ। मनसूनी प्रणाली सक्रिय रहेकाले पर्सि शनिबारसम्म नै देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। राति मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि देशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। विशेष गरी भोलि राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका थोरै ठाउँमा तथा मधेस सहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलोदेखि अति ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। पर्सी कोशी गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। लगातार वर्षा र केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेकाले नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने, पहाड़ी क्षेत्रमा पहिरो तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू, राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण गर्न लागि दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ। विभागले सूचना निकालेर अहिले सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले आज र भोलि राहदानी सम्बन्धी सेवा बन्द हुने जनाएको हो। यद्यपि राहदानी सम्बन्धी अन्य सेवा बन्द रहे पनि विभागमा तयार भइसकेका राहदानी भने वितरण गरिने विभागले जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिन 24 घण्टा अनुगमन शुरू गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनमा हात्ती नियन्त्रणका लागि निकुञ्ज, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली परिचालन गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। गएको असार 20 गते चितवनको भरतपुर महानगरपालिका 23 बेलहट्टामा ध्रुवे हात्तीको आक्रमणबाट माडी नगरपालिका एक घर भई अहिले बेलहट्टामा बसोबास गर्दै आएकी 25 वर्षीय आशिका बोटे र उहाँका 4 वर्षीय छोरा भरतको ज्यान गएको थियो। राष्ट्रिय गौरवको भेरी भवे डाइभर्सन बहुद्देश्य आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गर्न 132 KV क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ। यो आयोजनाबाट उत्पादन हुने विद्युतलाई विद्युत प्राधिकरणले निर्माण गरेको कोहलपुर सुर्खेत 132 KV प्रसारण लाइनमा जोड़िने भएको हो। त्यसका लागि 1.7 किलोमिटर 132 KV क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ। भेरी नदीको पानी डाइभर्सन गरी बबईमा झारेर सिंचाई सुविधा उपलब्ध गराउने र त्यसबाट झण्डै 46.8 MW विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। अब विदेशको खबर, पाकिस्तानको कराची बन्दरगाह नजिकै अरब सागरमा विभेदता भएको कार्गो विमानको भग्नावशेष फेला पारेको बीबीसीले जनाएको छ। विमानमा रहेका 5 जना चालक दलका सदस्यहरूको भने खोजी चलिरहेको अधिकारीहरूले जनाएका छन्। निजी विमान सेवा कम्पनी K2 एयरवेजद्वारा संचालित विमान संयुक्त अरब इमिरेट्स UAEको शारजहाँबाट उडेको थियो। अस्ति मंगलबार राति हवाई ट्राफिक नियन्त्रणसँग सम्पर्क विच्छेद हुनुअघि विमानले नेभिगेशन प्रणालीमा समस्या देखाएको थियो। पाकिस्तान विमानस्थल प्राधिकरणका अनुसार पाकिस्तान नौसेना तथा नागरिक खोज तथा उद्धार टोलीले अरब सागरमा झण्डै 12 घण्टाको खोजीपछि विमानको भग्नावशेष फेला पारेको हो। खोज अभियानमा संलग्न अधिकारीहरूले मनसूनका कारण समुद्रमा देखिएको खराब अवस्था र खोज क्षेत्रको ठूलो आकारले उद्धार कार्य चुनौतीपूर्ण रहेको बताएका छन्। अब खेल खबर फिफा विश्वकप फुटबलका क्वार्टर फाइनल खेलहरू आज रातदेखि हुँदैछन्। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएका छन्। पहिलो क्वार्टर फाइनलमा आज राति पौने दुई बजे फ्रान्स र मोरक्कोले खेल्दैछन्। यी दुई टोली चार वर्ष अघि कतारमा सेमी फाइनलमा पुगेका थिए। त्यस खेलमा फ्रान्सले मोरक्कोलाई 2-0 पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो। यस्तै दोस्रो क्वार्टर फाइनलमा पर्सी राति पौने एक बजे स्पेन र बेल्जियम खेल्दैछन्। तेस्रो क्वार्टर फाइनलमा पहिलो पटक विश्वकपमा आमने सामने हुन लागेका नर्वे र इंग्ल्याण्ड बीच शनिबार राति पौने 3 बजे प्रतिस्पर्धा हुनेछ भने अन्तिम क्वार्टर फाइनलमा साधिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीच आउँदो आइतबार बिहान पौने 7 बजे खेल हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कन्सल्टेन्सी सञ्चालनमा सरकारको कडाई, 25 लाख धरौटी र डिजिटल कारोबार अनिवार्य, विदेशी सम्बन्धन लिएका कलेजका लागि नयाँ नियमावली, नेपाली श्रमिकको पहिलो मासिक आमदानी औसतमा 54,000 रूपियाँ, सबैभन्दा धेरै मलेसियामा र सबैभन्दा कम भारतमा, पर्सी शनिबारसम्म केही ठाउँमा ठूलो पानी पर्ने, लगातार वर्षा र केही ठाउँमा अति ठूलो पानी पर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह, पाकिस्तानको कराचीबाट बेपत्ता कार्गो जहाजको भग्नावशेष भेटियो, चालक दलका सदस्यहरूको खोजी चल्दै, र विश्वकपको क्वार्टर फाइनलमा आज राति पौने 2 बजे फ्रान्स र मोरक्कोले खेल्ने।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको।
5: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
5: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
8: 56 र 9841-2954-81 वेबसाइट झुले.com.np।
9: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 056-494-333 493-555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले खाद्य सूक्ष्मजीव परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ। हिजो कार्यवाहक मेयर सुनिता डंगोलले प्रयोगशालाको शुभारम्भ गर्नुभयो। अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम स्थापित प्रयोगशाला कृषि तथा पशुपक्षी विभाग अन्तर्गत सञ्चालन हुनेछ। प्रयोगशाला सञ्चालनका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय मापदण्ड र मान्यताका आधारमा एसओपी तयार पारिएको छ। प्रयोगशाला उद्घाटन गर्दै कार्यवाहक मेयर डंगोलले अब बजार अनुगमन गर्दा देखिने त्रुटि र कमजोरीलाई अनुमानका भरमा स्तर निर्धारण गर्न नपर्ने बताउनुभयो। बजारमा कैफियत देखिएका खाद्य वस्तुको नमूना संकलन गरेर आफ्नै प्रयोगशालामा परीक्षण गरेपछि प्रमाणका आधारमा गैर कानूनी व्यावसायिक आचरण गर्नेलाई कानूनी कार्यवाही गर्ने उहाँको भनाइ छ। लामो समयदेखि काठमाडौँको बल्खु क्षेत्रमा सर्वसाधारण तथा यात्रुलाई जबरजस्ती गाड़ीमा हाल्ने, सामान झोला तान्ने र दुःख हैरानी दिने 17 जनालाई प्रहरीले पक्राउ गरेको छ। अनावश्यक रूपमा दुःख र हैरानी दिएका भन्ने पैदल यात्रीको गुनासोका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका सुमन लामा, बाराका अजय राम महरा र कलाम हवारी, पर्साका तीर्थ मल्लिक, उदयपुरका बस्नेत कार्की र सर्लाहीका सिकन्दर महतो रहेका छन्। यस्तै काभ्रेपलाञ्चोका अर्जुन लामा, सुरेन्द्र तामाङ र साजन मगर, मकवानपुरका महेश राई, चितवनका रामकृष्ण गिरी, कृतिपुरका सन्तोष साङतान लगायत रहेका छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो। लागू औषध नियन्त्रण ब्यूरोको टोलीले अवैध लागू औषध ब्राउन सुगर सहित काठमाडौँको चन्द्रागिरीबाट हिजो एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुर गढीका सुभाष विक रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको टोलीले गाईघाटबाट काठमाडौँतर्फ आउँदै गरेको बसमा चढ़ेका उनलाई अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। र असुरक्षित तरिकाले ढुवानी गरिएको मासु प्रयोग गरी परिकार बनाएको उजुरीपछि भक्तपुरको मध्यपुर थिमी एकमा रहेको झिरे खुर्सानी दरबारलाई 2,05,000 रूपियाँ जरिवाना गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार असार 21 गते संकलन गरिएको मासुको नमूना परीक्षण गर्दा स्वास्थ्यका लागि हानिकारक सूक्ष्म जीवाणु भेटिएपछि फेरि अनुगमन गरिएको हो। अनुगमनका क्रममा मानव उपभोगका लागि असुरक्षित ठहरिएको झण्डै 37.2 किलोग्राम विभिन्न प्रकारका मासु नष्ट गरिएको विभागले जनाएको छ। विभागले उपभोक्ता संरक्षण ऐन 2075 अनुसार व्यवसायीलाई 2,05,000 रूपियाँ जरिवाना गरेको जनाएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पर्सी शनिबारसम्म नै केही ठाउँमा ठूलो पानी पर्ने, लगातार वर्षा र केही ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह। काठमाडौँ महानगरद्वारा अत्याधुनिक खाद्य प्रयोगशाला सञ्चालन, अनुमानका भरमा खाद्य वस्तुको स्तर निर्धारण गर्नुपर्ने बाध्यता हट्यो। र काठमाडौँको बल्खु क्षेत्रबाट यात्रुलाई दुःख दिने 17 जना पक्राउ। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: पुलिस दमकल एम्बुलेन्स को फोन नंबर जुनसुकै समय में पनि चाहिन सक्छ। कण थापारौ वा सबैले देख्ने ठाउँमा राखौ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
2: प्रविधिको विकाससँगै गाडी पनि
0: पारौ वा सबैले देख्ने ठाउँमा राखौ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सड़कमा

0: रूपमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
1: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
0: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
1: कार्यक्रम सड़क र सवारी।

वाक्य लेख्ने कलम मसँग भइदिएको भए भविष्य देख्ने आँखा मसँग भइदिएको भए सायद तिम्रो र मेरो भेट फेरि पनि हुने थियो हुँदैन थियो बिछोड मलाई माफ गर र चाहेर पनि तिमीदेखि धेरै टाढा हुँदैछु अर्को जुनी भएछ भने म तिम्रै हुनेछु।

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
1: के तपाई गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
1: किनभने बे अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुष्मको बडगाउँमा खोलियो
0: सिटी डायग्नोस्टिक सेन्टर सीडीसी।
1: हाम्रा सेवाहरू:
0: होल बोडी चेकअप,
1: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
0: मधुमेहको सम्पूर्ण चेक जाँच, HbA1c जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, एलएफटी,
1: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
0: ग्यास्ट्रिकको परीक्षण,
1: मधुपनको परीक्षण,
0: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
1: रगत भ्रिया एवं दिशा पिसाब परीक्षण।
0: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलगिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को सेल जाँच मात्र एक घण्टामा गरिन्छ।
1: सम्पर्क स्थान:
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
1: सम्पर्क फोन नम्बर: 0674202727, 0674202727, मोबाइल नम्बर 98511918918।
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ कुस्मा पर्वत, कुस्मा पर्वत।
2: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा।
3: हाम्रा सेवाहरू: हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
4: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुरतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
3: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनी चिलाउने, योनीको घाउ खटिरा, सेतो मैलो

0: नपाउने पानी बग्ने, पार्टी घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठा गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
1: अत्याधुनिक मेसिन द्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण, 24 घण्टा आकस्मिक सेवा।
0: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
1: भडगाउँ चौर कुस्मा पर्वत, फोन नम्बर 0674220227, 0674220227,
2: मोबाइल नम्बर 98572597, 98573597,
1: 98511918918,
2: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक,
1: भडगाउँ चौर कुस्मा, नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
3: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
4: हो नि, पोखरा, मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
5: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
6: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.2।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: जस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्सी पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-15-16-094, 98-476-39-691।
3: बनमा त आगो लागेछ, निभाउन जाऊ न।
4: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो बन नै सघा भयो।
5: हाम्रो वन, हाम्रो धन, डरलो बाटो जोगाउन डरलो जतिनु, वनमा डरलो लगाउने कानूनी अपराध हो। डरलो लागेको देखिमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छ।
6: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों।
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डॉक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
2: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डॉक्टर राजन मणि भंडारी आइतबार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
2: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
1: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
2: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
1: पाठीघरको मासु युटेरिनल फाइब्राइड एम्बोलाइजेसन पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
3: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी तिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिउ वेबसाइटैना URL चेक लना आक्षेप घटना तल आफै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परेमो नै तोय तारी शङ्ख लैदी भिसा बाङ्गरी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बाङ्गरी क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
7: रेडियो दिदी बहिनी 95.2 MHz

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ। चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त श्राप आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रम मा चाहिने जानकारी
0: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोष को नम्बर।
1: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुङ पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: निकट मा दिदी बहिनी, निकट मा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
1: के तपाईँ गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
1: किनभने बी अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुष्माको बडगाउँमा खोलियो
0: सिटी डायग्नोस्टिक सेन्टर सीडीसी।
1: हाम्रा सेवाहरू:
0: होल बडी चेकअप,
1: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
0: मधुमेहको सम्पूर्ण चेक जाँच, एच बी ए वान सी जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, एलएफटी,
1: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
0: ग्यास्ट्रिकको परीक्षण,
1: मोटोपनको परीक्षण,
0: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
1: रगत भिया एवं दिसा पिसाब परीक्षण।
0: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ।
1: सम्पर्क स्थान:
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सन्धि।
1: सम्पर्क फोन नम्बर: 0674202727, 0674202727, मोबाइल नम्बर 98511918918।
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, कुस्मा पर्वत।
2: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: नक्साली स्थित बाल संगठनको रकम हिनामिना गरेको आरोपमा तीनजना पक्राउ, ठगी सम्बन्धी कसुरमा मुद्दा चल्ने।
0: आजदेखि सबै सरकारी खाता बन्द हुँदै राति 12 बजेसम्म मात्र भुक्तानी पाइने, बजेट खर्च कमजोर, अपेक्षित राजस्व पनि उठेन।
1: संविधान संशोधन बारे कांग्रेसले आज धारणा सार्वजनिक गर्दै सरकारले बहस पत्रको लागि बनाएको कार्यदलमा अधिकांश दलको असहमति।
0: अमेरिका र इरान पुनः युद्धमा, इरानका विभिन्न शहरमा शक्तिशाली आक्रमण, खाड़ी देशहरूमा सतर्कता।
1: र विश्वकप फुटबलमा आज क्वार्टर फाइनलको खेल शुरू हुँदै पहिलो खेलमा फ्रान्स र मोरक्को भिन्ने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नक्साल स्थित नेपाल बाल संगठनको रकम हिनामिना गरेको आरोपमा तीनजना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ठगीको कसुरमा उनीहरूलाई पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले पक्राउ पुष्टि गरे पनि नाम भने खुलाउन चाहनु भएन। यद्यपि उनीहरू बाल मन्दिरको कार्य समितिमा रहेर काम गरेका सदस्यहरू रहेको बुझिएको छ। आरोपीहरूले बाल मन्दिरमा बाल बालिकालाई भरण पोषण र शिक्षा दीक्षाको लागि प्राप्त गरेको रकम हिनामिना गरेको आरोप छ। उच्च अदालतका पूर्व मुख्य न्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा गठित आयोगले 2077 सालमा एउटा प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनको आधारमा पक्राउ गरिएको जबराले बताउनुभयो।
1: आज रातिदेखि सबै सरकारी खाता बन्द हुँदैछन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अघि सरकारी खाता फ्रिज गर्ने व्यवस्था छ। त्यस अनुसार अबको 7 दिन संघ प्रदेश र स्थानीय तहका सरकारी खाता बन्द हुनेछन्। मालेका नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्ष 2082-83 लागि सिर्जित दायित्वको बजेट रकम निकासा आज राति 12 बजेसम्म सम्पन्न गरिसक्नुपर्नेछ। अत्यावश्यक अवस्थामा महालेखा नियन्त्रकको स्वीकृति लिएर मात्रै भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ भने सरकारले विशेष निर्णय गरेमा वा आपतकालीन खर्चको लागि निकासा खुला गर्न सकिने बताइएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार हिजसम्म सरकारले कुल बजेटको 8% अर्थात 15 खर्ब 31 अर्ब 19 करोड़ रूपियाँ खर्च भएको छ। त्यसमध्ये पूँजीगत खर्च 1 खर्ब 63 अर्ब 17 करोड़ अर्थात 40% मात्र भएको छ। चालू खर्च भने 87.25% अर्थात 10 खर्ब 30 अर्ब छ। सरकारको राजस्व संकलन पनि कमजोर देखिएको छ। कार्यालयका अनुसार हिजसम्ममा 10 खर्ब 51 अर्ब अर्थात 79% मात्र राजस्व संकलन भएको छ। सरकारले 13 खर्ब राजस्व उठाउने लक्ष्य लिएको थियो। अनुदान सहितको कुल आमदानी पनि 77%मै सीमित भएको छ।
0: नेपाली कंग्रेसले आज संविधान संशोधनका सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दैछ। दिउँसो 3 बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति गगन थापाले धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको नेपाली कंग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न गठित विज्ञ समितिले जनाएको छ। संविधान संशोधनका लागि बहस पत्र तयार पार्न सरकारले बनाएको कार्यदलमा नगएको कंग्रेसले आफ्नो आन्तरिक विज्ञ समिति बनाई धारणा तय गरेसँगै आज सार्वजनिक गर्न लागेको हो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको नेतृत्वमा रहेको संविधान संशोधन बहसपत्र कार्यदलले बहसपत्र तयार पारिसकेको जनाएको छ। यो कार्यदलमा एमालेबाट तोकिएका प्रतिनिधि कार्यदलको बैठकमै उपस्थित भएका थिएनन्। कंग्रेसले प्रतिनिधि नै पठाएको थिएन। अन्य 4 राजनैतिक दल कार्यदलमा भए पनि बहसपत्र तयार पार्दै गर्दा असहमति जनाउँदै बाहिरिएका छन्। कार्यदलको क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै नेकपा, लोसपा, जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कार्यदलबाट अलग भएका छन्। कार्यदलमा नेकपाका देव गुरूङ, लोसपाका लक्ष्मणलाल कर्ण, जसपाका सुरेन्द्र झा र जनमोर्चा संस्थाका मनोज भट्ट सदस्य हुनुहुन्थ्यो। उनीहरूले कार्यदलबाट बाहिरिने क्रममा सोमबार संयोजक असीम शाहलाई 6 बुँदे असहमति पत्र बुझाएका छन्।
1: सांसदहरूले सरकार सुकुम्बासीप्रति निर्मम भएको भन्दै आपत्ति जनाएका छन्। सरकारले बस्तीमा डोजर चलाएर होल्डिङ सेन्टरमा पुर्याएका सुकुम्बासीहरूलाई उचित वैकल्पिक व्यवस्था बिना विस्थापित गर्न खोजेको भन्दै सांसदहरूले आज प्रतिनिधि सभाको बैठकमा सरकारको ध्यानाकर्षण गराएका हुन्। आश्रित सुकुम्बासीलाई खानापानी समेत नदिएर होल्डिङ सेन्टरबाट निस्कन दिएको अल्टिमेटम अमानवीय रहेको सांसद रीना देवी कामीले बताउनुभयो। उहाँले बस्तीमा डोजर चल्दै गर्दा आत्महत्या गर्न बाध्य पारिएकालाई उचित क्षतिपूर्ति दिन र सबै सुकुम्बासीको उचित व्यवस्थापन तत्काल गर्न माग गर्नुभयो। यस्तै सांसद यशोदा कुमारी बरालले पनि सुकुम्बासी जनता हुन् कि होइनन्, बाँच्न पाउने अधिकार छ कि छैन भन्दै प्रश्न गर्नुभयो। गरीबको आँसु सरकारलाई महँगो पर्ने उहाँले चेतावनी दिनुभयो। संसदमा आज पनि प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विरोध जारी राखे। यसै सन्दर्भमा राप्रपाकी सांसद खुशबू ओलीले सत्तापक्षका सांसदहरूप्रति कटाक्ष गर्नुभएको छ। सभामुखको पक्षमा उभिएका सत्तापक्षका सांसदहरूले प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिमा पनि मौन हुनु गम्भीर विषय भएको उहाँले उल्लेख गर्नुभएको छ। प्रधानमन्त्रीको स्पष्ट जवाफ नआएसम्म विरोध जारी राख्ने उहाँले अडान सुनाउनुभयो। आजको बैठकमा महान्यायाधिवक्ता र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश हुँदा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सविता गौतमले राष्ट्रिय सेवा दल विधेयक 2083 र नेपाल विशेष सेवा ऐन 2042 को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 पेश गर्नुहुनेछ। राष्ट्रिय सभाको बैठक अहिले सभा 12 बजे शुरू हुँदैछ।
0: राहदानी सेवा आज र भोलि 2 दिन बन्द हुने भएको छ। राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण अर्थात माइग्रेशन गर्न लागिएकाले 2 दिन राहदानी सेवा बन्द गरेको हो। विभागले हिजो सूचना जारी गरे अनुसार हाल संचालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले आज र भोलि राहदानी सम्बन्धी सेवा बन्द रहनेछ। यद्यपि राहदानी सम्बन्धी अन्य सेवा बन्द रहे पनि विभागमा तयार भइसकेका राहदानी पनि वितरण भइरहेको छ। मोबाइलमा राहदानी संकलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा सम्पर्क गर्न सक्ने विभागले बताएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। सुनसरीको कोशी गाउँपालिका 8 केराबारी स्थित महेन्द्रराज मार्गमा गैराती पिकअप गाड़ी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, अर्का एकजना घाइते भएका छन्। मृत्यु हुनेमा चालक मोरङ रंगेली नगरपालिका 3 बरदेशाका 42 वर्षीय पदम राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। भण्टार बारीबाट लौकहीतर्फ छुटेको प्रदेश नम्बर 102/0024-31 नम्बरको खाली पिकअप अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा चालक राई गम्भीर घाइते भएकोमा उपचारको लागि जिल्ला अस्पताल इनरुवा ल्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो। दुर्घटनामा सोही पिकअपमा सवार सिराहा लाहान नगरपालिका घर भई विराटनगर 13 बस्दै आएका 37 वर्षीय सन्तोष कुमार शाह घाइते भएका छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमाथि पुनः भीषण आक्रमण शुरू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता समाप्त भएको अभिव्यक्ति दिएको केही समयमै हवाई आक्रमण शुरू भएको हो। इरानी सरकारी संचार माध्यमका अनुसार देशको दक्षिणी क्षेत्रमा पर्ने सिरिक र बन्दर अब्बास लगायतका क्षेत्रमा विस्फोट भएका छन्। यी दुवै बन्दरगाह शहर हर्मुज जलमार्गमा अवस्थित छन्। इरानको तटीय क्षेत्रका अन्य शहरहरू कोनाराक र चाबहारमा पनि विस्फोटको आवाज सुनिएको छ। इरानी सरकारी संचार माध्यमका अनुसार बन्दर अब्बासमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा यो आक्रमण इरानले गरेको बम आक्रमणको प्रतिशोध भएको दावी गर्नुभएको छ। अमेरिकी आक्रमणपछि खाड़ी क्षेत्रका देशहरूले पनि इरानी आक्रमण भएको बताएका छन्। बहराइनको राजधानी मानामामा विस्फोट भएको, कुवेतले क्षेपास्त्र र ड्रोनहरू अवरोध गरेको तथा कतारले सुरक्षा सतर्कता जारी गरेको छ। इरानले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन, तर यसअघि वरिष्ठ इरानी अधिकारीहरूले अमेरिकाबाट कुनै पनि आक्रमणको तत्काल जवाब दिने चेतावनी दिएका थिए। जुन सत्रमा हस्ताक्षर भएको समझदारी पत्रपछि अमेरिका र इरान बीच भएको यो सबैभन्दा तीव्र सैन्य भिडन्त मानिएको छ।
1: र अब खेल समाचार। फिफा विश्वकप 2026 अन्तर्गत आज राति पहिलो क्वार्टर फाइनल खेलमा पूर्व विजेता फ्रान्स र अफ्रिकी पावर हाउस मोरक्को बीच प्रतिस्पर्धा हुँदैछ। यो खेल अमेरिकाको म्यासे च्युर्स स्थित बोस्टन स्टेडियम फक्स बोरोमा नेपाली समय अनुसार राति पौने 2 बजे शुरू हुनेछ। टोली संरचना र रणनीतिका हिसाबले केलियन एम्बापेको नेतृत्वमा रहेको फ्रान्सेली टोली निकै सन्तुलित र आक्रमक देखिन्छ। फ्रान्सले यसअघि पाराग्वेलाई 1-0 अन्तिम आठमा स्थान बनाएको हो। अर्कोतर्फ क्यानाडालाई 3-0 स्तब्ध पार्दै लगातार दोस्रो पटक विश्वकपको क्वार्टर फाइनल पुग्ने पहिलो अफ्रिकी टोली बनेको मोरक्को मनोबल उच्च छ। मोरक्को बलियो रक्षा पंक्ति र फ्रान्सको धारिलो आक्रमण बीच बोस्टनको मैदानमा आज राति कड़ा प्रतिस्पर्धा हुने निश्चित छ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: नक्साल स्थित बाल संगठनको रकम हिनामिना गरेको आरोपमा 3 जना पक्राउ। ठगी सम्बन्धी कसुरमा मुद्दा चल्ने।
0: आजदेखि सबै सरकारी खाता बन्द हुँदै राति 12 बजेसम्म मात्र भुक्तानी पाइने। बजेट खर्च कमजोर, अपेक्षित राजस्व पनि उठेन।
1: संविधान संशोधनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्दै सरकारले बहसपत्रको लागि बनाएको कार्यदलमा अधिकांश दलको असहमति।
0: अमेरिका र इरान पुनः युद्धमा। इरानका विभिन्न शहरमा शक्तिशाली आक्रमण, खाड़ी देशहरूमा सतर्कता।
1: र विश्वकप फुटबलमा आज क्वार्टर फाइनलको खेल शुरू हुँदै पहिलो खेलमा फ्रान्स र मोरक्को भिड्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
6: AIO.
7: AIO?
6: Yes, AIO. All in one mart. The best place for shopping.
7: Ke chara ho khas pya?
6: Ke chaina bhana na. Nun dekhi sun samaka sampurna samagri haru, lata kapda, khadya samagri, banking sastha haru ekai thau ma. Tyo pani sulabh mulya ma ani gunastari restaurant haru tesmathi prashasta parking area.
7: Wow, kaha chara yo?
6: Yahi Min Bhavan ma, Shantinagar gate sangai, yatayat byabastha karyalay ko chheuai ma.
5: All in one mart, helping make your life easier.
8: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
9: देख्नु भएन, औषधी हालेको।
8: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै गोट बिरुवामा बिसाल्ने?
9: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
8: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
9: हजुर,
8: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
9: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
8: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
9: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
8: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
9: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

21औं शताब्दी को नया उपचार विधि लेजर थेरापी करीब एक दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कड़ा औषधि को सेवनले पेट र मृदौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
3: माइला दाई पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
4: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
5: विपदको पूर्व तयारी गरौ, जनधनको क्षति कम गरौ। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौ।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
7: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
6: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
7: सेवा लिने क्रममा चाहिने जानकारी
6: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
7: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
6: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
7: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरा। फोन 061-552-493-552-494-582-778।
8: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.3।

0: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा
1: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
2: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुरतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
1: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनी चिलाउने, योनीको घाउ खटिरा, सेतो मैलो गनाउने, पानी बग्ने, पाटे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठा गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
0: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण,
2: 24 घण्टा आकस्मिक सेवा।
1: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
0: बडगाउँ चौर, कुस्मा पर्वत। फोन नम्बर 0674227, 0674227,
2: मोबाइल नम्बर 98572597, 98573597,
0: 98511918918,
2: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक,
0: बडगाउँ चौर, कुस्मा, नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
3: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
4: के तपाईँ गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
4: किनभने बे अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुस्माको बडगाउँमा खोलियो
3: सिटी डायग्नोस्टिक सेन्टर सिडिसी।
4: हाम्रा सेवाहरू
3: होल बोडी चेकअप,
4: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
3: मधुमेहको सम्पूर्ण चेक जाँच, A1C जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, LFT,
4: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
3: ग्यास्ट्रिकको परीक्षण,
4: मधुपनको परीक्षण,
3: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
4: रगत, भुइँया एवं दिसा पिसाब परीक्षण।
3: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र 1 घण्टामा गरिन्छ।
4: सम्पर्क स्थान
3: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
4: सम्पर्क फोन नम्बर 0674220227, 0674220227, मोबाइल नम्बर 98511918918।
3: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, कुस्मा पर्वत।
5: रेडियो दिदी बहिनी 95.2 में

0: घरवातै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो तर तपाईँको त केही भएको छैन
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
2: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
1: फोन 068-26-144 98-510-16-094 98-476-39691
3: चौधरी एटीएम मोबाइल डे इंटरनेट बैंकिंग के गोप्य विवरण आ रही खाई बिले तुई माध्यम क्यारे न्यो दे प्रे छली जानकारी री विषया न्यो कॉल पर दिमो समय न्यो ठग दिल खामो बैंगर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषया बैंक दे नील पर दिमो न्यो ताने सतर्क तना ठग्र क्या बचेना सिद्धार्थ बैंगर क्याले जन हितरी जारी संदेश
4: सिद्धार्थ बैंक संबंध सदै भरिलाई
5: माइला दाई ए माइला दाई पानी त धेरै ठुलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है हो
6: सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
7: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं
5: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अधिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले जीऊ
1: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ
2: के तपाई गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ
1: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
2: किनभने दुई अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दरनगरी कुष्मको बडगाउँमा खोलियो
1: सिटी डायग्नोस्टिक सेन्टर सीडीसी
2: हाम्रा सेवाहरू
1: होल बडी चेकअप
2: थाइराइड परीक्षण भिटामिन डी चेक जाँच
1: मधुमेहको सम्पूर्ण चेक जाँच एच बी ए वान सी जाँच लिपिड प्रोफाइल लिभर फंक्सन टेस्ट एलएफटी
2: युरिक एसिड बाथ टाइफाइड परीक्षण
1: ग्यास्ट्रिकको परीक्षण
2: मोटोपनको परीक्षण
1: गर्भ परीक्षण निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण
2: रगत भुइँया एवं दिसा पिसाब परीक्षण
1: यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ
2: सम्पर्क स्थान
1: सिटी डायग्नोस्टिक सेन्टर बडगाउँ कुस्मा पर्वत बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै
2: सम्पर्क फोन नम्बर 0674202727 0674202727 मोबाइल नम्बर 9855118918
1: सिटी डायग्नोस्टिक सेन्टर बडगाउँ
3: निकटमा दिदी बहिनी विकटमा दिदी बहिनी यो रेडियो दिदी बहिनी।

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
1: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
3: समिति हो चौदह के में बोधे लोटी पर दी गो बैंक ने विवरण पी विषय मई खाता लिखे हमरो
4: खाई खाई बहु कोई लोटरी बढ़ दिलवा
5: आई समी जो लोटरी पर दी छाता गुरी
3: बढ़ दी आ बढ़ दी लोटरी खाली पर दी बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बनी खाई विषय खाई मई विश्वास आनंद होने खाले पनी आप ही विवरण खाई मई आपिल खबर बनी वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बनी आरी
5: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेदरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
7: हजुर विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा
8: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे मुटुको स्थिति सेवा हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार हरेक दिन कपाल झर्ने चाया पर्ने अनुहारको कालो पोतो डन्डी फोर पुरानो कुष्ठ रोगको सफल उपचार सेवा
9: हरेक दिन नसा मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने तोलाउने आत्महत्याको प्रयास गर्ने झन्किने पसिना आउने डराउने मन चञ्चल हुने निद्रा नपर्ने भोक नलाग्ने बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने कुरा बिर्सने रक्सीको कुलतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा
8: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने आङ खस्ने खसला जस्तो हुने महिनावारी गडबडी हुने योनी चिलाउने योनीको घाउ खटिरा सेतो मैलो गनाउने पानी बग्ने पाठे घरमा रिङ राख्नु पर्ने स्तन सानो ठूलो हुने स्तनको गाँठा गुठी निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा
7: अत्याधुनिक मेसिनद्वारा थाइराइड ग्यास्ट्रिकको किरा भए नभएको सुगर जन्डिस कोलेस्ट्रोल युरिक एसिड तथा टाइफाइड निमोनिया टीबी मलेरिया निसन्तान तथा बाँझोपनको परीक्षण रगत पिसाब एवं वृक्क परीक्षण
9: 24 घण्टा आकस्मिक सेवा
8: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी
7: बडगाउँ चौर कुस्मा पर्वत फोन नम्बर 067-424-227 067-424-227
9: मोबाइल नम्बर 98-577-2597 98-577-2597
7: 98-511-88-918
9: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक
7: बडगाउँ चौर कुस्मा नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि
10: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी

छ तिम्रो लागि मुटु पारि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यता तेरो पुलिस पछ तेरो पछि पछि पछि कुन कता डुलिस बेबी डोन्ट बी फुलिस वरी पारि नजर घुमा हेर गर्ड

0: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ। शेयर गर्दिउँ कि क्या हो?
1: राख्नुहोस् न, जे पाए त्यही कुरा सकिँदैन। पहिलो स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी।

0: 지금 뭐 요 지난 시간에 또 상당히 좋네. 골프리도 언제 그때 우주를 보내지?
1: 오 인사 사항이구나. 아니 서버 밀려라 이스터 비벼도 로크 벌써
0: 인사 소개를 먹었어. 비벼부터 사나이 निर्माण आजतो
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ लैंगिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँदा कानूनी उपचार खोजौं
2: अनुरोधक दण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कारणले प्रेस रजिस्ट्रारको कारणले दण्डकी प्रदेश पोखरा
3: हजुर विगत 30 वर्षदेखि यहाँहरुको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा
4: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे मुटुको ईसीजी सेवा हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा अति पुरानो ग्यास्ट्रिक गालुगोलाको सफल उपचार हरेक दिन कपाल झर्ने चाया पर्ने अनुहारको कालो पोतो डन्डी फोर पुरानो कुष्ठरोगको सफल उपचार सेवा
5: हरेक दिन नसा मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने टोलाउने आत्महत्याको प्रयास गर्ने झन्किने पसिना आउने डराउने मन चञ्चल हुने निद्रा नपर्ने भोक नलाग्ने बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने कुरा बिर्सने रक्सीको कुरतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा
4: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने आङ खस्ने खसला जस्तो हुने महिनावारी गडबडी हुने योनि चिलाउने योनिको घाउ खटिरा सेतो मैलो गनाउने पानी बग्ने पाठेघरमा रिङ राख्नु पर्ने स्तन सानो ठूलो हुने स्तनको गाँठ गुठी निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा
3: अत्याधुनिक मेसिनद्वारा थाइराइड ग्यास्ट्रिकको किरा भए नभएको सुगर जन्डिस कोलेस्ट्रोल युरिक एसिड तथा टाइफाइड निमोनिया टीबी मलेरिया निसन्तान तथा बाँझोपनको परीक्षण रगत पिसाब एवं वृय परीक्षण
5: 24 घण्टा आकस्मिक सेवा
4: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी
3: बडगाउँ चौर कुस्मा पर्वत फोन नम्बर 0674202727 0674202727
5: मोबाइल नम्बर 98572597 98573597
3: 98511918918
5: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक
3: बडगाउँ चौर कुस्मा नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि
6: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ
7: के तपाईँ गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ
6: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
7: किनभने बे अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुस्माको बडगाउँमा खोलियो
6: सिटी डायग्नोस्टिक सेन्टर सिडिसी
7: हाम्रा सेवाहरू
6: होल बोडी चेकअप
7: थाइराइड परीक्षण भिटामिन डी चेक जाँच
6: मधुमेहको सम्पूर्ण चेक जाँच A1C जाँच लिपिड प्रोफाइल लिभर फंक्शन टेस्ट एलएफटी
7: युरिक एसिड बाथ टाइफाइड परीक्षण
6: ग्यास्ट्रिकको परीक्षण
7: मोटोपनको परीक्षण
6: गर्भ परीक्षण निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण
7: रगत भुइँया एवं दिसा पिसाब परीक्षण
6: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र 1 घण्टामा गरिन्छ
7: सम्पर्क स्थान
6: सिटी डायग्नोस्टिक सेन्टर बडगाउँ कुस्मा पर्वत बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै
7: सम्पर्क फोन नम्बर 0674202727 0674202727 मोबाइल नम्बर 98511819918
6: सिटी डायग्नोस्टिक सेन्टर बडगाउँ कुस्मा पर्वत कुस्मा पर्वत
8: बैंकिंग फेमस बिले चौधरी एटीएम मोबाइल दे इंटरनेट बैंकिंग गोप्य विवरण आ रही खाई बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कॉल पर दिमो समय न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया बैंक दे नील पर दिमो न्यो ताने सतर्कताना ठजर क्या बचेना सिद्धार्थ बैंगर क्याले जनहितरी जारी संदेश
9: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
10: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: आवाज बहन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सरकारका 100 दिनका उपलब्धि बारे सदनमा जानकारी गराइयो। तिब्बती धर्मगुरू दलाई लामाको जन्मोत्सव मनाउन सरकारले अनुमति दिएकोमा एमालेको विरोध।
0: प्रतिनिधि सभा नियमावलीका केही व्यवस्था बदरको माग गर्दै कंग्रेसद्वारा सर्वोच्चमा रिट। हिरासतमा कैदीबन्दीको मानव अधिकारको अवस्था सम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यावधि 15 दिन थप।
1: बाढ़ीका कारण मेची राजमार्ग र तमोर करिडोरको सड़क बन्द। 2,61,000 भन्दा बढ़ी सवारी चालकले जरिवाना बाबतको रकम तिरेनन्।
0: अमेरिकाले इरानमा गरेको आक्रमणबाट 3 जनाको मृत्यु, कैयौं घाइते। आक्रमणपछि तेहरान महसद रेल सेवा बन्द।
1: र चौथो टी20मा आज भारतले इंग्ल्याण्डको सामना गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सरकारले प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका 100 दिनका उपलब्धिबारे जानकारी गराएको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारका 100 दिनका प्रगतिबारे बैठकलाई जानकारी गराउनु भएको हो। यसअघि असार 20 गते प्रवक्ता पोखरेलले पत्रकार सम्मेलन मार्फत सरकारका 100 दिनका उपलब्धि सार्वजनिक गर्नु भएको थियो।
1: तिब्बती धर्मगुरू दलाई लामाको जन्मोत्सव मनाउन सरकारले अनुमति दिएकोमा विपक्षी दल नेकपा एमाले विरोध जनाएको छ। आजको प्रतिनिधि सभा बैठकमा एमालेका प्रमुख सचेतक ऐनबहादुर मोहरले सरकार पञ्चशीलका सिद्धान्त र एक चीन नीति विपरीत जान खोजेको हो भन्दै प्रश्न गर्नुभएको छ।
3: के बालेन्द्र सरकारको छिमेकी संघको परराष्ट्र नीति परिवर्तन भएको हो? यो कुराको जवाब यो सरकारले दिनुपर्दछ। म सरकारलाई फेरि सोध्न चाहन्छु, के नेपालले अवलम्बन गर्दै आइरहेको पञ्चशीलका सिद्धान्त र असंलग्न परराष्ट्र नीतिका सन्दर्भमा फेरबदल ल्याएको यो सरकारले?
1: असार 22 गते सोइम्बू स्थित नामग्याल निम्न माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रमले नेपाल र चीन बीचको सुमधुर सम्बन्धमा आँचो पुर्याएको उहाँको दावी छ। प्रमुख सचेतक महरले उक्त कार्यक्रममा अमेरिकी, फ्रान्सेली, युरोपेली युनियन र अस्ट्रेलियाली राजदूतहरूको उपस्थिति हुनुलाई अर्थपूर्ण र गम्भीर विषय भएको बताउनुभयो। नेपालको भूमि छिमेकी राष्ट्रहरूका विरूद्ध प्रयोग हुन नदिने राष्ट्रिय प्रतिबद्धता विपरीत सरकारले राष्ट्रहित प्रतिकूल र अपरिपक्व नीति लिएको उहाँको आरोप छ। यसै सन्दर्भमा चीनका लागि नेपालका 7 जना पूर्व राजदूतहरूले समेत विज्ञप्ति मार्फत विरोध जनाएको स्मरण गराउँदै महरले सरकारको नियतमाथि प्रश्न उठाउनुभयो।
0: काठमाडौँको त्रिपुरेश्वर स्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरूषले आत्मदाहको प्रयास गरेका छन्। कालीकोट स्थायी ठेगाना भई हाल भक्तपुर बस्दैआएका 25 वर्षीय गणेश नेपालीले आज दिउँसो 2:15 बजे विभागको कार्यालय अगाडि आफ्नो शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिषद काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ परीक्षक दिलीप घिमिरेले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। राहदानी विभाग अगाडि निषेधित क्षेत्रमा पार्किङ गरिराखेको मोटरसाइकल हटाउन लागेको रिसमा नेपालीले आफ्नै मोटरसाइकलको पेट्रोल प्रयोग गरी आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ। घाइतेको उद्धार गरी अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ। यसै विषयमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रतिनिधि सभामा राहदानी घर घरमा पुर्याउने भनेको वर्तमान सरकारले नागरिकलाई आत्मदाह गर्न बाध्य पारेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ।
4: सेवाग्राहीले आफ्नो शरीरमा आगो लगाइरहँदाखेरि सरकार कहाँ छ? म सरकार खोज्न चाहन्छु सभामुख महोदय, र सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। कतिजना नागरिकले आफ्नो शरीरमा आगो लगाएपछि राहदानी घर घरमा पुग्ने हो। सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु र घाइतेको शीघ्र स्वास्थ्य लाभको म कामना गर्न चाहन्छु।
1: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा नियमावली विरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ। नियमावलीमा भएको केही व्यवस्था बदरको माग गर्दै कांग्रेसले आज सर्वोच्चमा रिट दायर गरेको हो। कांग्रेसका राष्ट्रिय सभा र प्रतिनिधि सभाका संसदीय दलका चारजना पदाधिकारीहरू, राष्ट्रिय सभा संसदीय दलकी नेता कमला देवी पन्त, राष्ट्रिय सभा संसदीय दलका सचेतक पदम बहादुर परियार, प्रतिनिधि सभा संसदीय दलका उपनेता अभिषेक प्रताप शाह र प्रमुख सचेतक वासना थापाले प्रतिनिधि सभा नियमावली 2083 केही व्यवस्था संविधानसँग बाँझिएको दावी गर्दै रिट दायर गरेका सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। निवेदकहरूले प्रतिनिधि सभाले 2083 जेठ 17 गते पारित गरेको प्रतिनिधि सभा नियमावली 2083 प्रस्तावना नियम 140(11) र नियम 259 संविधान विपरीत रहेको दावी गरेका छन्। रिटमा संघीय संसद सचिवालय, प्रतिनिधि सभा, सभामुख डीपी अर्याल, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय तथा प्रतिनिधि सभा नियमावली मत्स्यौदा समितिका संयोजक गणेश पराजुलीलाई विपक्षी बनाइएको प्रवक्ता कोइरालाले बताउनुभयो।
0: विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानवाधिकारको अवस्था सम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यावधि 15 दिन थप गरिएको छ। आज सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिले निरीक्षण तथा अध्ययनलाई थप वस्तुनिष्ठ बनाउन कार्यावधि थप गर्ने निर्णय गरेको समिति सभापति समीक्षा बासकोटाले जानकारी दिनुभयो। समितिले गत जेठ 8 गते देशका विभिन्न कारागार तथा प्रहरी हिरासतको आवश्यकता अनुसार स्थलगत निरीक्षण, अवलोकन सम्बन्धी पदाधिकारीहरूसँग छलफल तथा विभिन्न सामग्रीहरूको अध्ययन मार्फत थुनुवा एवं कैदीबन्दीको न्यूनतम मानवीय सुविधा, स्वास्थ्य, शिक्षा, कानूनी सहायता र मानवाधिकारको अवस्था पहिचान गरी सुझाव सहितको प्रतिवेदन पेश गर्न संसदीय उपसमिति गठन गरेको थियो। उक्त उपसमितिको कार्यावधि थप 45 दिन तोकिएको थियो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
6: मार्बलका सिपिभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: यो हो थाहासञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, यसको प्रवर्धन, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा निर्माण व्यवसायीसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नेपाल निर्माण व्यवसाय महासंघका पदाधिकारीसँग आज भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सृजना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रका समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताउनु भएको छ। प्रधानमन्त्रीले निर्माण व्यवसायले मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका कामलाई निर्धारित समयमा सम्पन्न गर्न सबै पक्षको सक्रिय सहकार्य आवश्यक भएकोमा जोड़ दिनुभयो।
3: 2,61,000 भन्दा बढ़ी सवारी चालकले जरिवाना बापतको रकम राज्य कोषमा दाखिला नगरेको पाइएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार 30 सवारी चालकलाई यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सेवाबाट वञ्चित गरिने भएको छ। त्यस्तो जरिवाना नतिर्ने चालकले नयाँ सवारी साधन खरिद, सवारी साधन नामसारी, खरिद बिक्री, सवारी चालक अनुमति पत्र, लाइसेन्स नवीकरण तथा यातायात कार्यालयबाट प्रदान गरिने अन्य सेवा लिन पाउने छैनन्। लामो समयसम्म ती चालकले जरिवाना नतिरेपछि ट्राफिक प्रहरीले यातायात कार्यालयमा पठाएको विवरणका आधारमा सेवा रोकका प्रक्रिया अघि बढ़िसकेको छ। उक्त जरिवाना बापतको रकम दाखिला नगरेसम्म त्यहाँबाट पाउने विभिन्न सेवा रोकका हुने प्रहरी उपरीक्षक नरेश दास सुविदीले जानकारी दिनुभयो। जरिवाना बापतको रकम पूर्ण रूपमा बुझाएपछि मात्र ती सेवा पुनः प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
4: बाढ़ीका कारण मेची राजमार्ग र तमोर करिडोर सड़क अवरूद्ध हुँदा यातायात आवागमन रोकिएको छ। मेची राजमार्गको इलामको माइखोला नजिकको राजदुवालीमा सड़क अवरूद्ध भएको छ। यस्तै तमोर करिडोरको पाँचतल र धनकुटाको सिमाना बग्ने नावा खोलामा बाढ़ी आएकाले यातायात ठप्प छ। मेची राजमार्ग अवरूद्ध हुँदा इलाम पाँचतल, तापेजुम र तेह्रथुमको आठराई क्षेत्रका बासिन्दा प्रभावित भएका छन्। मेची राजमार्गको विकल्पमा रहेको तमोर करिडोर पनि अवरूद्ध भएपछि समस्या उत्पन्न भएको हो। राजदुवालीको सड़क खुलाउने प्रयास भइरहेको सड़क डिभिजन कार्यालय इलामले जनाएको छ। सड़क भासिएको र पानी परिरहेकाले सड़क कहिले खुल्ने भन्ने यकिन नभएको प्रहरीले जनाएको छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमा गरेको आक्रमणबाट 3 जनाको मृत्यु भएको छ। इरानको खुजेस्तान प्रान्तका गवर्नरको कार्यालयले आज बिहान अहवाजमा अमेरिकाले गरेको आक्रमणबाट 3 जनाको मृत्यु हुनका साथै कैयौं मानिस घाइते भएका छन्। इरानको समाचार एजेन्सी इर्नाले पनि अहवाज शहरमा गरिएको आक्रमण विरूद्ध सशस्त्र सेनाले गरेको रक्षात्मक कार्यवाहीका क्रममा रेभोल्यूशनरी गार्डस एरोस्पेस फोर्सका एक सिपाहीको मृत्यु भएको जनाएको छ। यसैबीच इरान रेलवेले तेहरान मसहद रेलवे लाइनको एक स्थानमा आज भएको आक्रमणपछि रेल सेवा बन्द गर्ने निर्णय गरेको छ। अमेरिकी सेनाले गए राती 2 चरणमा गरी इरानका 170 स्थानमा आक्रमण गरिएको बताएको छ।
4: भारत र इंग्ल्याण्ड बीचको चौथो टी20 खेल आज हुँदैछ। यी दुई टोलीबीचको खेल ब्रिस्टलको काउन्ट्री ग्राउण्डमा नेपाली समयअनुसार आज राति सुबह 10 बजे शुरू हुनेछ। श्रृंखलामा इंग्ल्याण्ड 2-0 अगाडि छ। पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोस्रो र तेस्रो खेलमा इंग्ल्याण्डले भारतलाई हराएको थियो। आजको खेल जित्दै घरेलु टोली इंग्ल्याण्ड 5 खेलको श्रृंखलामा 1 खेल अगावै कब्जा जमाउन चाहन्छ। भारत आजको खेलमा जीत हात पार्दै इंग्ल्याण्डलाई श्रृंखला जित्नबाट रोक्न चाहन्छ। अबका दुवै खेलको नतिजा आफ्नो पक्षमा पार्ने र श्रृंखलामा बराबरी गर्ने योजनाका साथ भारत मैदानमा उत्रनेछ।
3: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: सरकारका 100 दिनका उपलब्धि बारे सदनमा जानकारी गराइयो। तिब्बती धर्मगुरू दलाई लामाको जन्मोत्सव मनाउन सरकारले अनुमति दिएकोमा एमालेको विरोध।
3: प्रतिनिधि सभा नियमावलीका केही व्यवस्था बदरको माग गर्दै कंग्रेसद्वारा सर्वोच्चमा रिट। हिरासतमा कैदीबन्दीको मानवाधिकारको अवस्था सम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यावधि 15 दिन थप।
4: बाढ़ीका कारण मेची राजमार्ग र तमोर करिडोरको सड़क बन्द। 2,61,000 भन्दा बढ़ी सवारी चालकले जरिवाना बापतको रकम तिरेनन्।
3: अमेरिकाले इरानमा गरेको आक्रमणमा 3 जनाको मृत्यु, कैयौं मानिस घाइते। आक्रमणपछि तेहरान मसहद रेल सेवा बन्द।
4: र चौथो टी20मा आज भारतले इंग्ल्याण्डको सामना गर्दै।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ, नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
1: दिनसम्मको हामी बीचको मौतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशामा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छ, यसैमा खुसी मिल्छ नै लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन, कम्तीमा

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन रुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: वर्ल्ड कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भइपुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। राष्ट्रिय सभाबाट विभिन्न विधेयक पारित सम्बन्धी खबरबाट। राष्ट्रिय सभाको आजको बैठकबाट 3 विधेयक पारित भएका छन्। माथिल्लो सदनले सम्पत्ति शुद्धिकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्धन, राष्ट्र ऋण उठाउने विधेयक र सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 स्वीकृत गरेको हो। प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धिकरण सम्बन्धी विधेयकमाथिको दफावार छलफलपछि बैठकले यसलाई सर्वसम्मतिले अनुमोदन गर्यो। संसदमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राष्ट्रिय आवश्यकता र समयको मागलाई ध्यानमा राखेर यो कानून निर्माण गरिएको बताउनुभयो। यो व्यवस्थाले अवैध धन ओसारपसार रोक्न र उद्योग व्यवसाय गर्ने वातावरण सुदृढ़ बनाउन सघाउने विश्वास लिएको छ। यसै गरी बैठकले राष्ट्र ऋण उठाउने विधेयक 2083 पनि बहुमतले स्वीकृत गरी प्रतिनिधि सभामै फिर्ता पठाएको छ। अर्थमन्त्री वाग्लेले सरकारले देशको उत्पादन बढ़ाउने क्षेत्रमा मात्र ऋण लगानी गर्ने स्पष्ट पार्नु भएको छ। त्यस्तै बैठकले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पनि सर्वसम्मतिले स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राख्नु भएको यो प्रस्ताव पारित भएसँगै सरकारी खरिद प्रणालीलाई थप पारदर्शी र नतिजामुखी बनाउने बाटो खुलेको छ।
3: काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीहरूलाई त्यहाँबाट पनि हटाउन थालिएपछि राष्ट्रिय मानवाधिकार आयोगले सरकारलाई सचेत गराएको छ। आयोगले विज्ञप्ति जारी गर्दै सुकुम्बासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्न नेपाल सरकारलाई निर्देशन दिएको हो। गत वैशाख 12 गते बागमती किनार लगायतका क्षेत्रबाट घरटहरा भत्काएर विस्थापित गरिएका परिवारलाई अहिले सेन्टर खाली गर्न समयसीमा तोकिएको र खानाको समेत प्रबन्ध नगरिएको आयोगको अनुगमनले देखाएको छ। बिना कुनै विकल्प वैकल्पिक व्यवस्था आश्रय स्थलबाट निकाल्दा उनीहरूको आवास, खाद्यान्न, शिक्षा, स्वास्थ्य र जीविकोपार्जन जस्ता आधारभूत अधिकारमा ठूलो आघात पुगेको आयोगले जनाएको छ। सुरक्षित पुनस्थापना र भूस्वामित्व सहितको आवास अधिकार माग गर्दै सुकुम्बासीहरूले काठमाण्डुको माइतीकर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विभिन्न दल निकट सुकुम्बासी संगठनहरूको नेतृत्वमा भेला भएका प्रदर्शनकारीले घाँसबास र कपासको संवैधानिक सुनिश्चितता माग गरेका छन्। उनीहरूले मानवाधिकारको प्रत्यावर्ति गर र सुरक्षित पुनस्थापना सुनिश्चित गर जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर सरकारको ध्यान आकर्षण गराएका छन्। स्थायी समाधान नजुटाई होल्डिङ सेन्टरबाट कसैलाई पनि नहटाउन उनीहरूले आग्रह गरेका छन्।
2: सभामुख डोल प्रसाद अर्याल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ। आज भएको भेटमा दुई देशबीचको सामाजिक, सांस्कृतिक र व्यापारिक सम्बन्धलाई अझ बलियो बनाउने विषयमा कुराकानी भएको छ। सभामुख अर्यालले निर्वाचनका क्रममा भारत सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ गठन भएको नेपाल भारत संसदीय मैत्री समूहले आपसी सहयोगलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ। भेटका क्रममा राजदूत श्रीवास्तवले भारतको लोकसभाका सभामुख ओम बिरला नेपाल भ्रमण गर्न इच्छुक रहेको जानकारी दिँदै नेपाली सांसदहरूलाई भारतीय संसदीय अभ्यासको अध्ययनका लागि भ्रमणको निम्तो दिनुभएको छ।
3: पूर्वाधार आयोजनाको अनुमति लिँदा कम्पनीहरूले कागजमा मात्रै प्राविधिक जनशक्ति देखाउने तर कार्यक्षेत्रमा नखटाउने विकृतिप्रति प्रधानमन्त्री बालेन्द्र शाहले चासो देखाउनु भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज नेपाल निर्माण व्यवसाय महासंघका पदाधिकारीसँग छलफल गर्नुभएको हो। कार्यक्षेत्रमा दक्ष इन्जिनियरको भौतिक उपस्थिति नहुँदा पूर्वाधारको गुणस्तर खस्किएको भन्दै प्रधानमन्त्रीले प्राविधिकहरूको जिम्मेवारी र जवाबदेता बढ़ाउन जोड़ दिनुभयो। छलफलका क्रममा निर्माण व्यवसायहरूले वर्षौं देखि अलपत्र परेका योजना, रोकिएको भुक्तानी, म्याद थपको अन्यल र मूल्य समायोजन नहुँदा पूर्वाधार जगत संकटमा परेको गुनासो गर्नुभएको छ। प्रधानमन्त्री शाहले काम सम्पन्न हुन सक्ने अवस्थाका आयोजनाको म्याद थपेर काम सुचारू गर्ने र प्राविधिक रूपमा अघि बढ़न नसक्ने ठेक्का सम्झौता रद्द गरी नयाँ प्रक्रिया शुरू गर्ने धारणा राख्नुभयो। यस सम्बन्धी आवश्यक कदम चाल्न उहाँले तत्कालै माथतका निकायलाई निर्देशन दिनुभएको छ।
2: सरकारले विगतमा गरेका सहमतिहरू पालना नगरेको भन्दै मिटर ब्याज विरूद्धका पीड़ितहरूले पुनः आन्दोलन शुरू गरेका छन्। मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलन नेपालको अगुवाईमा आज धनुषाको जनकपुर स्थित तीरहुतिया गाँसीबाट काठमाण्डुका लागि तेस्रो चरणको पैदल यात्रा शुरू भएको हो। देशका 35 जिल्लाका 400 भन्दा बढ़ी किसान तथा मजदूर आफ्नो गाँस बाँसको बन्दोबस्ती सहित यस यात्रामा सहभागी भएका छन्। उनीहरूले ऋण लिएको भन्दा तेब्बर बढ़ी रकम बुझाउँदा पनि साहु महाजनहरूको धम्की, मुद्दा मामिला र सम्पत्ति कब्जा गर्ने क्रम नरोकिएको गुनासो गरेका छन्। यसअघि भएका सम्झौता र गठन गरिएका आयोगहरू कागजमा मात्र सीमित भएको उनीहरूको आरोप छ। आन्दोलनका अध्यक्ष अवधेश कुशवाहाका अनुसार नक्कली लिखत खारेज हुनुपर्ने, शक्तिशाली विशेष ऐन ल्याउनुपर्ने, छुट्टै न्यायाधिकरण गठन हुनुपर्ने र सुधखोरको सम्पत्ति छानबिन गरी पीड़ितको सम्पत्ति फिर्ता गरिनुपर्ने मुख्य माग रहेका छन्। यो टोली बढ़ीमा 15 दिनभित्र संघीय राजधानी काठमाण्डौ आइपुग्नेछ।
3: नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधन गर्दा प्राथमिकता निर्धारण गरेर मात्रै अघि बढ़नुपर्ने बताउनु भएको छ। आज संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण विषय कार्यक्रममा बोल्दै सभापति थापाले सबै विषय एकैचोटि संशोधन गर्न खोज्दा देश समस्यामा पर्न सक्ने बताउनु भएको हो। एकैपटक सबै विषयमा संविधान संशोधन गरौं भन्ने कुराले आठौं वर्ष दशौं वर्ष लगाएर बल्ल सम्हालेका यी कुराबाट फेरि एकपटक नेपाल ठूलो आगोको पुंग्रोमा पर्न सक्छ भन्ने नेपाली कांग्रेस पार्टीको चिन्ता हो सभापति गगन थापाको भनाई छ। त्यसका लागि उहाँले भारतीय संविधानका निर्माता भीम राव अम्बेडकरको ग्रामर अफ एनआरकीको धारणा पनि स्पष्ट स्मरण गराउनु भएको छ। संविधानका सन्दर्भमा कंग्रेसको सबैभन्दा ठूलो जिम्मेवारी रहेको आफूले ठानिरहेको उहाँको भनाई छ। संहिताबारे बोल्दै थापाले यसको आधार केवल प्रशासनिक पुनः संरचना नभई ऐतिहासिक उत्पीड़नको सम्बोधन, विविधताको व्यवस्थापन र समावेशी सहभागिता रहेको बताउनु भएको छ।
2: नेकपा एमालेभित्र केपी ओली सहितको हालको नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा 87.6% मत देखिएको छ। एमाले निकट युवाहरूले चलाएको पुनर्जागरण अभियान 2082 अन्तर्गत स्वदेश तथा विदेशमा गरिएको मत सर्वेक्षणबाट यो नतिजा आएको हो। अभियानकर्ता गजेन्द्र थपलियाका अनुसार 18 प्रश्न सोधेर संकलन गरिएको यो प्रतिवेदन पार्टी महासचिव शंकर पोखरेललाई बुझाइएको छ। नतिजामा 91% भन्दा बढ़ीले पार्टी संरचना बदल्नुपर्ने र झण्डै 48% विशेष महाधिवेशन गर्नुपर्ने माग गरेका छन्। यसैबीच एमाले अध्यक्ष ओलीले वर्तमान सरकार देश र जनताको हित विपरीत चलिरहेको आरोप लगाउनु भएको छ। पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा बोल्दै उहाँले सरकारको भूइँमा खुट्टा नभएको र यो उम्लिएर बाहिर पोखिएको दूध जस्तै अस्थिर रहेको टिप्पणी गर्नुभयो। सुकुम्बासी बस्तीमा डोजर चलाइएका घटनाले सरकारको 100 दिने कार्यकालको रूप देखिएको भन्दै उहाँले अहिले देशमा विश्वकप फुटबल हेर्दा एकछिन रमाउने बाहेक अन्त कतै खुशी हुने ठाउँ नरहेको दावी गर्नुभयो।
3: काठमाण्डुको त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका एक युवकको अवस्था चिन्ताजनक बनेको छ। मुगुको सोरु गाउँपालिका एक घर भई भक्तपुर बस्ने 25 वर्षका गणेश नेपालीलाई उपचारका लागि वीर अस्पतालको आईसीयूमा भर्ना गरिएको छ। काठमाण्डु परिसरका प्रहरी प्रवक्ता एसपी पवन कुमार भट्टराईका अनुसार उद्धारकर्ताका बखत उनी बोल्न सक्ने अवस्थामा भए पनि अस्पताल पुर्याए लगत्तै बेहोस हुन थालेपछि चिकित्सकले सघन उपचार कक्षमा राखेका छन्। उनको पेटभन्दा माथिको भाग धेरै जलेकाले स्थिति जटिल बनेको अस्पतालले जनाएको छ। आज दिउँसो 2:15 बजेतिर विभागको 3 नम्बर गेट नजिक पार्किङ गरी राखेको नेपालीको मोटरसाइकलमा काठमाण्डु महानगरको नगर प्रहरीले होइल लक गरिदिएको थियो। त्यसै विषयलाई लिएर असन्तुष्ट बनेका नेपालीले आफ्नै मोटरसाइकलको ट्याङ्कीबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएका थिए। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: टिभीमा 4 years फुल वारेन्टी फुटबलको
5: एलजी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ। बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 years फुल वारेन्टी। अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। गण्डकी प्रदेशमा औषधि र औद्योगिक प्रयोजनका लागि गाँजा खेतीले वैधानिकता पाएको छ। प्रदेश सभाको बैठकले गाँजा खेती नियमन तथा व्यवस्थापन विधेयक सर्वसम्मत पारित गरेपछि व्यवसायको उत्पादनको बाटो खुलेको हो। नयाँ कानूनी व्यवस्था अनुसार वैश्विक व्यक्ति वा संस्थाले तोकिएको क्षेत्रभित्र कम्पनी दर्ता गरी 5 वर्षका लागि अनुमति पत्र लिन सक्नेछन्। खेती गरिने ठाउँमा बलियो पर्खाल, तारबार र सीसीटीभी जस्ता सुरक्षा पूर्वाधार अनिवार्य गरिएको छ।
2: आफ्नै दलका नेताहरूले बजेटको घोर विरोध गरेपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चितकालका लागि रोकिएको छ। सरकारले ल्याएको आगामी आर्थिक वर्षको आयव्यय विवरणमाथि सत्तापक्षकै सांसदले ठूलो असन्तुष्टि जनाएपछि सभामुखले संसद अर्को सूचना नभएसम्मका लागि स्थगित गर्नुभएको हो। आज भएको छलफलमा सत्ताधारी नेपाली कांग्रेस र नेकपा एमालेका सांसदले बजेटमा धेरै कमी कमजोरी र त्रुटि रहेको, बजेट सरकारको नीति तथा कार्यक्रमसँग मेल नखाएको र मन्त्रालयभन्दा बाहिर अर्कै ठाउँमा बनाइएको आरोप परिमार्जनको माग गरेका हुन्। सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले बजेटमा केही प्राविधिक गल्ती भएको स्वीकार गर्नुभएको छ।
1: चालू आर्थिक वर्षको बजेटबाट खर्च गरिने सरकारी भुक्तानी आजबाट बन्द हुँदैछ। आर्थिक कार्यविधि कानूनको व्यवस्था अनुसार आज राति 12 बजेपछि चालू वर्षका खाताहरू बन्द हुनेछन्। आजसम्म भुक्तानी हुन नसकेका योजनाको रकम दिन आगामी वर्षको बजेट नै पर्खनु पर्नेछ। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहको आर्थिक कारोबार सञ्चालनमा प्रयोग हुँदै आएको स्थानीय संचित कोष व्यवस्थापन प्रणाली अर्थात सूत्र पनि आज रातिदेखि बन्द गर्ने भएको छ। उपमहालेखा नियन्त्रक यज्ञ प्रसाद ढकालका अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको व्यवस्था बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी निकासा रोक्नुपर्ने हुन्छ। प्रणाली बन्द भए पनि आगामी असार 32 गतेसम्म हिसाब मिलान गर्ने प्रयोजनका लागि मात्र यसलाई खुल्ला राखिने कार्यालयले जनाएको छ।
2: देशमा डेंगी संक्रमण बढ़ेपछि स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले सबै 753 वटा स्थानीय तहलाई 3 महिनासम्म खोज र नष्ट गर अभियान चलाउन आग्रह गरेको छ। यो वर्ष जनवरी यता 1200 भन्दा बढ़ी मानिस संक्रमित भएका छन् भने 2 जनाको मृत्यु भइसकेको छ। मन्त्रालयले रोकथामका लागि स्थानीय तहलाई बजेट समेत पठाइसकेको छ र काठमाडौँ महानगरपालिकाले पनि आफ्ना 32 वटा ओडामा 3 दिने लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सम्पन्न गरेको छ।
1: बाल मन्दिरको जग्गा भाडामा दिएर घोटाला गरेको अभियोगमा प्रहरीले 3 जनालाई समातेको छ। नेपाल बाल संगठनको स्वामित्वमा रहेको बहुमूल्य जग्गा निजी व्यवसायलाई सुम्पिएको विषयमा छानबिन गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीहरूलाई काठमाण्डुबाट नियन्त्रणमा लिएको हो। सीआईबीका वरिष्ठ प्रहरी परीक्षक अनुप शमशेर छपराले 3 जनालाई पक्राउ गरी कानूनी प्रक्रिया अगाडि बढ़ाइएको पुष्टि गर्नुभएको छ। पक्राउ परेकाहरूको नाम प्रहरीले अहिलेसम्म सार्वजनिक गरेको छैन।
2: पूर्वी पहाड़ी जिल्लाहरूलाई जोड्ने प्रमुख सड़क मार्गहरू मेची राजमार्ग र तमोर करिडोर पूर्ण रूपमा बन्द भएका छन्। मेची राजमार्गको इलाम स्थित माईखोला नजिकै पर्ने राजदुवालीमा सड़क भाषिएका कारण यातायात सेवा ठप्प भएको हो। सड़क डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार पानी निरन्तर परिरहेकाले सड़क कहिले खुल्छ भन्ने निश्चित छैन। यस्तै गरी तमोर करिडोरको पाँचथर र धनकुटाको सीमानामा पर्ने नाभा खोलामा बाढ़ी आएका कारण यो मार्ग पनि बन्द भएको छ। नाभा खोलामा पुल निर्माण को काम नसकिएका कारण पर्खायाममा समेत हरेक वर्ष यस्तो समस्या दोहोरिने गरेको छ। यी दुवै प्रमुख सड़क एकै पटक अवरूद्ध भएपछि पूर्वी पहाड़ी क्षेत्रको राष्ट्रिय राजमार्गसँगको सम्पर्क विच्छेद भएको छ। यसबाट इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमको 8 राई क्षेत्रका बासिन्दा तथा यात्रुहरू प्रत्यक्ष मर्कामा परेका छनृ।
1: काठमाण्डु उपत्यकामा ट्राफिक नियम उल्लंघन गरेर जरिवाना नलगाउने 2,61,000 भन्दा बढ़ी चालकको सेवा रोक्का गरिएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जरिवाना नतिर्ने चालकहरूले नयाँ सवारी खरिद, नामसारी, लाइसेन्स नवीकरण जस्ता यातायात कार्यालयबाट पाइने कुनै पनि सेवा पाउने छैनन्। जरिवाना रकम बुझाएपछि मात्र यी सेवाहरू पुनः सुचारू हुने प्रहरीले जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: back as bonus pound.
1: It's a top 10 RDs.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको यो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। लामो समयदेखि रोकिएको ढल्केभर हेटौँडा 400 केभी प्रसारणलाई निर्माणको काम अघि बढ़ने भएको छ। मन्त्री परिषद बैठकले मकवानपुरको रातोमाटे र सरस्वती सामुदायिक वन क्षेत्रको जग्गा प्रयोग गर्न र त्यहाँका 1,292 वटा रूख कटान गर्न स्वीकृति दिएसँगै 12 वर्षदेखिको अवरोध हटेको हो। यो आयोजना पूरा भएपछि पूर्व पश्चिम विद्युत प्रवाह सहज हुने र भारततर्फ विद्युत निर्यात गर्ने क्षमता 2500 मेगावटसम्म पुग्ने ऊर्जा मन्त्रालयले जनाएको छ।
2: शेयर बजारमा आज गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक 19.67 अंकले घटेर 2601.92 बिन्दुमा ओर्लिएको हो। बजार घटे पनि आज 4 अर्ब 61 करोड़ रूपियाँ भन्दा बढ़ीको शेयर कारोबार भएको छ। आज कारोबार भएका मध्ये 229 कम्पनीको शेयर मूल्य घटेको छ भने 42 कम्पनीको मूल्य बढ़ेको छ।
1: अब विदेशका खबर। अमेरिकाले इरानमा लगातार हवाई आक्रमण गरेपछि खाड़ी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डामा इरानले ठूलो संख्यामा ड्रोन प्रहार गरेको छ। इरानी सेनाका अनुसार यो कार्यवाहीमा कुवेतमा रहेको प्याट्रिएट मिसाइल प्रणाली, कतारको उपग्रह संचार एन्टिना र बहरानी स्थित अमेरिकी इन्धन भण्डारलाई निशाना बनाइएको छ। अमेरिकी आक्रमण जारी रहे खाड़ीका अन्य सैन्य खड़ामा पनि प्रहार विस्तार गर्ने इरानको चेतावनी छ।
2: लेबनानमा सक्रिय हतियारधारी समूह हिजबुल्लाह पूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायली सेना लेबनानबाट फिर्ता नहुने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली सेना फिर्ता हुने विश्वास व्यक्त गरे। लगतै इजरायलका रक्षा मन्त्री इजरायल कटाजले यस्तो अडान राखेका हुन्। लेबनानमा बस्न कसैको अनुमति आवश्यक नपर्ने भन्दै उनले उत्तर इजरायलका बासिन्दाको सुरक्षाका लागि सेना निरन्तर परिचालन भइरहने बताएका छन्। यता युक्रेनको पूर्वी डोनेस्टक क्षेत्रमा रूसी सेनाले गरेको पछिल्लो आक्रमणमा परि 4 जना सर्वसाधारणको मृत्यु भएको छ। यस क्षेत्रीय सैन्य प्रशासन प्रमुख भादिम फिलास्किनका अनुसार ड्रजकिपका र क्राम्टोरस्क शहरमा भएका यी आक्रमणमा अन्य 7 जना घाइते भएका छन्। सन् 2022 फेब्रुअरीदेखि शुरू भएको यो युद्धका कारण यस क्षेत्रमा दैनिक जसो गोला बारूद र क्षेप्यास्त्र प्रहार हुने गरेका छन्।
1: अब खेल खबर। विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज रातीदेखि क्वार्टर फाइनलका खेल शुरू हुँदैछन्। पहिलो खेलमा उपाधि दावेदार फ्रान्स र अफ्रिकी उपविजेता मोरक्को बीच प्रतिस्पर्धा हुन लागेको छ। नेपाली समयअनुसार राति 2:15 बजे शुरू हुने यो खेलमा मोरक्कोले सन् 2022 विश्वकप सेमी फाइनलमा बेहोरेको हारको बदला लिने लक्ष्य राखेको छ। फ्रान्सले यस प्रतियोगितामा आफ्ना सबै 5 खेल जितेर उत्कृष्ट प्रदर्शन गरिरहेको छ भने उसका स्ट्राइकर किलियन एम्बाप्पे 7 गोलसहित उत्कृष्ट लयमा छन्। अर्कोतर्फ लगातार 34 खेलमा अपराजित रहँदै आएको मोरक्कोका प्रमुख फरवार्ड इस्लामिक साइबारी चोटका कारण आज मैदानमा उत्रने छैनन्। यी दुवै टोलीबीच हालसम्म भएका 6 खेलमध्ये फ्रान्सले 4 खेल जितेको छ भने 2 खेल बराबरीमा सकिएका छन्। आजको विजेताले सेमी फाइनलमा स्पेन वा बेल्जियमसँग खेल्नेछ।
2: र एसीसी महिला अण्डर 19 प्रिमियर कपका लागि मलेसिया जाने नेपाली टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संज्ञानले आज टोलीको विदाई गरेको हो। नेपाल सोनी पाखरिनको कप्तानीमा मैदान उत्रदैछ। प्रतियोगिता जुलाई 11-18 मलेसियामा हुँदैछ। अन्य समूहमा 3-3 राष्ट्र रहँदा नेपालको समूहमा भने 4 टोली छन्। समूह एमा थाइल्याण्ड, म्यानमार र जापान तथा समूह बीमा यूएई, ओमान र भूटान छन्। यसै गरी समूह सीमा इण्डोनेसिया, मलेसिया र कुवेत तथा समूह डीमा नेपाल, हङकङ, सिंगापुर र कतार छन्। नेपालले जुलाई 11 कतारसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: राष्ट्रिय सभाबाट आज एकै दिन 6 वटा विधेयक पारित। सुकुम्बासीलाई सेन्टरबाट निकाल्ने निर्णयप्रति मानव अधिकार आयोगको आपत्ति। विकल्प बिना आवास खोसिदा विस्थापित नागरिकको गासपास संकटमा।
2: निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल। काम नसकिने ठेक्का रद्द गरी पुनः प्रक्रियामा लैजान निर्देशन। न्याय माग्दै मीटर ब्याज पीड़ितहरूको जनकपुरबाट काठमाण्डुतर्फ पैदल यात्रा शुरू। 15 दिनमा आइपुग्ने।
1: राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेशको अवस्था गम्भीर। आईसीयूमा भर्ना। चालू आर्थिक वर्षको सरकारी भुक्तानी आज मध्यरातदेखि बन्द हुँदै आजसम्म निकासा नभएका योजनाको रकमका लागि नयाँ बजेट पर्खिनु पर्ने।
2: खाड़ी मुलुकमा रहेका अमेरिकी सैन्य अड्डामाथि इरानको बम्बारी। हिजबुल्लाह पूर्ण रूपमा निशस्त्र नभएसम्म लेबनानबाट इजरायली सेना फिर्ता नहुने। युक्रेनमा भएको रूसी भई आक्रमणमा चार सर्वसाधारणको मृत्यु
1: र फिफा विश्वकपमा क्वार्टर फाइनलका खेल आजबाट शुरू हुँदै पहिलो खेलमा फ्रान्स र मोरक्को भिड्दै एसीसी महिला प्रिमियर कप खेल्न मलेसिया जाने नेपाली टोलीको विदाई
2: हौस् त नेपाली खबर अहिलेलाई यति नै बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछ
3: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: आदरणीय मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ।
1: प्राविधिक शिक्षा पढ़ने सुवर्ण अवसर पुनः प्रवेश परीक्षा 2083 सम्बन्धी सूचना एसई 2082 पूरक परीक्षाबाट न्यूनतम 2 GPA अंक प्राप्त गरी उत्तीर्ण विद्यार्थीहरूलाई सीटीबीटीबाट सम्बोधन प्राप्त यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङमा रिक्त रहेको केही सीटमा शैक्षिक सत्र 2083-84 को भर्नाका लागि हेल्थ असिस्टेन्ट मेडिकल ल्याब टेक्नोलोजी वा फार्मेसी कार्यक्रममा भर्ना आवेदन फारम खुलेको जानकारी गरिन्छ। फारम भर्ने अन्तिम मिति यही मिति 2083 साल असार 31 गते सम्म। आवश्यक कागजातहरू ग्रेडसिट नेटबाट डाउनलोड गरेको प्रष्ट बुझिने कपी हालसालै एसई उत्तीर्ण गर्नेहरूको हकमा एसई प्रवेश पत्र सक्कलको प्रतिलिपि जन्म दर्ता प्रमाण पत्र वा नागरिकता प्रमाण पत्र सक्कलको प्रतिलिपि फोटो हालसालै खिचेको 35x45 mm आवेदन दस्तुर 1000 मात्र। विस्तृत जानकारीको लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङ नगरपालिका 4 द्वारेगौड़ा बागलुङ सम्पर्क नम्बर 068-420-001-420-003 98-576-21-917 98-576-36-567 98-451-20-736।

0: Media Extreme Energy Drink.
1: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
2: के तपाईँ गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
2: किनभने दुई अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुस्माको बडेगाउँमा खुल्यो
1: सिटी डायग्नोस्टिक सेन्टर सिडिसी।
2: हाम्रा सेवाहरू:
1: होल बडी चेकअप,
2: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
1: मधुमेहको सम्पूर्ण चेक जाँच, याज बी A1C जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, LFT,
2: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
1: ग्यास्ट्रिकको परीक्षण,
2: मोटोपनको परीक्षण,
1: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
2: रगत भुइँया एवं दिसा पिसाब परीक्षण।
1: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ।
2: सम्पर्क स्थान:
1: सिटी डायग्नोस्टिक सेन्टर, बडेगाउँ कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
2: सम्पर्क फोन नम्बर: 0674220272, 0674220272, मोबाइल नम्बर 9855119918।
1: सिटी डायग्नोस्टिक सेन्टर, बडेगाउँ कुस्मा पर्वत, कुस्मा पर्वत।
3: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा।
4: हाम्रा सेवाहरू: हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो गुस्सा रोगको सफल उपचार सेवा,
5: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुरतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
4: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनी चिलाउने, योनीको घाउ खटिरा, सेतो मैलो गनाउने पानी बग्ने, पाठी घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठा गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
3: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल।

0: लाग्छ तिमी संसारकी सबैभन्दा राम्री छौ, सानी समाज स्वार्थी छ, रूप र धनको पछाडि लाग्ने धेरै छन्, यहाँ झुटो माया देखाएर स्वार्थ लुट्ने पनि भेटिन्छन्। सही बाटोमा हिँड्नु पर्छ, आफ्नो अर्का बेलैमा चिन्नु पर्छ।
1: नेपाली गीत संगीतका अनुरागीहरूका लागि मिलन फिल्म्स प्राली सगौरा प्रस्तुत गर्दछ एलिसा तिमल सिन्हाको सन्देशमूलक लोकदोहोरी गीत सही बाटोमा हिँड्नु पर्छ।

वरिष्ठ संगीतकार राजकुमार बगरको मन शून्य लय सृजना अनि एलिसा तिमलसिन्हाको उत्कृष्ट शब्द सृजना भित्र हुमन अधिकारी र एलिसा तिमलसिन्हाको सुमधुर आवाज अब बजारमा।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले साँझको ठीक 7 बज्यो।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अधिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: खुशी को खबर
2: हजुर विगत 30 वर्ष देखि यहाँहरुको सेवा गर्दै आएको चिर परिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हल द्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा
3: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे मुटुको ईसीजी सेवा हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार हरेक दिन कपाल झर्ने चाया पर्ने अनुहारको कालो पोतो डन्डी फोर पुरानो कुष्ठरोगको सफल उपचार सेवा
4: हरेक दिन नसा मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने टोलाउने आत्महत्याको प्रयास गर्ने झन्किने पसिना आउने डराउने मन चञ्चल हुने निद्रा नपर्ने भोक नलाग्ने बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने कुरा बिर्सने रक्सीको कुरतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा
3: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने आङ खस्ने खसला जस्तो हुने महिनावारी गडबडी हुने योनि चिलाउने योनिको घाउ खटिरा सेतो मैलो गनाउने पानी बग्ने पाटे घरमा रिङ राख्नु पर्ने स्तन सानो ठूलो हुने स्तनको गाँठा गुठी निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा
2: अत्याधुनिक मेसिनद्वारा थाइराइड ग्यास्ट्रिकको किरा भए नभएको सुगर जन्डिस कोलेस्ट्रोल युरिक एसिड तथा टाइफाइड निमोनिया टीबी मलेरिया निसन्तान तथा बाँझोपनको परीक्षण रगत पिसाब एवं वृक्क परीक्षण
4: 24 घण्टा आकस्मिक सेवा
3: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी
2: बडगाउँ चौर कुस्मा पर्वत फोन नम्बर 0674220227 0674220227
4: मोबाइल नम्बर 98572597 98573597
2: 98511918918
4: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक
2: बडगाउँ चौर कुस्मा नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि
5: निकटमा दिदी बहिनी विकटमा दिदी बहिनी यो हो रेडियो दिदी बहिनी 95.2 MHz
6: को आग्रह
7: पीड़ित भएको एउटा सरकारवालाको तर्फबाट हामीले निवेदन पेश गरेका थियौं तर आयोगले कुनै पनि डकुमेन्टहरू दिएन हामीले ती डकुमेन्ट पनि आजको निवेदनमा फेरि पनि माग गरेका छौं
6: र विश्वकप क्वार्टर फाइनलका खेल आज रातीदेखि 2:15 स्पेन र मोरक्को खेल्दै
8: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
6: आज एक युवाले आत्मदाहको प्रयास गर्न बाध्य हुनु कुनै एक व्यक्तिको मात्रै पीड़ा होइन समाज र राज्यका लागि गम्भीर चेतावनी पनि हो यस्ता घटनाको निष्पक्ष छानबिन गर्दै त्यसका वास्तविक कारण पहिचान गरी समयमै सम्बोधन गर्नु सरकारको दायित्व हो युवाहरूको मानसिक स्वास्थ्य न्यायमा पहुँच र सामाजिक सुरक्षालाई प्राथमिकता दिनु आजको आवश्यकता हो निराशा होइन विश्वास जगाउने वातावरण निर्माण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्छ सन्तोष गन्धर्वबाट
9: संविधान संशोधनका लागि सरकारले तयार पारेको बहस पत्र अन्तिम चरणमा पुगे पनि त्यसको औचित्यमाथि विवाद बढ़ेको छ प्रमुख प्रतिपक्षीय दलहरूले बहस पत्र तयार गर्ने संयन्त्र नै असंवैधानिक रहेको दावी गर्दै हस्ताक्षर नगर्ने घोषणा गरेका छन् संविधान संशोधन जस्तो संवेदनशील विषयमा राजनीतिक सहमति कमजोर देखिएकाले प्रक्रिया नै चुनौतीपूर्ण बन्ने संकेत देखिएको हो
10: प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नेतृत्व सम्हाले लगत्तै वहाँका राजनैतिक प्रमुख सल्लाहकार असीम शाह नेतृत्वमा संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्नुभयो सो कार्यदलले संविधान संशोधनका लागि खाका तयार गर्न थाल्यो यसबीचमा सो कार्यदलको औचित्यमाथि पटक पटक प्रश्न उठेपछि कार्यदलले कामलाई निरन्तरता दिएकै अवस्थामा अहिले राजनैतिक दलहरूले संविधान संशोधन बहस पत्रको औचित्यमाथि प्रश्न उठाएका छन् नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता देव गुरूङले औचित्यविहीन

0: कार्यदलले बनाएको बहसपत्रको साक्षी आफ्नो दल नबन्ने बताउनुभयो।
1: संविधानको बारेमा तर अब सरकारलाई त त्यो सुविधा त्यो छुट त हुँदैन। किन त भन्दाखेरि सरकारले यो संविधान प्रति शपथ ग्रहण गरेर चाहिँ सरकार गठन भएको हुन्छ, संविधानको रक्षा गर्ने दायित्व र जिम्मेवारी सरकारको हुन्छ। तर अब सरकारले सबै धारा दफा उत्पन्न गरेर चाहिँ
0: संविधान संशोधनका लागि बहसपत्र तयार गर्न बनेको सरकारी कार्यदलबाट अहिले नेकपा, लोसपा, जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरू क्षेत्राधिकारभित्र असहमति जनाउँदै बाहिरिसकेका छन्। चार दलले संविधान संशोधनको मस्यौदा तयार गर्न खोजेको प्रस्तावना र आधारभूत मूल्य मान्यतामा हस्तक्षेप हुन सक्ने भन्दै लिखित असहमति बुझाएका हुन्। अब कार्यदलमा रासोपा र राप्रपाको मात्र प्रतिनिधित्व रहेको छ भने कांग्रेस र एमाले प्रतिनिधि नै पठाएका छैनन्। कांग्रेसले संविधान संशोधनलाई सरकारले हल्का र अपरिपक्व ढंगले अघि बढ़ाएको टिप्पणी गरेको छ। सभापति गगन थापा,
2: हाम्रो मुख्य डर र चिन्ता एकदमै स्पष्ट छ। सरकारले प्राथमिकता निर्धारण गरेर कुनै एउटा निश्चित वा प्रष्ट समस्यालाई सुधार्नका लागि संशोधनको प्रस्ताव गरेको हामी पाउँदैनौ। संविधानको समग्र अन्तर्वस्तुलाई एकै पटक संशोधनको एजेण्डा वा बहसको रूपमा प्रस्तुत गर्दा अप्रत्याशित संवैधानिक वा कानूनी जटिलताका साथै चरम दलीय ध्रुवीकरण मात्र निम्तिदैन, यसले हाम्रो समाज र भूगोललाई जोडेर राख्ने मूल आधारहरू नै भत्काउन सक्छ र समग्र शासन व्यवस्था नै अस्थिर बनाइदिन सक्छ भन्ने हाम्रो चिन्ता हो।
0: पटक पटक निर्माण भएका सरकारसँग संविधान संशोधनको प्रमुख एजेण्डा बनाउने गरेका मधेस केन्द्रित दलहरूले संविधान संशोधनको बहस पत्रमा आफूहरूको अपनत्व खोजेका छन्। जनता समाजवादी पार्टीका नेता मनिष सुमन संविधान संशोधन बहस पत्र कार्यदलले मधेसका मुद्दालाई प्राथमिकतामा नराख्ने भन्दै त्यसको औचित्य नभएको दावी गर्नुहुन्छ।
3: संविधान संशोधन अपरिहार्य विषय हो। नेपालको राजनीतिलाई साथै देशका सबै वर्ग जाति समुदाय लिङ्गको यो संविधान प्रति आत्मीयता स्थापित गर्नु छ भने संशोधन गर्नु अनिवार्य। तर संशोधनको नाममा वर्तमान सरकारले असीम शाह आयोगले संविधानको मूल मर्मै संविधान गर्ने जस्तो संशोधन गर्ने जस्तो देखियो, अर्थात् समानुपातिक समावेशिता, संघीयता, गणतन्त्र यीहरूमाथि नै आघात पुग्ने गरी तपाईँलाई संशोधन गर्ने त्यसका लक्षणहरू देखिए। तसर्थ हामीले यस्तो आयोगलाई कुनै पनि प्रकारको सल्लाह सुझाव नदिने निकटमा पुगेका छौँ र यो आयोगले भोलिको दिनमा संविधान संशोधन गरेर सर्वमान्य संविधान बनाउला भने जस्तो हामीलाई लागेको पनि छैन। यसै
0: संविधान संशोधन बहसपत्र कार्यदलको औचित्यमाथि कानूनविदहरूले समेत प्रश्न उठाएका छन्। कार्यदलकै वैधता नभएको भन्दै त्यस्तो कार्यदलले निर्माण गरेको बहसपत्रले लोकतान्त्रिक संविधानको मूल्य र मान्यतामाथि ठेस पुग्ने उनीहरूको तर्क छ। संविधानविद डाक्टर चन्द्रकान्त ग्याउलीले भन्नुभयो,
4: जेएनजीको जुन चाहिँ माग थियो तीनटा कुरा, सुशासन, नेपो बेबी र प्रत्यक्ष कार्यकारी निर्वाचित हुनुपर्छ भन्ने चाहिँ थियो। अब त्यसलाई सम्बोधन त संविधान संशोधन मार्फतै हो। त्यो गर्नलाई दलहरूलाई नै विश्वास लिन पर्यो, दलहरूले नै विश्वास दिन पर्यो र संविधान संशोधन गरेर संविधानलाई जीवन्त बनाउने काम गर्नुपर्ने जरूरी देखिन्छ। होइन भने जेएनजीको जुन माग हो, यत्रो आन्दोलन भयो, त्यो चाहिँ प्रभाव पर्न सक्छ होइन। त्यसैले गर्दाखेरि अहिले चाहिँ संवैधानिक दायित्व सबै दलको छ, सरकारको हुन्छ। सरकारले पनि दलहरूलाई ट्रस्टमा लिनु पर्यो, दलहरूले पनि विश्वास दिएर जनताको लागि समय र परिस्थिति जुन अनुसार नै संविधान संशोधन गर्दै जाने हो। 10-10 वर्ष भइसक्यो, 10 वर्षमा पोस्ट कन्स्टिट्युसनल स्क्रुटिनी गर्नुपर्ने बेला हो।
0: सरकारले दोस्रो पटक थपेको म्यादभित्र कार्यदलले उक्त प्रतिवेदन तयार गरी प्रधानमन्त्री बालेन्द्र शाह समक्ष पेश गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याएको छ। कार्यदलका संयोजक शाहले अन्तिम चरणमा पुगेको काममाथिको प्रश्नको औचित्य नभएको दावी गर्नुभएको छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
5: भदौ 23 र 24 गतेको घटना सम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन सच्याउन नेकपा एमाले आग्रह गरेको छ। भदौको घटना सम्बन्धी आएको निर्णय नम्बर 177 सच्याउन माग गर्दै एमाले निवेदन समेत दर्ता गरेको हो। एमाले नेता महेश बर्तौलाले आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेर निर्णय सच्याउन निवेदन दिनुभएको सीआईएनसँग बताउनुभयो।
6: त्यो प्रतिवेदनको कयौं अंशहरू झिकेर हटाइएर वा आफू खुशी आयोगले निर्णय गर्दा थपेर केही सिफारिसहरू गरेको छ भन्ने पनि जानकारीमा आएको कारणले गर्दा त्यसो भएको हो भने त्यो के कारणले भयो, किन गरियो, ती सबै डकुमेन्टहरू, कागजातहरू, प्रतिवेदनका प्रमाणित प्रतिहरू प्राप्त होस् भनेर सरकारवाला पक्षका तर्फबाट राष्ट्रिय मानवाधिकार आयोगको कारण पीड़ित भएको एउटा सरकारवालाको तर्फबाट हामीले निवेदन पेश गरेका थियौं, तर आयोगले कुनै पनि डकुमेन्टहरू दिएन। हामीले ती डकुमेन्ट पनि आजको निवेदनमा फेरि पनि माग गरेका छौं।
5: चिनी उद्योगबाट वर्षौंदेखि बक्यौता रकम नपाएपछि पश्चिम नवलपरासिकाको किसानले साउनको पहिलो सातादेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन्। सरकारले कृषि उपज खरीद गरेको 25 दिनभित्र किसानलाई भुक्तानी दिनुपर्ने व्यवस्था गरे पनि नवलपरासिका किसानले अझै रकम पाउन सकिरहेका छैनन्। लुम्बिनी चिनी मिलले करिब 17 करोड़, बन्द रहेको इन्दिरा सुगर मिलले 6 करोड़ र बागमती चिनी मिलले करिब 17 करोड़ रूपियाँ किसानलाई फिर्ता दिन तिर्न बाँकी छ। किसानले सरकारद्वारा तोकिएको उखुको समर्थन मूल्य समेत नपाएको गुनासो गरेका छन्। राष्ट्रिय कृषि श्रमिक संघका अनुसार बारम्बारको सहमति कार्यान्वयन नभएको र अब आन्दोलनको विकल्प नभएको बताएको छ। सीआईएमसँग कुरा गर्दै कैलालीका उखु किसान दिपेन्द्र थारूले भुक्तानीको सुनिश्चितता नभएसम्म आन्दोलन नरोक्ने समेत चेतावनी दिनुभएको छ। देशभरका उखु किसानको समस्या भुक्तानी भएको भन्दै तत्काल सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ छ।
7: नेपाल सरकारले उखु किसानहरूलाई उखुमा दिने अनुदान चालू आर्थिक वर्षकै असार महिनामा दिने भने तापनि आजसम्म पनि कैलाली र बर्दिया जिल्लाका उखु किसानहरूले अनुदान पाएका छैनन्। आजबाट भुक्तानी दिने प्रणाली नै बन्द भइसकेको छ। यदि श्रावण महिनाको पहिलो हप्ताभित्र पनि अनुदान नपाए हामी उखु किसानहरू निरन्तर आन्दोलन गर्न बाध्य हुनेछौं।
5: तर सरकारले भनी अनुदान बापतको बक्यौता रकम भुक्तानी भएको जनाएको छ। कृषि मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रका अनुसार लामो समयदेखि रोकिएको उखु किसानको 1,51 करोड़ रूपियाँ अनुदान पनि भुक्तानी गरिएको छ। बर्दियाका केही किसानको प्राविधिक कारणले रोकिएको रकम साउन र भदौभित्र उपलब्ध गराउने उहाँले बताउनुभयो।
8: उखुको जुन अनुदानको 1,51 करोड़ हामीले अनुदान बापत दिनुपर्ने रकम जन विगतमा ढिलाइ हुने गरेकोमा यस वर्ष अर्थ मन्त्रालय सबैको सहयोगमा हामीले भुक्तानी दिन सफल भएका छौं र केही बर्दियाको पार्टमा मात्रै बाँकी रहेको छ। त्यो चाहिँ हामी साउन र भदौमा उपलब्ध गराउने गरिकन तयारी गरेका छौं। त्यो सानो रकम छ, नयाँ ठाउँ भएको हुनाले केही प्राविधिक प्रक्रिया पूरा गर्न बाँकी रहेको अवस्था हो।
5: राष्ट्रिय मानवाधिकार आयोगले सुकुमवासीका लागि अर्को व्यवस्था नहुँदासम्म तत्काल बसेको ठाउँबाट नहटाउन निर्देशन दिएको छ। बागमती किनार लगायतका स्थानबाट हटाइएका सुकुमवासीलाई होल्डिङ सेन्टरबाट पनि निकाल्न थालेको विषयमा आयोगले गम्भीर ध्यानाकर्षण जनाएको हो। आयोगले सुकुमवासीहरूको जीवन स्वतन्त्रता समानता र मर्यादाको सम्मान गर्न नेपाल सरकारलाई निर्देशन दिएको हो। गण्डकी प्रदेशमा औषधि जन्य र औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्न कानूनी बाटो खुलेको छ। प्रदेश सरकार सभाले औषधि जन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्ने विधेयक आज सर्वसहमत पारित गरेपछि प्रदेशमा गाँजा खेती गर्ने बाटो खुलेको हो। विधेयक अनुसार प्रदेश सरकारले तोकेका विशेष क्षेत्रमा मात्रै गाँजा खेती गर्न पाइनेछ। अनुमति लिन स्थानीय तहको सिफारिश, जमीनको विवरण र उत्पादित गाँजा खरिद गर्ने उद्योगसँगको सम्झौता अनिवार्य हुनुपर्नेछ। इजाजत पत्रको अवधि 5 वर्ष रहने गाँजाको दुरूपयोग रोक्न उच्चस्तरीय समिति, नियमन इकाई र वडा तहको अनुगमन समिति समेत गठन गर्ने व्यवस्था गरिएको छ। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 को क्वार्टर फाइनल चरण अन्तर्गत आजदेखि खेल शुरू हुँदैछन्। पहिलो खेलमा दुई पटकको विश्व विजेता फ्रान्सले अफ्रिकी च्याम्पियन मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल नेपाली समयअनुसार आज राति 1:45 बजे शुरू हुनेछ। दोस्रो क्वार्टर फाइनलमा स्पेन र बेल्जियम शनिबार राति 1:15 बजे आमने सामने हुनेछन्। त्यसपछि आइतबार बिहान 2:00 बजे नर्वे र इंग्ल्याण्डको सामना गर्नेछ भने बिहान 7:00 बजे अर्जेन्टिना र स्विजरल्याण्ड बीच अन्तिम क्वार्टर फाइनल खेल हुनेछ।
9: संतोष गन्धर्व। नेपालमा बाल बालिकामा क्यान्सरको जोखिम बढ्दो, अभिभावक सचेत बन्नुपर्ने।
10: विकिरणको कारणहरूको कारणले गर्दाखेरि, अर्को हामीले चाहिँ विषादयुक्त खानपानको कारणले गर्दाखेरि चाहिँ बाल बालिकामा असर परेको देखिएको छ।
9: बाल बालिकालाई क्यान्सरबाट जोगाउने उपाय कुराकानी सँगै सांसद संख्या कम हुँदा संसदमा दलको भूमिका गौण संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
12: हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल
13: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
9: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब नेपालमा बालबालिकामा बढ्दो क्यान्सरको अवस्था र उपचारको प्रसंग नेपालमा बालबालिकामा क्यान्सर एक गम्भीर स्वास्थ्य समस्या बन्दै गएको छ हरेक वर्ष सयौं बालबालिकामा नयाँ क्यान्सरका घटना देखिए पनि सबै बिरामी समयमै उपचारको पहुँचमा पुग्न सकेका छैनन् धेरै बालबालिकाको रोग ढिलो गरी पत्ता लाग्ने गरेको छ बच्चामा क्यान्सरको लक्षण कस्ता हुन्छन् यस विषयमा साथी सन्तोषी रावलले नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रकी बालरोग तथा क्यान्सर विशेषज्ञ एवं बोन म्यारो प्रत्यारोपण विशेषज्ञ डाक्टर अञ्जली पण्डितसँग कुराकानी गर्नुभएको छ
15: अहिलेसम्म स्टडीमा चाहिँ यो कारणले लागेको यो बच्चालाई भनेर अहिलेसम्म एक्युमका साथ भनेर तथ्याङ्क चाहिँ छैन संसारमै तर पनि तपाईँको चाहिँ आकलन गरिएको छ जस्तै अब खानपानको रहनसहनको प्रदूषित वातावरण अब केमिकल फ्याक्ट्री वरपर बसेको बस्तीहरू छ त्यतातिर गइएको छ जस्तै रेडिएसन विकिरणको कारणहरूको कारणले गर्दाखेरि अर्को हामीले चाहिँ विषादयुक्त खानपानको कारणले गर्दाखेरि चाहिँ बाल बालिकामा असर परेको देखिएको छ अर्को भनेको चाहिँ अभिभावकको मुख्य भूमिका अभिभावकले नै तपाईँको चाहिँ कसरी लालन पोषण कस्तो ठाउँमा राख्नु भएको छ कसरी हुर्काउनु भएको छ आमाले गर्भ अवस्थामा चाहिँ केही सेवन गर्नु भएको थियो कि थिएन औषधिको प्रयोगहरू अथवा तपाईँको विकिरण आउने ठाउँमा चाहिँ आफू गर्भवती हुँदाखेरि चाहिँ त्यो एरियातिर जानुभएको थियो कि थिएन त्यो कारणले चाहिँ तपाईँको चाहिँ मुख्य भूमिका निर्वाह गरेको छ तर कुनै पनि बालबालिकामा चाहिँ यही कारणले गर्दा यही मुख्य कारण भएको भनेर चाहिँ पत्ता चाहिँ अहिलेसम्म लगाउन सकिएको छैन
16: हजुर जस्तो बालबालिकामा क्यान्सरको शुरूआती लक्षणहरू कसरी चिन्ने
15: बालबालिकामा हुन त यो वयस्कमा भन्दा बालबालिकामा अलिकति भिन्न किसिमको हुन्छ क्यान्सर चाहिँ किनकि बालबालिकामा लाग्ने क्यान्सर चाहिँ वयस्कलाई ठुलो मान्छेलाई चाहिँ त्यति लाग्दैन र ठुलोलाई लाग्ने क्यान्सर चाहिँ बालबालिकामा लाग्दैन त्यो भएको कारणले गर्दा बालबालिकामा चाहिँ जस्तो अरू सामान्य अरू इन्फेक्सनमा जस्तो लक्षण देखिने हो त्यस्तै नै लक्षण देखिने हो खास क्यान्सरमा पनि तर हामीले छुट्याउन सक्नु पर्यो कि यो क्यान्सरको लक्षण हो कि अथवा इन्फेक्सनको लक्षण हो भनेर जस्तै तारान्तर रूपमा ज्वरो आयो ज्वरो अब डेङ्गुमा पनि आउँछ मलेरिया लाग्दा नि आउँछ सामान्य अरू इन्फेक्सनमा नि आउँछ हाम्रो कोभिडको टाइममा नि ज्वरो नै आउँथ्यो तर अरू कारणले गर्दा आएको ज्वरो हो कि अथवा क्यान्सरको कारणले गर्दा आएको ज्वरो हो भनेर दुई हप्ताभन्दा बेसीको ज्वरो भयो भने चाहिँ तपाईँको अरू औषधि सेवन गर्दा अरू उपचार पद्धति अप्नाउँदाखेरि पनि निको भएन भने चाहिँ त्यो क्यान्सरको ज्वरो हो भनेर मान्नुपर्ने हुन्छ एउटा अर्को भनेको शरीरमा गाँठाकुच्चुहरू आउने सबै गाँठाकुटी नराम्रै किसिमको हुन्छ भन्ने छैन एउटा चाहिँ अब तपाईँको इन्फेक्सनको कारणले आएको गाँठाकुटी चाहिँ सामान्य औषधि प्रयोग गर्दा हराउँछन् तर क्यान्सरको गाँठो हराउँदैन त्यही भएर शरीरमा अभिभावकले तपाईँको हेर्नु पर्यो पाडमा अथवा तपाईँको चाहिँ काहीको मुनि गाँठाकुटीहरू छ कि छैन भन्न अर्को भनेको बच्चाले खुट्टा दुख्नु होइन हड्डीहरू दुख्ने भएको कारणले गर्दा जोइन्ट पेन मेरो घुँडा दुख्यो ढाड दुख्यो अथवा बच्चाले चाहिँ वाकवाक लाग्यो अथवा बच्चाले तपाईँको चाहिँ राम्रै खाना सेवन भइरहेछ तर तौल घटिरहेछ एउटा अर्को भनेको चाहिँ बच्चाले तरन्त रूपमा बान्ता गर्ने अर्को भनेको चाहिँ राम्रोसँग हिँड्न नसक्नु लडबडाउनु अर्को भनेको चाहिँ तपाईँको कस्तो भन्दा शरीरमा हेमोग्लोबिनको मात्रा कम हुँदाखेरि बच्चा सेतो हुनु तेल हुनु भनेर भन्छ हामीले अर्को प्लेटलेटको मात्रा कम हुन जाँदाखेरि चाहिँ शरीरमा छिड्काहरू रातो छिड्काहरू आउने यी कारणहरू कुनै पनि देखिएछन् भने चाहिँ हामीले क्यान्सरको कारण हो कि भनेर चाहिँ त्यसलाई अब तपाईँको ध्यानकर्षण गराउनु पर्ने हुन्छ
16: हजुर यसो भनिरहँदा बालबालिकालाई क्यान्सरबाट सुरक्षित राख्न अभिभावकले के कस्ता सावधानीहरू अपनाउनुपर्छ नि
15: त्यो त या त खानपान नै भन्छु म है सकेसम्म बाहिरको खानेकुरा भन्दा पनि घरमै पकाएको खानेकुरा र राम्रोसँग पाकेको भनौँ अहिले नै तपाईँको चाहिँ यो बर्ड फ्लू भनेर भनिएको छ होइन बर्ड फ्लूमा चिकनै खान नहुने होइन राम्रोसँग पकाएको खाँदाखेरि चाहिँ सर्दैन भनेर भनिन्छ नि त्यस्तै विषादीयुक्त खाना हामीले छुट्याउन त सकेनौँ बजारबाट किनेर ल्याउँदा जा तपाईँको तरकारीहरू फलफुलहरू तर त्यसलाई राम्रोसँग पखालेर फलफुललाई पनि तपाईँको राम्रोसँग त्यसलाई चाहिँ कन्टामिनेटेडबाट कन्टामिनेटेड बनाएर खुवायौँ भने अथवा राम्रोसँग तरकारीहरू मासुहरू पकाएर राम्रोसँग पाकेको चिज खायौँ भने चाहिँ विषादीयुक्तबाट भए पत्ता पनि कति हदसम्म चाहिँ शरीरले एब्जर्प्सन गर्दैन।
9: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सांसद संख्या कम हुँदा संसदमा दलको भूमिका कमजोर।
17: कतिपय कुराहरू कानूनका कुराहरू छन् निर्माणका त्यो कुराहरूलाई चाहिँ हामीले दिँदा पनि यो हुँदैन यस्तो हुन्छ भन्दा पनि हाम्रो त्यो कुराहरू नियोजित रूपमा चाहिँ अगाडि बढ्दैन के।
9: प्रदेश सभाको पौने चार वर्ष सांसदको अनुभव र सिकाई संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थालो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
19: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन।
20: तपाईँका दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
21: हाम्रा दुखमै त सरकारी खेती गरिछौ र पानी पुगला अखन चाहिँ हाम्रो खेती हो।
18: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
20: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
18: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
9: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
22: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा कर्णाली प्रदेश सभाका सदस्य सांसद सन्तोषी साईजी हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिजु।
17: धन्यवाद।
22: पौने चार वर्ष सकिसक्यो, अब एक वर्ष अझै यहाँको बाँकी छ, कस्तो भयो अनुभव चाहिँ त्यहीँबाट अगाडिबाट?
17: अब सांसदको रूपमा आफूलाई पाउँदा त एकदमै खुशी र गर्वको विषय पनि हो। अब मैले चाहिँ जनतासँग प्रत्यक्ष उनीहरूको जनप्रतिनिधि भएर जनताको आवाज होइन जनतासँग काम गर्न जनता त्यो कुराले गर्दाखेरि चाहिँ एउटा सांसदको भूमिकामा म अब एकदमै यो चाहिँ महत्वपूर्ण लाग्छ मलाई। त्यसपछि चाहिँ अब संसदको मेरो अनुभव भन्नुपर्दा पनि अब सुरुवातीको विषयमा त हामीले के गर्ने कसो गर्ने भन्ने विषयमै मलाई त्यति धेरै जानकारी पनि थिएन। पछि चाहिँ अब अहिले काम गर्दै जाँदाखेरि विशेष गरेर विकासका कुराहरू छन् संसदीय भूमि यहाँभित्र चाहिँ अब मेरो दलको तर्फबाट म एक्लै भएको छु, एउटा मात्रै सांसद हो। तैपनि मैले जनताको उहाँहरूको मुद्दाहरूलाई एकदमै संसदभित्र एउटा बुलन्द आवाज दिने चाहिँ मैले काम गरिरहेकी छु भन्ने मलाई लाग्छ। अब मैले कति आवाजहरू मैले सदनमा उठाए हुँला, कति त्यो कार्यान्वयनमा पनि आयो, कति विषयहरू कार्यान्वयनमा नआएका पनि छन्, किनकि त्यो एउटा चाहिँ यो भूमिका जस्तो कि हाम्रो एउटा भन्छ नि हाम्रो चाहिँ दलगत हिसाबमा पनि बहुमत र अल्पमत भन्ने पनि रहेछ कि त्यहाँभित्र कतिपय कुराहरू कानूनका कुराहरू छन् निर्माणका ती कुराहरूलाई पनि हामीले चाहेको जनताको उहाँहरूलाई चित्त बुझ्ने खालको कि उहाँहरूको लागि एउटा त्यो कुराहरूलाई चाहिँ हामीले दिँदा पनि यो हुँदैन यस्तो हुन्छ भन्दा पनि हाम्रो त्यो कुराहरू नियोजित रूपमा चाहिँ अगाडि बढ्दैन कि
22: त्यो
17: संख्या कम भएको कारणले चाहिँ असाध्यै अल्प त्यो भन्नाले हामी किन त्यो कुराहरू किन भयो त भन्दाखेरि म एकदमै लागे कि त्यसमा के रहेछ त यो चाहिँ यो विषयवस्तुहरू हामीले उठान गर्दा पनि ती कुराहरू किन कार्यान्वयन भएनन् किन सुनाइ भएन। मैले त मेरो लागि गरेको छैन नि त त्यहाँ मेरो दलको लागि होइन मेरो लागि होइन तर पनि मैले चाहिँ के गरेको त समग्र रूपमा म जनतासँग नजिक छु त्यो कारणले गर्दा हामीले कति कुराहरू देखेर सुनेर भोगेर पनि आएको विषयहरू छ नि त।
22: जस्तो यहाँले अघि सुरुमा केही केही चाहिँ मैले उठाएको कुराहरू सम्बोधन पनि भयो कति भएन भन्नुभयो होइन भएको विषय चाहिँ जस्तो मैले यो विषय प्रदेश सभामा उठाएँ यो चाहिँ पुरै पुगा पुरा भयो है अथवा पुगै भन्ने चाहिँ के छ त्यस्तो केही अनुभव?
17: अब कुराहरू के छ भनेपछि अब त्यो ठुलो ठुलो विषयहरू त अब त्यति धेरै कारण हुँदैन हामीले गरेको कुराहरू, सानो सानो कुराहरू जस्तो कि अब खाने यसै जनताका जनताका विषयहरू के जस्तो कि उहाँहरूको आवश्यकताका कुराहरू, विद्युतको कुराहरूलाई लिएर, खानेपानीका कुराहरू होइन, अनि अब विद्यालयहरूका कुराहरू, छोरीहरूको कुरा जस्तो कि छोरी खाताका कुराहरू, यिनी कुराहरूलाई चाहिँ मैले एकदमै आवाज उठाइरहन्छु। शिक्षा स्वास्थ्यमा बढी मैले आवाज उठाउँछु किनकि यो क्षेत्रलाई हामीले एकदमै प्राथमिकता दिनुपर्छ, सरकारले गर्नुपर्छ। हामीले भवन मात्रै खडा गरेर भएन, विद्यालयहरूलाई पनि त्यही किसिमको शिक्षा हामीले चाहिँ शिक्षा प्रणालीमा सुधार गरेर हामी अगाडि बढ्नुपर्छ। टेक्नोलोजीको अहिलेको यो जमानामा हामी चाहिँ अझै पनि हामी पेन्सिल र एउटा त्यो खरीले हामी कोर्दैछौँ कि अझै पनि हामी त्यो युगमा छौँ, तर हामीले बोल्छौँ यहाँ कि त हामी चाहिँ टेक्नोलोजीको जमानामा छौँ, हामीले यो गर्नुपर्छ भनेर बोल्छ के डिजिटल होइन, त्यो माध्यमको चाहिँ के भन्छ कार्यक्रमहरू दिँदा हुन्छ, त्यस्तो शिक्षा चाहिँ कार्यान्वयन हुनको लागि र बच्चाले विद्यार्थीले पाउनको लागि त त्यही किसिमको विद्यालय पनि त हुनु पर्यो नि, त्यो स्तरमा चाहिँ भौतिक संरचनाहरू बन्नु पर्यो भन्ने हो कि मेरो चाहिँ
22: त्यो छोरीको खातामा बैंक खाता खोल्ने र पैसा राख्ने भन्ने कुरा त्यो त सरकारले कार्यक्रमबाटै हटाए छैन,
17: होइन कार्यक्रमबाट चाहिँ हो त्यही त भन्छ, यस्ता यस्ता कुराहरू छन् कि यहाँ विषयहरू कस्तो कस्तो विषय छ त्यो हटायो कार्यान्वयन नहुने भनेर चाहिँ आउट गर्यो, तर हामीले त्यसको वकालत गर्यौं त्यहाँ होइन, वकालत गरेर अलिक सहमतिमा आयो नि त त्यो कार्यक्रमलाई चाहिँ अगाडि बढाउने भन्ने हिसाबले हामी सहमतिमा आएर अगाडि
22: भनेपछि अब सरकारले चोरी जन्मिने बित्तिकै पैसा राख्ने कुरा अगाडि
17: त्यो पैसा चाहिँ बैंकमा त्यतिकै अड्किएको छ र त्यो कार्यक्रम यही सरकारले चाहिँ बजेट के भन्छ त्यो छुट्याउने होइन, फेरि अर्को कार्यकाल अर्को मुख्यमन्त्री अर्को चाहिँ अर्को सरकार आउने बित्तिकै यो यसलाई बन्द गर्ने भन्ने कुराले त यो प्रक्रिया त भोलिको दिनमा पनि त नआउला भन्न सकिँदैन नि त, उहाँले विषयवस्तुहरू चाहिँ कार्यान्वयन गरेका कुराहरू पछिल्लो चरणका सरकारमा आउनेहरूले त्यसलाई के बन्द गरिदिने, यसो कुराहरूलाई चाहिँ रोक्नुपर्छ हामीले भन्ने हिसाबले चाहिँ
22: छोरीको दाममा जन्मिने बित्तिकै पैसा राख्दाखेरि यसले के फाइदा हुन्छ, कुन कुन क्षेत्रमा फाइदा हुन्छ, ताकि हजुरहरूले एउटा सांसदको रूपमा चाहिँ यो राख्नै पर्छ, यसलाई निरन्तर गर्नुपर्छ
17: भने यस्तो छ नि त छोरी हामीले भन्छौँ कि छोरीहरूको लागि उनीहरूलाई एउटा त्यो बजेटले चाहिँ उनीहरूले शिक्षामा लगानी गर्छ, अनि कतिपय बच्चाहरू त्यही 500 रुपियाँ नपाएर पनि उनीहरूले एउटा पेन्सिल र एउटा कफी किन्न नपाएको अवस्थामा छ, शैक्षिक स्तर अगाडि बढाउनको लागि पनि त्यसले मदत गर्छ, र हामीले भन्छौँ कि बाल विवाह भनेपछि जब कि यो जनचेतना नभइकन कसरी त्यो बाल विवाह रोकिन सक्छ, हामीसँग सबैभन्दा ठुलो कुरा त हाम्रो मानसिकता चेन्ज हुनुपर्छ नि त, त्यो चेन्ज हुनलाई त्यो बच्चाहरूको स्तरबाटै हामीले यसो शैक्षिक त्यो विद्यालयबाटै हामीले अगाडि बढाउनुपर्छ, घर पनि चाहिन्छ त्यसको उसमा, त्यो कुराले गर्दाखेरि चाहिँ त्यो पैसा बचत भयो भने नहुने व्यक्तित्व नहुने बालबालिकाहरूलाई त त्यसले त धेरै राहत गर्न सक्छ, 20 वर्षको उमेरसम्म त केही नभए पनि भोलि दुई रुपियाँ नहुने मान्छेलाई चाहिँ त्यसले राहत दिँदैन भन्ने चाहिँ त्यो हिसाबले यो कारण हुनुपर्छ, हामीले चाहिँ कति मौखिक रूपमा चाहिँ यो हुनु हुँदैन होइन, बाल बालिकाको लागि यो गर्नुपर्छ भन्छ, यसले पनि राहत पुऱ्याउँछ, यो चाहिँ ठूलो एउटा महत्वपूर्ण एउटा चाहिँ यो आवश्यकताको विषय हो भन्ने मलाई लाग्छ, त्यही भएर हामीले यो आवाज उठाएको हो।
22: अनि जस्तो अब प्रदेश सभा भनेको त जनताको पक्षमा कानून बनाउने, त्यसबारेमा जनताको राय सल्लाह सुझावहरू लिने भनेर हामीले बुझेको अथवा सैद्धान्तिक रूपमा त त्यो हो,
17: हजुर
22: जनताको विषयमा कानून बनाउने काम कतिको सजिलो अप्ठ्यारो रहेछ पाउने 4 वर्षको हजुरको?
17: हजुर एकदमै ठिक कुरा, यो विशेष गरेर चाहिँ प्रदेश सभाको थलो भनेकै हामीले विकास त आफ्नो ठाउँमा भइरहन्छ यो निरन्तर हो र यो सरकारले गर्छ, तर प्रदेशभित्र सांसद भएर आएपछि हामीले नीति निर्माण गर्ने कामै हो होइन, एकदमै विशेष गरेर हाम्रो महत्वपूर्ण काम भनेको त्यो हो। एउटा अहिले आएर के भइदियो त यहाँ भनेपछि कानूनहरू यति धेरै कानूनी प्रक्रियामाहरू छन् के, यहाँ एउटा व्यक्तिको लागि एउटा चाहिँ दाइ भाइको लागि एउटा दिदीबहिनीको लागि बन्ने कानून भन्दा पनि समग्र कर्णाली प्रदेशमा आवश्यकता चाहिने त्यसै चाहिँ अहिलेको मात्रै होइन भोलिसम्म पनि यसले कार्यान्वयन यसले चाहिँ काम गरिराख्ने खालको चाहियो नि त हामीलाई, त्यो खालको कानून निर्माण हुनुपर्छ भन्ने हो। यहाँ चाहिँ कस्तो भने अब कर्मचारीकै कुराहरू गर्दा पनि कर्मचारीहरूलाई पनि अब त्यो कस्तो भनेपछि अब त्यहाँ त तह तह हुँदो रहेछ क्या, त्यो कुरामा चाहिँ यति तहले चाहिँ काम गर्न पाउने होइन, यति तहपछि चाहिँ तिनीहरूलाई कहाँ समायोजन गर्ने त त्यो पनि छैन, यी कुराहरूले पनि मान्छेलाई चाहिँ वितृष्णा के यहाँ कानूनमा पनि वितृष्णा फैलिएको अवस्था छ अहिले,
22: भनेको कानून बनाउँदाखेरि पनि अल्पमत र बहुमतको
17: त्यो जोर घटाउले पनि गाह्रो र चाहिँ यहाँ चाहिँ कस्तो मानसिकता बोकेको छ भनेपछि हामीले कहिले पनि कानून विधेयकहरूलाई हामीले पूरा पूर्ण पाठ हामीले पढ्दैनौँ, हाम्रो कमजोरी परदेशको अनि त्यहाँ के भएको छ त भन्दा अनि हामीले संशोधन हालेर मात्रै के त्यो राइट हुन्छ भन्ने कुरा म मान्दैन कि त्यसमा हो त्यो उठाउने विषय ठिक हो तर चाहिँ त्यहाँ के भयो भन्ने कुरा हामी जानकार हुनै पर्छ अनि यदि संसदहरूले सक्दैन भने पनि हामीले त्यहाँ विज्ञ टोली राख्न सक्छौँ कानून हो यो होइन जनताको पक्षमा एउटा चाहिँ त्यो सकारात्मक सन्देश फैलाउनको लागि हामीले त्यो निर्माणको गतिविधिहरूलाई चाहिँ अगाडि बढाउनको लागि चाहिँ हामीले त्यो माहौल चाहिँ क्रिएट गर्नुपर्छ जस्तो लाग्छ मैले देखेको कुरामा चाहिँ अनि हो अहिले भन्छु हजुरहरू एकदमै ठिक कुरा सत्तामा बसेको र अलिकति बहुमत छ भनेपछि उनीहरूले चाहिँ ताली बजाइदिएर के अरे टेबल बजाएर पास गर्ने नीति त्यो एकदमै गलत भइरहेछ क्या अहिले
1: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला। विभिन्न 6 वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिहरू नियुक्त गरिएको छ। सिफारिश समितिले गरेको सिफारिश अनुसार प्रतिष्ठानका कुलपति समेत रहनुभएका प्रधानमन्त्री शाहले उपकुलपति नियुक्त गर्नुभएको हो। विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्कापट्टामा भ्रष्टाचार नभएको भनी फैसला गरेको छ। संविधान संशोधन बहस पत्रमै विवाद राजनीतिक दलले उठाए वैधानिकतामाथि प्रश्न संविधान संशोधन अपरिहार्य तर सबैको अपनत्व आवश्यक रहेको संविधानविदको भनाइ छ। को बक्यौता नपाएपछि आन्दोलनको चेतावनी रोकिएको रकम साउन र भदौभित्र उपलब्ध गराइने सरकारको भनाइ छ। र विश्वकप क्वार्टर फाइनलका खेल आज रातिदेखि 14:45 बजे फ्रान्स र मोरक्को खेल्दैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
2: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz। यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले रातिको ठीक 8 बज्यो।

0: को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: नमस्कार। थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
2: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
1: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
2: बच्चाको जन्म दर्ता नहुँदा जाजरकोटकी एक महिला एक महिनादेखि अनसनमा, सुकुम्बासीले होल्डिङ सेन्टरबाट निकालेपछि मानवाधिकार आयोगको ध्यानाकर्षण।
1: संविधान संशोधन बारे कंग्रेस सहितका दल सरकार प्रति सशंकित, तिब्बती धर्मगुरू दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएको भन्दै सरकारको विरोध।
2: ट्राफिक कार्यवाहीमा परेपछि एक पुरूषद्वारा आत्मदाहको प्रयास, धुबी खोलामा हामफालेकी एक महिलाको शव बल्खुमा भेटियो।
1: इरानद्वारा अमेरिका विरूद्ध संयुक्त राष्ट्रसंघमा उजुरी, हिजबुल्लाहलाई निशस्त्र नगरेसम्म लेबनानमा सेना रहने इजरायलको दावी।
2: र विश्वकप फुटबलको पहिलो क्वार्टर फाइनलमा आज फ्रान्स र मोरक्को भेट्दै चौथो टी20मा आज भारतले इंग्ल्याण्डको सामना गर्दै।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-7024 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।
4: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। जाजरकोटकी 27 वर्षीय शर्मिरा शाही 3.5 महिने बच्चा बोकेर काठमाडौँको माइतीघर मण्डलामा अनसन बसेको आज 29 दिन पूरा भएको छ। बलात्कारपछिको सन्तानको जन्मदर्ता, आर्थिक क्षतिपूर्ति र पीड़कबाट सुरक्षाको माग गर्दै अनसनमा बस्नुभएको उहाँको एक महिनादेखि सड़कमै बास भएको छ। दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर 2 का पूर्व प्रहरी भूपेन्द्र सिंह ठगुन्नाले बलात्कार गरेको आरोप छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतमा शरीर बन्धक तथा जबरजस्तीकरणी गरी 2 मुद्दा दायर भएपछि आरोपी ठगुन्नालाई प्रहरीले भारतको बेंगलोरबाट पक्राउ गरी नेपाल ल्याएको थियो। शर्मिला माइतीघर मण्डलामा धरनामा बसेपछि अपराध अनुसन्धान कार्यालयले चासो देखाएर ठगुनामाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाएको थियो। करणीको मुद्दाले आरोपी थुनामा परिसक्दा पनि 3.5 महिने शिशुको जन्मदर्ता गराउन नसक्दा थप मानसिक तथा व्यावहारिक पीड़ा भोग्नु परेको अनसनरत आमा शाहीले सुनाउनुभयो।
5: अब बच्चाको जन्मदर्ता चाहिन्छ भनेर बसेको खै बाबु 3 महिना 3.5 महिना भइसक्यो, अहिलेसम्म जन्मदर्ता भने होइन।
1: ठगुना विरूद्ध दायर मुद्दा हाल सुर्खेत जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ। ठगुना हाल जिल्ला अदालतको आदेश अनुसार पूर्वपक्षका लागि थुनामा छन्। पीड़ित महिलाका अनुसार मुद्दा दर्ता भए त अदालतमा 5 पटकसम्म पेशी चढ़िसक्दा पनि आरोपीलाई 1 पटक पनि अदालतमा उपस्थित गराइएको छैन। न्याय ढिलो हुँदा न्याय नै नपाएको जस्तो हुने त होइन, साईको चिन्ता छ।
5: अहिलेसम्म 5 पेशी भएको, 1 दिन पनि अदालत उपस्थित गरेको छ, र उसलाई पूर्वपक्ष राखे भनेर छैन, अब अदालतमा ल्याउँदैन।
1: बच्चाको भविष्य र कानूनी अधिकारका लागि तत्काल जन्मदर्ता आवश्यक भए पनि बाबुले जिम्मेवारी लिन अस्वीकार गरेका कारण जन्मदर्ता रोकिएको छ। बाबुको ठेगाना वा पहिचान नखुलेको वा बाबुले स्वीकार नगरेको विशेष परिस्थितिमा आमाको नामबाट मात्रै पनि जन्मदर्ताको प्रमाणपत्र लिन पाइने सर्वोच्च अदालतको नजिर र कानूनी व्यवस्था छ। यद्यपि कानूनी अनभिज्ञता र अदालती प्रक्रियाको झन्झटका कारण शर्मिलाले यो अधिकार अहिलेसम्म प्रयोग गर्न पाउनु भएको छैन। उहाँले सरकारसँग आफ्नो बच्चाको जन्मदर्ता प्रक्रिया सहज बनाइदिन र अदालतबाट छिटो न्याय दिलाइदिन अपील गर्नुभएको छ।
5: बच्चाको जन्मदर्ता बनाउनलाई पहल चालिदिनु होला, नयाँ हुन् पुरानो, त्यो त केही गरेन, नयाँ भर्खर भर्खर आएछ।
2: यता वैकल्पिक व्यवस्था बिना सुकुम्बासीहरूलाई होल्डिङ सेन्टरहरूबाट निकाल्न थालिएको भन्दै राष्ट्रिय मानवाधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ। बागमती किनारबाट हटाइएका सुकुम्बासीहरूलाई कुनै वैकल्पिक व्यवस्था बिना नै होल्डिङ सेन्टरहरूबाट पनि निकाल्न थालिएको र खानाको पर्याप्त प्रबन्ध नगरिएको प्रति राष्ट्रिय मानवाधिकार आयोगले ध्यानाकर्षण गराएको हो। आयोगका उपसचिव एवं सहायक प्रवक्ता श्यामबाबु काफ्लेद्वारा आज जारी विज्ञप्ति मार्फत गत वैशाखदेखि सेन्टरमा राखिएका सुकुम्बासीहरूलाई पाँचदेखि सात दिनभित्र होल्डिङ सेन्टर खाली गर्न अल्टिमेटम दिँदा उनीहरूको आवास, खाद्यान्न, शिक्षा र स्वास्थ्य जस्ता बहुआयामिक अधिकारमा गम्भीर संकट निम्त्याएको भन्दै आयोगले सरकारलाई सचेत गराएको छ।
1: संविधान संशोधनको विषय थप गिजोलिएको छ। नयाँ सरकार बनेसँगै अघि बढ़ाइएको संविधान संशोधनको कार्यदलमा बसेका विपक्षी दलहरू पछि हटेपछि सरकार दबावमा परेको छ। यसअघि नेकपा एमाले सहितका साना दलले संविधान संशोधन कार्यदल गठन र प्रक्रियामाथि आपत्ति जनाउँदै आफूहरू बाहिरिएको जनाइसकेका छन्। आज प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले पत्रकारलाई नै बोलाएर यसबारे आफ्नो धारणा सार्वजनिक गरेको छ। कंग्रेस सभापति गगन थापाले सरकारले स्पष्ट प्राथमिकता र निश्चित समस्याको पहिचान नगरी संविधान संशोधनको प्रक्रिया अघि बढ़ाउन खोजेको भन्दै आपत्ति जनाउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित संविधान संशोधनमा नेपाली कंग्रेसको दृष्टिकोण विषयक विचार गोष्ठीमा सभापति थापाले सरकारद्वारा गठित कार्यदलको प्रक्रिया, कार्यविधि र नेतृत्वमाथि नै प्रश्न उठाउनुभयो। उहाँले संविधान निर्माणको ऐतिहासिक पृष्ठभूमि, सशस्त्र द्वन्द्वको पीड़ा र हजारौं नागरिकको बलिदानबाट प्राप्त उपलब्धिका संवेदनाहरूलाई बिर्सिएर संशोधनको विषयमा प्रवेश गर्न खोजिएको टिप्पणी गर्नुभयो। उहाँले प्रदेशको मन्त्री परिषददेखि संघीय संसदको साइज घटाउनु पर्नेसम्ममा आफूहरूको सहमति रहेको बताउनुभयो।
6: हाम्रो संघीयताको जुन प्रबन्ध गरिएको छ यसमा ठूलो परिमार्जन चाहिएको छ। संघ रहन्छ, प्रदेश रहन्छ, स्थानीय सरकार रहन्छ, संघको पनि पार्लियामेन्टको साइज घटाउने, क्याबिनेटको साइज घटाउने, प्रदेशको घटाउने, क्याबिनेटको साइज घटाउने, प्रतिनिधित्व बढ़ाउने, स्थानीय सरकारको सबै कुराहरूमा नेपाली कंग्रेस पार्टी छलफल गर्नुपर्छ र आवश्यकता अनुसार संशोधन गर्नुपर्छ भन्ने ठान्छ र हामीहरू गर्छौं। तर एउटा हामी एकजना कसैले यो हटाइदिउँ, एकजना कसैले यो हटाइदिउँ भन्ने अनावश्यक पोलिटिकल एडभेन्चरिजममा नेपाल लगेर नेपाललाई अनावश्यक द्वन्द्वमा फसाउनु हुँदैन भन्ने हाम्रो कुरा हो।
1: भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक र कानूनी संरचनामै पुनरावलोकन आवश्यक रहे पनि लोकतन्त्र, गणतन्त्र, संघीयता, संसदीय शासन प्रणाली र समानुपातिक समावेशी प्रतिनिधित्व जस्ता विषयहरू नेपाली कंग्रेसका लागि अपरिवर्तनीय रहेको थापाको धारणा छ। तर सुशासनका लागि भने संविधान संशोधन अपरिहार्य रहेको र त्यसका लागि कंग्रेस अग्रसर रहेको बताउनुभयो।
6: यद्यपि संविधानको सार्भूत विषयलाई संकुचित नगर्ने गरी लोकतन्त्रलाई परिणाममुखी बनाउन, संविधानलाई थप समावेशी बनाउन, थप अधिकार सम्पन्न, नागरिकलाई थप अधिकार सम्पन्न बनाउन र सुशासनलाई, डेलिभरीलाई, सेवा प्रवाहलाई चुस्त बनाउन, नागरिक मैत्री बनाउनका निम्ति संविधानको संशोधन ठाउँ ठाउँमा गर्न आवश्यक छ भन्ने कांग्रेस ठान्छ। यसको अग्रसरता लिने कुराको पनि नेपाली कंग्रेस पार्टी यसको यो बारेमा पनि प्रश्न छ।
1: सोही कार्यक्रममै कंग्रेस नेता राधेश्याम अधिकारीले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव सत्ता पक्षबाट आएको भन्दै आपत्ति जनाउनुभयो।
7: एउटा भर्खरै शासन गर्ने पार्टीबाट चाहिँ के छ भन्नुहुन्छ भने प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव आएको छ। अर्को तपाईँको दोस्रो प्रस्ताव चाहिँ के आएको छ भन्नुहुन्छ भने यो पूर्ण समानुपातिक सांसदको चाहिँ परिकल्पना गरिएको छ। मलाई लाग्दछ योभन्दा जोक, योभन्दा तपाईँको चाहिँ हास्यास्पद कुरा के हुनै सक्दैन। एकातिर प्रत्यक्ष निर्वाचित कार्यकारी, अर्कोतिर तपाईँको के छ भन्नुहुन्छ भने
1: यसै सन्दर्भमा सहकर्मी कृष्ण शर्माले संविधानविद विपिन अधिकारीलाई संविधान संशोधनका लागि सत्तापक्ष र विपक्षीको कित्ताकाट बारे सोध्नु भएको छ।
8: अब अस्वीकार गरेर हिँड्न पनि पाइन्छ। राजनैतिक रूपमा त्यो अधिकार नै भयो सबै पार्टीहरूको। मलाई लाग्यो भने अस्वीकार गरेर हिँड्नु पर्ने कारण पनि छैन, अवस्था पनि
9: बस गर्ने प्रक्रिया नै ठिक भएन, यो संविधान सम्बन्ध छैन भन्ने दलहरूको तर्क यहाँलाई कस्तो लागेको छ?
8: त्यस्तो लाग्दैन। हेर्नुहोस्, प्रक्रिया के हो? संविधानको प्रक्रिया शुरू भएको छैन, यो सरकारी प्रक्रिया हो। अब सरकारमा जो छ उसले शुरू गर्छ, अब उसको रङ ढङ्ग कानून बमोजिम उसले गर्ने हो। अब बाँकी अरूले के हो भने चित्त बुझेको छैन भने यस्तो गरिदेऊ भन्ने हो, होइन? त्यसका लागि जनमत बनाउने हो, गर्ने त पार्टीले नै हो। प्रतिपक्षको मूल्य मान्यता अनुसार संविधान संशोधन गर्दैनलाई अनि प्रतिपक्षले आएको पनि होइन होला।
9: हजुर, यो प्रक्रिया जुन छ यो कतिको कानून सम्मत हुन्छ, संविधान सम्मत छ कि छैन सरकारको अभ्यास?
8: मलाई लाग्छ त्यसमा संवैधानिकताको कुरा छैन, हाम्रो स्थान प्रचलन अनुसार भएन भन्ने कुरा छ, तर प्रक्रिया सुरु गरेको छ होइन, अब शुरूआत हो, अब अत त हुँदै होइन यो।
9: हजुर, कतिपयले दलका प्रतिनिधि भन्दा पनि संविधानका ज्ञाता विज्ञहरूसँग छलफल गर्नु पर्थ्यो, यो सिधै सतही ढंगको छलफल अगाडि बढाइएको छ त्यसकारण ठिक होइन भन्ने प्रश्न पनि उठ्न थालेको छ, त्यो कतिको सान्दर्भिक लाग्छ?
8: मलाई लाग्छ अब त्यो प्रतिपक्षको कुरा हो, मैले देख्दा त्यस्तो सतही जस्तो लाग्दैन। सरकारले पनि आफ्नो एउटा मूल्य मान्यता अनुसार नै गरेको छ र इन्क्लुसिभ नै बनाउन खोजेको छ।
9: संविधान संशोधन खास यो सरकारले उठाउनै नमिल्ने कुरा हो, यो त यही संविधानमा चाहिँ शपथ खाएर बनेको सरकारले परिमार्जनको प्रक्रियामा हात हाल्नु भनेकै संवैधानिक दृष्टिकोणले गलत छ भन्ने भनाइ छ। त्यो
8: त्यस्तो होइन, संविधान त अब कानून बमोजिम संशोधन गर्न पाइन्छ, तर कस्तो संशोधन गर्ने भन्ने त सरकारले आफ्नो दृष्टिकोण राख्ने हो, आफ्नो प्रस्ताव ल्याउने हो, आफ्नो जनमतको प्रयोग गर्ने हो। संविधान मास्न पाइँदैन तर संविधान संशोधन गर्न पाइन्छ।
9: कतिपय असंशोधनीय विषयहरूमा चलाउन खोजियो भने
8: त्यस्तो देखिएको छैन, त्यस्तो देखिएको छैन।
9: कतिपयले त यो बहुमतको सरकार हो, यो सरकारले चाह्यो भने संविधान संशोधन गर्न सक्छ भन्ने खालको विश्लेषण गर्नुहुन्छ कि त्यति सजिलो छ?
8: के छ भने राजनैतिक रूपमा दुई तिहाई पुर्याउन सक्ने प्रतिनिधि सभामा त्यो हैसियत सरकार, तर जबसम्म राष्ट्रिय दृष्टिकोण बनाउँदैन तबसम्म त्यहाँबाट पारित हुन पनि सक्दैन, किनभने अहिलेको सरकारको बहुमत भनेको दुई तिहाई भए पनि लगभग त्यो के प्रतिनिधि सभामा मात्र हो, बाँकी चाहिँ सभाहरूमा सातवटै प्रदेश सभा र राष्ट्रिय सभामा अहिलेको सरकार उपस्थित छैन या एकदमै कमजोर अवस्थामा छ। भनेपछि संविधान सदनमा एउटा राष्ट्रिय मूल्य मान्यता कायम गरियो भने त्यो सम्भव हुन्छ, एकहोरो हिसाबले हुन सक्ने अवस्था छैन। त प्रक्रियाका कुराहरूमा यसै गरी हुने उठान त कहीँ न कहीँ हुनै पर्दछ, त्यो पनि सरकारले बहस पत्र भनिरहेको छ, बहस पत्र भनेको संशोधन प्रस्ताव।
9: यदि संविधान संशोधन नै गर्ने हो भने सही बाटो के हुन सक्छ? सर्वदलीय सहमति भने जस्तो कुरा चाहिँ अगाडि आउनुपर्छ कि अथवा बहुमतकै आधारले अगाडि बढ्दा पनि हुन सक्छ?
8: त्यो त यस्तो छलफल भनेको खुला प्रक्रिया हुनुपर्छ, तर अन्तत संवैधानिक प्रक्रियामा त तपाईँको दुई तिहाई नै चाहिन्छ। त्यो सहमतिको जुन प्रक्रिया हुन्छ त्यो त एउटा स्पष्ट रूपमा दृष्टिकोण कायम भएपछि ल नरम गरम कसरी मिलाउने भन्ने हुन्छ। अहिले बहस पत्र तयार गर्दा नै विकल्पहरू यो हुन् भन्दाखेरि नै अनि त्यसरी चाहिँ न्यारो डाउन गर्न मिल्छ।
1: नेपाल परिवेशमा प्रतिनिधि सभा नियमावली विरूद्ध कंग्रेस सर्वोच्चमा, लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
10: ब्याङ्क खाता सञ्चालन तथा बन्द गर्दा लाग्ने शुल्क सम्बन्धी व्यवस्थाबारे जानकारी राखौं। नेपाल राष्ट्र ब्याङ्कबाट क ख र ग वर्गका ब्याङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 इजाजत प्राप्त निर्देशन नम्बर 20 बुँदा नम्बर 6 समावेश व्यवस्थाहरू सुनौ। ब्याङ्क तथा वित्तीय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा, गुड फर पेमेन्ट चेक समेत, चेकको स्टप पेमेन्ट गर्दा, मौज्दात प्रमाणित गर्दा, ब्यालेन्स सर्टिफिकेट, खाता सञ्चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, एबीबीएस लगायतका सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन पाइँदैन। तर ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटक भन्दा बढ़ी माग गरेको अवस्थामा न्यूनतम शुल्क लिन बाधा पुगेको मानिँदैन। ग्राहकको निष्क्रिय खाता सक्रिय गराउँदा कुनै शुल्क लिन पाइँदैन। कुनै पनि अवस्थामा रहेको खाताको रकम न्यूनतम मौज्दात भन्दा कम भएका कारणले रकम कट्टा गरी मौज्दात घटाउन पाइँदैन। साथै न्यूनतम मौज्दात बापत राखिएका रकममा समेत तोकिएको ब्याज प्रदान गर्नुपर्छ। अहिले भनिएका बाहेकका अवस्थामा ग्राहकसँग लिनुपर्ने शुल्क सम्बन्धमा ग्राहकलाई पूर्ण जानकारी गराउनुपर्छ। नेपाली मुद्रामा विद्युतीय कार्डहरू जारी गर्दा शुरूमा लिइने शुल्क बाहेक त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन पाइँदैन। सचेत ग्राहक, सुरक्षित ब्याङ्किङ, नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
11: गुणस्तरीय प्लम्बिङको पर्पर
12: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
13: सुरक्षा घरको साथ जीवन
14: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
1: थाह संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
2: तिब्बती धर्मगुरू दलाई लामाको जन्म उत्सव मनाउन अनुमति दिएको भन्दै सरकारको चौतर्फी विरोध भएको छ। यसै सन्दर्भमा चीनका लागि नेपालका 7 जना पूर्व राजदूतहरूले समेत विज्ञप्ति मार्फत विरोध जनाइसकेका छन्। प्रतिपक्षी दल नेकपा एमाले आज संसदमा पनि यो विषयलाई उठाएको छ। प्रतिनिधि सभा बैठकमा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले सरकार पञ्चशीलका सिद्धान्त र एक चीन नीति विपरीत जान खोजेको हो भन्दै प्रश्न गर्नुभएको छ।
15: के बालेन्द्र सरकारको छिमेकी संघको परराष्ट्र नीति परिवर्तन भएको हो? यो कुराको जवाब यो सरकारले दिनुपर्दछ। म सरकारलाई फेरि सोध्न चाहन्छु, के नेपालले अवलम्बन गर्दै आइरहेको पञ्चशीलका सिद्धान्त र असंलग्न परराष्ट्र नीतिका सन्दर्भमा फेरबदल ल्याएको यो सरकारले?
2: असार 22 गते स्वयम्भू स्थित नामग्याल निम्न माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रमले नेपाल र चीनबीचको सुमधुर सम्बन्धमा आज पुर्याएको उहाँको दावी छ। प्रमुख सचेतक महरले उक्त कार्यक्रममा अमेरिकी, फ्रान्सेली, युरोपेली युनियन र अस्ट्रेलियाली राजदूतहरूको उपस्थिति हुनुलाई अर्थपूर्ण र गम्भीर विषय भएको बताउनुभयो। नेपालको भूमि छिमेकी राष्ट्रहरूका विरूद्ध प्रयोग हुन नदिने राष्ट्रिय प्रतिबद्धता विपरीत सरकारले राष्ट्रहित प्रतिकूल र अपरिपक्व नीति लिएको उहाँको आरोप छ। महरले सरकारको नियतमाथि नै प्रश्न उठाउनुभयो।
15: सन्दर्भमा यो सरकारले जुन प्रकारको अपरिपक्वता, जुन प्रकारको बचपनापन देखाएको छ, यो गम्भीर छ। सजग रहन, गम्भीर बन्न, जिम्मेवार बन्न म यो सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। छिमेकी कुनै ती खेलौना होइनन्। छिमेकीसँगको नीति गम्भीरताका साथ यो सरकारले लिनुपर्दछ र नेपालको हितमा काम गर्नुपर्छ म ध्यान आकर्षण गराउन चाहन्छु।
2: त्यसअघि सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारका 100 दिनका प्रगतिबारे सदनलाई जानकारी गराउनु भएको थियो।
1: प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस भने प्रतिनिधि सभा नियमावली विरूद्ध सर्वोच्च अदालतमा पुगेको छ। नियमावलीमा भएको केही व्यवस्था बदलको माग गर्दै कंग्रेसले आज सर्वोच्चमा रिट दायर गरेको हो। कंग्रेसका राष्ट्रिय सभा तथा प्रतिनिधि सभाका संसदीय दलका 4 जना पदाधिकारी, राष्ट्रिय सभा संसदीय दलकी नेता कमला देवी पन्त, राष्ट्रिय सभा संसदीय दलका सचेतक पदमबहादुर परियार, प्रतिनिधि सभा संसदीय दलका उपनेता अभिषेक प्रताप शाह र प्रमुख सचेतक वासना थापाले प्रतिनिधि सभा नियमावली 2083 का केही व्यवस्था संविधानसँग बाजिएको दावी गर्दै रिट दायर गर्न पुग्नु भएको हो।
2: काठमाडौँको त्रिपुरेश्वर स्थित राहदानी विभागको कार्यालय अगाडि आज एक पुरूषले आत्मदाहको प्रयास गरेका छन्। मोगो स्थायी ठेगाना घर भई हाल भक्तपुर बस्दै आएका 22 वर्षीय गणेश नेपालीले आज दिउँसो विभागको कार्यालय अगाडि आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खनाएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले थाहा संचार नेटवर्कलाई बताउनुभयो। नेपाली राहदानी बनाउन बिहान 11 बजे विभाग पुग्नु भएको थियो। शोक्रममा पार्किङ गरेको मोटरसाइकलमा नगर प्रहरीले ताला लगाई 10,000 रूपियाँ जरिवाना तिराएपछि उत्पन्न मानसिक तनावका कारण उहाँले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनामा नेपालीको शरीर करिब 90% जलेको र हाल उहाँको वीर अस्पतालको सघन उपचार कक्षमा अचेत अवस्थामा उपचार भइरहेको छ। यसै विषयमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रतिनिधि सभामा बोल्दै राहदानी घर घरमा पुर्याउने भनेको वर्तमान सरकारले नागरिकलाई आत्मदाह गर्न बाध्य पारेको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो।
1: काठमाडौँको धोबी खोलामा हाम फालेकी एक महिलाको शव फेला परेको छ। सशस्त्र प्रहरीको दंगा नियन्त्रण रेजिमेन्ट किर्तिपुरबाट खटिएका टोलीले काठमाडौँ महानगरपालिका 14 बल्खु कुमारी क्लब नजिकैको क्षेत्र स्थित बागमती नदीबाट सो शव निकालेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईका अनुसार कालोपुल र रातोपुल बीचको धोबी खोलामा एक महिलाले हाम फालेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरी सशस्त्र प्रहरीले बागमती नदीमा खोजी कार्य शुरू गरेको थियो। अहिले शव भेटिए पनि पहिचान खुलिसकेको छैन। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: full of sand and back is bonus pound.
1: Vi ska ta hela dishon. Kel som matcha pizza och slivån.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
2: यूहो महासंचार नेटवर्क रतपाई सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। आज रातिदेखि सबै सरकारी खाता बन्द हुँदैछन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अघि सरकारी खाता फ्रीज गर्ने व्यवस्था छ। त्यसअनुसार अबको 7 दिन संघ प्रदेश र स्थानीय तहका सरकारी खाता बन्द हुनेछन्। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्ष 2082-83 लागि सृजित दायित्वको बजेट रकम निकास आज राति 12 बजेसम्म सम्पन्न गरिसक्नुपर्नेछ। अत्यावश्यक अवस्थामा महालेखा नियन्त्रकको स्वीकृति दिएर मात्रै भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ भने सरकारले विशेष निर्णय गरेमा वा आपतकालीन खर्चका लागि निकास खुला गर्न सकिने बताइएको छ।
3: गण्डकी प्रदेश सभाबाट गाँजा खेती गर्ने विधेयक सर्वसम्मत रूपमा पारित भएको छ। आजको बैठकमा उद्योग मन्त्री यशोदा रिमाले छलफलका लागि प्रस्तुत गर्नुभएको औषधि जन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्ने विधेयक सर्वसम्मत रूपमा पारित भएको हो। अब सरकारी संयन्त्रमा कम्पनी दर्ता गरी गाँजा खेतीको अनुमति लिन बाटो खुलेको छ।
4: ललितपुर महानगरपालिकाले आगामी साउन 15 गतेदेखि बालबालिका, अशक्त व्यक्ति र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्य कर्मी मार्फत घर घरमै स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। नगर प्रमुख चिरीबाबु महर्जनले स्वास्थ्यमा कुनै समस्या आएमा महानगरको हटलाइन फोन नम्बर 1131 सम्पर्क गर्नुहुन नगरवासीलाई अनुरोध गर्नुभएको छ। तोकिएको हटलाइनमा बिरामीको फोन नम्बर प्राप्त हुनसाथ महानगरको एम्बुलेन्स, चिकित्सक, नर्स र आवश्यक औषधि सहितको स्वास्थ्य टोली बिरामीको घरमै पुगी उपचार गर्ने जनाइएको छ।
3: नवलप्रासी बर्दघाट सुस्ता प्रोभलाई खोप पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। स्थानीय तह, स्वास्थ्य संस्था, महिला संस्था, स्वयंसेविका, महिला स्वास्थ्य स्वयंसेविका र समुदायको सक्रिय सहभागिताबाट जिल्लाभित्र खोप लगाउनु पर्ने उमेर समूहका सबै बालबालिकाको पहुँच सुनिश्चित भएपछि आज औपचारिक रूपमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।
4: चितवनका सबै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्ने योजना अघि बढ़ाएको छ। भरतपुर अस्पतालमा बिरामीको चाप बढ़ेपछि जिल्लाका सबै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्ने योजना अघि बढ़ाइएको हो। भरतपुर महानगरपालिका, राप्ती, कालिका, रत्नगर, खैरहनी, माढ़ी नगरपालिका र इच्छाकामना गाउँपालिकामा भरतपुर अस्पतालका चिकित्सकद्वारा बहिरंग सेवा संचालन गर्ने योजना अघि बढ़ेको हो।
3: साताको चौथो कारोबार दिन आज नेप्से परिसूचक 19.67 अंकले घटेको छ। यससँगै नेप्से परिसूचक 2601 बिन्दुमा कायम भएको छ। आज 4,61,19,00,000 रूपियाँको कारोबार भयो। आज 42 कम्पनीको शेयर मूल्य बढ्दा 229 कम्पनीको शेयर मूल्य घटेको छ भने 6 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिका विरूद्ध संयुक्त राष्ट्रसंघ उजुरी दिएको छ। इरानले अमेरिकाले गरेको हवाई आक्रमणका विषयमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदका अध्यक्ष र राष्ट्रसंघका महासचिवलाई विरोध पत्र पठाएको बीबीसीले उल्लेख गरेको छ। संयुक्त राष्ट्रसंघका लागि इरानका प्रतिनिधि सईद इरावनीले अमेरिकाले फेरि संयुक्त राष्ट्रसंघको बड़ा पत्र र यसको अन्तर्राष्ट्रिय दायित्वको ठाडो उल्लंघन गर्दै इरानको सार्वभौम सत्ता र क्षेत्रीय अखण्डता विरूद्ध व्यापक सैन्य आक्रमण शुरू गरेको बताउनु उहाँले अमेरिकाको कदम इरान र अमेरिका बीचको इस्लामाबाद समझदारी पत्र एमओयू उल्लंघन पनि भएको आरोप लगाउनुभयो। यसैबीच इरानको खुजेस्तान प्रान्तको गवर्नरको कार्यालयले आज बिहान अहवासमा अमेरिकाले गरेको आक्रमणबाट 3 जनाको मृत्यु भएको जानकारी दिएको छ। केही मानिस घाइते भएका छन्।
3: इजरायली रक्षा मन्त्री इजरायल कार्जले हिजबुल्लाह पूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायली सेना लेबनानमै रहने बताउनु भएको छ। लेबनानमा प्रवेश गर्न कुनै पनि पक्षको अनुमति नमागेको उल्लेख गर्दै लेबनानमा रहनका लागि पनि कसैको अनुमति आवश्यक नपर्ने कार्जको कार्यालयले विज्ञप्ति जारी गरेर भनेको हो। उहाँले दक्षिण लेबनानमा इजरायली सेना लेबनानमा हिजबुल्लाहलाई निशस्त्र नगराउँदासम्म आवश्यक रहने बताउनुभयो। कार्जले इजरायली सेना उत्तरी इजरायलको गालिलका बासिन्दालाई अनावश्यक छापा र विभिन्न द्वन्द्वजन्य खतराको करबाट जोगाउनका लागि निरन्तर सक्रिय रहेको पनि बताउनुभयो। इजरायलले लेबनानमा आक्रमण जारी राखेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यसअघि नै दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता हुने बताए लगतै इजरायलको यो भनाई आएको हो।
4: नेपाल परिवेशमा अब खेल समाचार।
2: विश्वकप फुटबल विशेष।
5: फिफा विश्वकप फुटबलको पहिलो क्वार्टर फाइनल खेल आज राति हुँदैछ। आजको खेलमा साबिक उपविजेता किलियन एम्बापेको फ्रान्सले जायन्ट किलर्सको पहिचान बनाएको मोरक्कोको सामना गर्दैछ। बोस्टन स्टेडियममा नेपाली समयअनुसार आज राति पाउने 2 बजेदेखि शुरू हुने खेलमा फुटबल प्रेमीहरूको नजर विशेष गरी फ्रान्सेली स्टार फरवर्ड एम्बापेमाथि रहनेछ। जारी विश्वकपमा 7 गोल गरिसकेका एम्बापेका लागि यो खेल गोल्डन बुटको दौड़मा अगाडि बढ़ने सुनौलो मौका पनि हो। हाल अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी 8 गोलसहित दौड़को शीर्ष स्थानमा छन्। यदि आजको खेलमा एम्बापेले गोल गर्न सकेमा उनी गोल संख्यामा मेस्सीको बराबरी गर्नेछन् भने असिस्टको संख्या एम्बापेको 2 र मेस्सीको 1 रहेका आधारमा मेस्सीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लनेछन्। फ्रान्स र मोरक्को बीच हालसम्म कुल 6 वटा अन्तर्राष्ट्रिय खेलहरू भएका छन् जसमा फ्रान्सको एकतर्फी दबदबा देखिन्छ। फ्रान्सले 4 खेल जित्दा मोरक्कोले 1 मात्र जितेको छ भने 1 खेल बराबरीमा सकिएको छ। फिफा विश्वकपको इतिहासमा भने यी दुई टोली दोस्रो पटक आमना सामने हुन लागेका हुन्। यसअघि सन् 2022 विश्वकपको सेमी फाइनलमा फ्रान्सले मोरक्कोलाई 2-0 गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो। मोरक्को आजको खेल जितेर सोही ऐतिहासिक हारको बदला लिँदै सेमी फाइनलमा पुग्ने दाउमा हुनेछ। फ्रान्सेली टोली प्रतियोगितामा अहिलेसम्म 100% जित निकाल्दै अघि बढ़ेको छ। उसले आफ्ना सबै 5 खेलमा स्पष्ट जित भएका छन् जसमा फ्रान्सको एकतर्फी दबदबा देखिन्छ। फ्रान्सले 4 खेल जित्दा मोरक्कोले 1 मात्र जितेको छ भने 1 खेल बराबरीमा सकिएको छ। फिफा विश्वकपको इतिहासमा भने यी दुई टोली दोस्रो पटक आमना सामने हुन लागेका हुन्।

0: भएको छैन। आजको खेल मुख्य रूपमा फ्रान्सको धारिलो आक्रमण र मोरक्कोको बलियो डिफेन्स बीचको लड़ाई हुने अनुमान गरिएको छ। फ्रान्सेली टोली आफ्ना मुख्य हतियार एम्बापेबाट आक्रामक फिनिशिङको अपेक्षामा रहनेछ। मोरक्कोको रक्षा पंक्ति तोड्ने मुख्य जिम्मेवारी उनकै काँधमा हुनेछ। फ्रान्ससँग बलमा नियन्त्रण राखेर विपक्षी रक्षा पंक्तिलाई लगातार दबावमा राख्ने शक्ति छ। खतरनाक एम्बापे, मिचिल ओलिसे, उस्मान डेम्बेले मोरक्कोलाई दबावमा राख्न सक्ने अनुमान गरिएको छ। अर्कोतर्फ मोरक्कोमा अशरफ हाकिमी, ब्राहिम डियाज, युसुफ नेस्री जस्ता खेलाड़ी छन् जसले बलियो टीमलाई पनि अछुआछु पार्ने सामर्थ्य राख्दछन्। हाकिमीको दौड, कस र डिफेन्स मोरक्कोको सबैभन्दा ठूलो हतियार हो। यदि उनले एम्बापेलाई प्रभावहीन बनाउँदै अगाडि पनि योगदान गरे भने खेलको दिशा बदल्न सक्नेछ। पीएसजीमा सँगै खेलिसकेका दुई आत्मीय साथी एम्बापे र हाकिमी बीचको यो मैदानको टकराव निकै रोचक हुने देखिएको छ। खेलमा फ्रान्सको पल्ला भारी रहने अनुमान गरिए पनि मोरक्कोको अप्रत्याशित लयले खेललाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।
1: भारत र इंग्ल्याण्ड बीचको चौथो टी20 खेल भने आज राति 10:15 शुरू हुँदैछ। यी दुई टोली बीचको खेल ब्रिस्टलको काउन्टी ग्राउण्डमा हुनेछ। श्रृंखलामा इंग्ल्याण्ड 2-0 अगाडि छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: बच्चाको जन्मदर्ता नहुँदा जाजरकोटकी शर्मिला एक महिनादेखि अनसनमा। सुकुम्बासीले होल्डिङ सेन्टरबाट निकालेपछि मानवाधिकार आयोगको ध्यान आकर्षण।
1: संविधान संशोधनबारे कंग्रेस सहितका दल सरकारप्रति सशंकित। तिब्बती धर्मगुरू दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएको भन्दै सरकारको विरोध।
2: ट्राफिक कार्यवाहीमा परेपछि एक पुरूषद्वारा आत्मदाहको प्रयास। धोबी खोलामा हाम फालेकी एक महिलाको शव बल्खुमा भेटियो।
1: इरानद्वारा अमेरिका विरूद्ध संयुक्त राष्ट्रसंघमा उजुरी। हिजबुल्लाहलाई निशस्त्र नगरेसम्म लेबनानमा सेना रहने इजरायलको दावी।
2: र विश्वकप फुटबलको पहिलो क्वार्टर फाइनलमा राति पौने 2 बजे फ्रान्स र मोरक्को भिड्दै, चौथो टी20मा सभा 10 बजे भारतले इंग्ल्याण्डको सामना गर्दै।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
4: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
8: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: राष्ट्रिय नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा मध्य पूर्वमा फेरि शुरू भएको द्वन्द्वले हजारौं नेपाली परिवारमा आर्थिक समस्या निम्त्याउन सक्ने चिन्ता,
1: रेमिटेन्समा निर्भर रहेका परिवारहरू छन् उनीहरूको त चुलो चौकानी सुक्ने स्थिति छ,
0: ठेक्का अनुसार काम नसकेर म्याद थप्ने प्रवृत्ति बारे प्रधानमन्त्रीसँग के कुरा भयो,
2: अहिलेको नयाँ खरिद ऐनले धेरै हदसम्म एड्रेस गर्ने भएको भएर म्याद थपको समस्या चाहिँ धेरै हटेर जाने चाहिँ हामी स्पष्ट छौँ।
0: निर्माण व्यवसायी महासंघका अध्यक्ष र इरानको मुख्य परमाणु ऊर्जा केन्द्र नजिकै विस्फोटन। तर शुरूमा प्रमुख विश्व समाचार।
3: अमेरिका र इरानले एकअर्कामाथि हमला गरिरहेका बेला इरानको मुख्य परमाणु ऊर्जा केन्द्र नजिकै रहेको बुसेहरमा विस्फोटन भएका विवरणहरू आएका छन्। इरानी समाचार संस्था मेहरका अनुसार अमेरिकी सेनाले पछिल्लो चरणको आक्रमण पूरा गरेको बताएको केही घण्टामै तटीय शहर बन्दर अब्बासमा पनि विस्फोटका आवाज सुनिएका छन्। जवाफमा इरानले पनि कुवेत, बहरेन र कतारमा रहेका अमेरिकी केन्द्रहरूलाई निशाना बनाएको जनाएको छ। बीबीसीका सेबास्टियन असर भन्छन्, यसले निश्चित रूपमा समझदारी पत्रबारे चिन्ता बढ़ाइरहेको छ र यस्तो दबावका बीच यो कति समयसम्म टिक्न सक्छ भन्ने प्रश्न उठाएको छ। हामी यसअघि पनि यस्तो अवस्थाबाट गुज्रिसकेका छौं। बीबीसीका सेबास्टियन असर। लगातार छ दिनसम्मको श्रद्धांजलि कार्यक्रमपछि इरानका पूर्व सर्वोच्च नेता अली खामेनेईको उनकै गृहनगर मशहदमा अन्तिम संस्कार हुँदै गर्दा यी घटनाहरू भएका हुन्। चीनमा एउटा जुत्ता कारखानामा भएको आगलागीमा परि कम्तीमा 28 जना मारिएका छन्। दक्षिण पूर्वी जिनजियाङ स्थित कारखानामा आगलागी भएको हो। भिडियो दृश्यहरूमा नराम्ररी जलेको भवनमा अग्नि नियन्त्रकहरूले आगो निभाउने प्रयास गरिरहेको देखिएको छ, जहाँ केही मानिसहरू छतमा फँसेका देखिन्छन्। जर्मनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, लामो दूरीका अमेरिकी टोम हक क्षेप्यास्त्रहरू उसलाई बिक्री गर्न सहमत भएका जनाएको छ। जर्मन चान्सलर फ्रेडरिक मेट्सले अंकाराको नेटो शिखर सम्मेलनको छेकोमा भएको उक्त सहमतिले जर्मनीको रक्षा क्षमतामा रहेको महत्वपूर्ण कमी पूरा गर्ने बताए। ट्रम्पले यसअघि पूर्व राष्ट्रपति जो बाइडेनको पालामा स्वीकृत जर्मनीमा अमेरिकी टोम हक क्षेप्यास्त्र तैनाथ गर्ने योजना रद्द गरिदिएका थिए। युक्रेनले रूसी ऊर्जा पूर्वाधारमाथिको आक्रमण जारी राखेको छ। मस्कोको उत्तर पश्चिममा रहेको त्वेयर क्षेत्रमा एउटा तेल भण्डारण केन्द्रमा आगलागी भएको छ भने दक्षिणी स्टाभ्रोपोल क्राई क्षेत्रमा अर्को तेल डिपो पनि आगोको चपेटामा परेको छ। यसैबीच रोस्तोभ क्षेत्रका गवर्नरले सीएफ आजोभ क्षेत्रमा दुईटा तेल ट्याङ्कर ड्रोन आक्रमणमा परेको बताएका छन्। आक्रमणपछि आगलागी भए पनि कुनै मानवीय क्षति नभएको जनाइएको छ। भारतले आफ्नो परमाणु ऊर्जा उद्योगमा प्रयोग गर्नका लागि अस्ट्रेलियाबाट युरेनियम आयात गर्ने सम्झौता गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मेलबर्न भ्रमणका क्रममा यो घोषणा गरिएको हो। मोदी र उनका अस्ट्रेलियाका समकक्षी एन्थनी अल्बनेजीले नवीकरणीय ऊर्जा, महत्वपूर्ण खनिज पदार्थहरू र हरित हाइड्रोजन क्षेत्रमा सहकार्य अझ गहिरो बनाउने सहमति जनाएका छन्। र जारी विश्वकप फुटबलमा इजिप्टले अर्जेन्टिना विरूद्धको अन्तिम 16 को खेलमा पक्षपात भएको आरोप लगाएपछि फिफाले रेफरीहरूको निर्णयको बचाउ गरेको छ। इजिप्टको फुटबल एसोसिएशनले ती निर्णयहरूबारे चुप लागेर बस्न नसक्ने बताएको छ। तर फिफाका रेफरी प्रमुख पियर लुइजी खोलिनाले खेलमा गरिएका निर्णयहरू सही भएको बताएका हुन्। यो बीबीसी नेपाली सेवा हो।
0: आजपखमा यहाँलाई पुनः स्वागत छ। अमेरिका र इरान बीच मध्य पूर्वमा फेरि युद्ध शुरू भएसँगै रेमिट्यान्स भित्रिने प्रमुख गन्तव्यमा वैदेशिक रोजगारीको विषयलाई लिएर नेपालमा पनि चिन्ता शुरू भएको छ। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार यो वर्षको वैशाख र जेठ महिनामा इरान युद्धबाट सबैभन्दा प्रभावित मध्यको कुवेतमा रोजगारीका लागि जाने नयाँ नेपाली कामदारहरूको संख्या गत वर्षको त्यही अवधि भन्दा दुई तिहाईले घटेको छ। कुवेतका लागि श्रम स्वीकृति लिनेको संख्या माघसम्म 3853 थिए, तर माघ 16 गतेबाट इरान युद्ध शुरू भएसँगै त्यही महिनाबाट नयाँ श्रम स्वीकृति 2000 भन्दा कमको भएको छ। सुनौ साथी अशोक दाहालको यो रिपोर्ट। पहिलो चरणको शान्ति सम्झौता सुरक्षित हुने ठानिएको मध्य पूर्वमा अमेरिका र इरान बीच युद्ध विराम भंग भएसँगै पुनः चिन्ता बढ़ेको अधिकारीहरूले बताएका छन्। एक साता कुवेत बसेर हिजो मात्रै काठमाण्डु आइपुगेका वैदेशिक रोजगार व्यवसायी संघका पूर्व महासचिव मेघनाथ भुर्तेलका अनुसार कुवेतमा अमेरिकी अखडामा काम गर्न जाने नेपाली श्रमिकहरू अहिले पनि मारमा छन्। उनका अनुसार हालै पुगेकादेखि वर्षौंबाट मध्य पूर्वमा काम गरिरहेका नेपालीहरूसम्म यो द्वन्द्वका कारण प्रभावित छन्। उनका अनुसार मध्य पूर्वको द्वन्द्वका कारण अमेरिका र युरोपेली ठूला बहुराष्ट्रिय कम्पनीहरू करिब बन्द हुने अवस्थामा छन्। ती कम्पनीमा करिब 30,000 नेपाली रहेको प्रारम्भिक आकलन रहेको भुर्तेल बताउँछन्।
4: उहाँ गएर काम गरिरहेका कोही 2 वर्ष 4 वर्ष 6 महिना भइरहेका काम गरिरहेकाहरू पनि काम बन्द भएर फर्किनुपर्ने अवस्था र यहाँबाट अब सहजै ढंगमा गल्फमा जाने दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँ जान नपाउने अवस्था हुँदाखेरि तत्कालै रेमिट्यान्सको प्रभाव 2-4 महिनाभित्रै त नदेखेला तर 4-6 महिना पछाडि यसले नेपाली अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने सम्भावना देखिएको छ।
0: श्रम स्वीकृति लिने नेपाली श्रमिकहरूको संख्या अघिल्लो वर्षको तुलनामा घटेको देखिएको छ। कतारका भूतपूर्व राजदूत नारद राज भारद्वाज मध्य पूर्वमा नेपालीहरूको भविष्य चिन्ताजनक रहेको बताउँछन्। उनका अनुसार कामदारहरूलाई राखिएका होल्डिङ सेन्टरहरू पनि आक्रमणका समयमा सुरक्षित हुँदैनन्।
1: ती देशहरूमा कहीँ पनि त्यस्ता बंकरहरूको व्यवस्था गरिएको छैन। कामदारहरू चाहिँ असुरक्षित किसिमका त्यति होल्डिङ सेन्टरहरूमा राखिएको छ। त्यसले गर्दाखेरि उनीहरूको जीवनमै पनि जोखिम हुने अवस्था हुन्छ र अब त्यहाँबाट उनीहरूलाई चाहिँ उद्धार गर्ने स्थिति आयो भने त त्यो नेपाल सरकारका निम्ति झनै ठूलो गम्भीर चुनौती हो जस्तो लाग्छ मलाई।
0: युद्ध साम्य नभए नेपालीहरूले रोजगारी गुमाउने र विप्रेसन घट्ने मात्रै नभएर नेपालमा इन्धनको संकट र महँगीको दोहोरो मार पर्ने पूर्व राजदूत भारद्वाजको बुझाइ छ।
1: महँगीले एकातिर नेपाली जनताको जीवन आक्रान्त भइरहेको स्थिति छ भने अब जुन रेमिटेन्समा निर्भर रहेका परिवारहरू छन् उनीहरूको त चुलो चौका नै सुक्ने स्थिति छ।
0: वैदेशिक रोजगार विभागकी महानिर्देशक मीरा आचार्य पनि मध्य पूर्वमा हुने द्वन्द्वले नेपालमा पनि तनाव शुरू हुने बताउँछिन्। उनका अनुसार फेब्रुअरीबाट जूनसम्म चलेको द्वन्द्वका समयमा नेपालमा बेरोजगारीको चिन्ता शुरू भएको र कैयौं युवाहरू श्रम स्वीकृति खुलाइदिनुस् भन्दै आक्रोशित भएर विभागमा आउने गरेको बताउँछिन्। त्यो सुन्नुभयो साथी अशोक दाहालले तयार पारेको रिपोर्ट। अब अर्को विषय, सरकारको 100 दिन पुगेसँगै प्रधानमन्त्री वालेन्द्र शाह बालेनले विभिन्न क्षेत्रका प्रतिनिधिसँग एकपछि अर्को भेट गरिरहेका छन्। हिजो निजी क्षेत्रका उद्योगी व्यवसायीसँग भेटेका उनले आज निर्माण व्यवसायीहरूसँग भेटेका हुन्। आजको भेटमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्रका समस्या, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा छलफल गरेको सहभागीहरूले बताएका छन्। यसै सन्दर्भमा हामीले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेलाई सम्पर्क गरी शुरूमा आजको भेटमा प्रधानमन्त्रीसँग के कुरा भयो भनेर सोधेका छौं।
5: प्रधानमन्त्रीज्यूलाई चाहिँ यो जुन विकास निर्माणको कामहरू छ त्यो कति कामहरू रुङ्न छन्, ढिलास किन सुस्त भइरहेको छ, अनि अरू के समस्याहरू छ यो ढिलो सुस्त हुनमा भनेर उहाँले समस्या भन्दा पनि अझ समाधान खोजौं भनेर उहाँले हामीलाई एकचोटि भेट्न बोलाउनु भएको हो। होइन,
0: तपाईँहरूले राख्नु भएको समस्याहरू चाहिँ के हो पहिला त्यो भनिदिनुहोस् न।
5: तत्कालको समस्या हामीले भनेको यो जुन होर्मुज घाटीमा जुन यो नाकाबन्दी भएर यो पेट्रोलियम पदार्थको मूल्य चाहिँ डबलै भएर हाम्रो कामहरू हुन सकेको थिएन, होइन, त्यसको चाहिँ हामीले मूल्य समायोजन पाउनुपर्छ। जतिले काम गरे कानूनले पनि दिएको छ हाम्रो, होइन, सार्वजनिक खरिद ऐनको 2063 दफा 55 चाहिँ मूल्य समायोजन गर्नुपर्ने भन्ने छ, तर त्यो पनि अहिले नआइरहेको स्थितिमा चाहिँ त्यसलाई हामीले ध्यान आकर्षण गर्यौं र त्यसपछि 3-4 महिनामा चाहिँ यो जुन यो मूल्य वृद्धिले गर्दा जतिले काम गर्न सकेनन् त्यसको ठेक्काहरूको पनि हामीले चाहिँ म्याप थप गराई पाऊ, यो असार मसान्तमा सकिएको म्याप थप गराई पाऊ र त्यसमा बजेट पनि सुनियोजित गरेर अर्को वर्षकोलाई राखी पाऊ र रुग्न ठेक्काहरूको हकमा चाहिँ काम गर्ने, काम हुन सक्ने ठेक्काहरूको पनि म्याप थप गरेर काम नहुने ठेक्काहरूको चाहिँ फरफारक गरौं, त्यसलाई टुङ्ग्याउ भन्ने कुराहरूमा हामीले ध्यान दिलायौ।
0: तपाईँहरूले यी समस्याहरू राखेपछि प्रधानमन्त्रीको जवाफ चाहिँ के थियो?
5: उहाँले चाहिँ के भन्नुभयो भन्दाखेरि अब यो 1 महिना यो 3 महिना चाहिँ हामीले यस्तै जुन नीति नियमहरूमा गाँठोहरू छ त्यो फुकाउने, होइन, र सुशासन कसरी ल्याउन सकिन्छ त्यस्तोहरू गर्नेतिर फोकस गर्यौं। अब आर्थिक वर्षमा चाहिँ प्राइभेट सेक्टरलाई कसरी चलायमान बनाएर देशको अर्थतन्त्रलाई पनि चलायमान बनाउन सकिन्छ, त्यो डिरेक्सनमा सरकार अघि बढाउँछ भन्ने भान दिनुभयो। मूल्य वृद्धिको कुरामा चाहिँ उहाँले अब यो अब आउने बजेटमा चाहिँ यसमा राखिएको छ होइन, योभन्दा अगाडि छुटेको हो भने त्यसमा उहाँले अब अलिकति कुनै उपाय खोज्नुपर्छ, नत्र चाहिँ यो जुन बजेट भाषण अस्ति भयो त्यसमा चाहिँ मूल्य समायोजनको पनि प्रावधान राखिएको छ र अहिले जुन नयाँ खरिद ऐन आएको छ त्यसमा पनि चाहिँ अनिवार्य रूपमा यसरी बढेको ठेक्काहरूमा यसरी बढेको मूल्य चाहिँ ठेक्काहरूमा दिने भन्ने पनि हामीले राखेर अप्पर हाउसमा गएको छ, यो आज भोलिमा पनि पूरा हुन्छ भन्ने कुराहरू उहाँले आश्वस्त पार्नुभयो। अनि म्याथ थपको हिसाबमा चाहिँ काम हुने काम गर्न सक्नेहरूलाई चाहिँ म्याथ थप गराउने एकपटक होइन, अनि नहुनेलाई चाहिँ त्यसरी नै म्याथ थप नगरेर कसरी हुन्छ कानुनी कुन बाटो प्रयोग गरेर त्यसलाई चाहिँ टुङ्ग्याउने भन्ने कुरातिर उहाँले विश्वस्त पार्नुभयो हामीलाई।
0: तपाईँहरूको चाहिँ जस्तो विगतदेखि नै यो सरकारले रकम भुक्तानी नगरिदिँदा काम गर्न सकिएन भन्ने जुन थियो नि त्यो कुराहरू राख्नुभयो कि भएन?
5: सरकारसँग पैसा नभएको होइन, सरकारले पैसा खर्च गर्न म्यानेज गर्न नजानेको होइन, हामीले फन्ड म्यानेजमेन्ट भन्छौँ नि होइन, त्यो चाहिँ के हुन्थ्यो पहिला भन्दाखेरि जुन जुन शीर्षकमा बजेटमा राखिन्थ्यो त्यो शीर्षकहरूमा पैसा खर्च नहुँदाखेरि अर्थ मन्त्रालयले त्यो शीर्षकबाट अर्को शीर्षकमा रकम अन्तर गर्नलाई धेरै समय लगाइन्थ्यो, त्यसले गर्दाखेरि पनि भुक्तानीको समस्या हुन्थ्यो र ठेक्काहरू रुङ्न हुन्थ्यो। अहिले यो क्याबिनेटबाट के गरिएछ भन्दाखेरि रकम अन्तर अर्थात् रकम चाहिँ फन्ड म्यानेज गर्न चाहिँ अर्थ मन्त्रालयले एकचोटि गरिसकेपछि विकास मन्त्रालयको सचिवहरूले आफ्नो फन्ड आफैले म्यानेज गर्न पाउने भएपछि अहिले धेरै हदसम्म यो चाहिँ समस्या हटेको छ। हजुर
0: हजुर, तपाईँहरूमाथि आरोप पनि लाग्थ्यो कि तपाईँहरूलाई चाहिँ जुन समय तोकेर कन्ट्राक्ट गरिन्छ त्यो भित्र सकिँदैन र जहिले पनि समय अवधि थपिनुपर्छ भन्ने पनि थियो, यो रकमान्तरको अब त्यो समस्या सुल्झिएपछि त्यही खालका समस्या पनि अब भविष्यमा हुँदैन कि के हुन्छ?
5: जुन तरिकाको खरिद आउँदैछ भनौँ न, पहिला प्रोजेक्टहरूको पूर्व तयारी बिना होइन रुखहरू नकाटी पोलहरू नसारी जग्गा अधिग्रहण नगरी ठेका लाउने प्रवृत्तिले गर्दाखेरि पनि यसको समय सीमा थप्नुपर्ने स्थिति हुन्थ्यो, तर अहिलेको नयाँ खरिद ऐनले धेरै हदसम्म चाहिँ यसलाई एड्रेस गर्ने भएको भएर म्याथ थपको समस्या चाहिँ धेरै हटेर जाने चाहिँ हामी विश्वास गर्छौँ।
0: अनि त्यसमा चाहिँ जस्तो म्याद थप्नुपर्ने र थपिएकै समयमा पनि नसकिँदाखेरि तपाईँहरूमाथि कारवाही हुने खालको चाहिँ के छ व्यवस्था, त्यो बारेमा चाहिँ आज प्रधानमन्त्रीजीसँग कुरा भयो कि भएन?
5: भयो भयो हजुर, त्यसमा हाम्रो के छ भन्दाखेरि ऐनमै सुरक्षित छ त्यो होइन, हाम्रो कारणले चाहिँ म्याद सकियो भने हामीलाई एलडी लिक्विडिटी ड्यामेज भन्छ होइन, ठेक्का रकमको हरेक दिन 10% गर्दै टोटलको 10% हामीलाई लगाएर काट्ने प्रावधान छ र अनि यदि त्यो गर्दाखेरि पनि सकिएन भने चाहिँ ठेक्का तोडेर अर्को ठेक्का लगाउँदाखेरि जुन डिफरेन्स सम हुन्छ त्यो चाहिँ हामीबाट उसुल गर्ने पनि ऐन आएको छ।
0: उनी थिए नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे। अब अन्तिममा नेपाल बाहिरको एउटा विषय, अमेरिका र इरानले एक अर्कामाथि हमला गरिरहेका बेला इरानको मुख्य परमाणु ऊर्जा केन्द्र नजिकै रहेको बुसेहरमा विस्फोटन भएका विवरणहरू आएका छन्। जवाफमा तेहरानले पनि कतार, कुवेत र बहरैनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको दावी गरेको छ। यसबीचमा जोर्डनले इरानबाट प्रक्षेपण गरिएका 8 क्षेप्यास्त्रलाई बीचमै रोकिएको जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: इरानको स्वास्थ्य मन्त्रालयले पछिल्ला 2 रातका घटनामा 14 मृत्यु भएको जनाएको छ। इरानी समाचार संस्था मेहरका अनुसार अमेरिकी सेनाले पछिल्लो चरणको आक्रमण पूरा गरेको बताएको केही घण्टामै तटीय शहर बन्दरअब्बासमा पनि विस्फोटनका आवाज सुनिएका छन्। इरानको विदेश मन्त्रालयले नागरिक पूर्वाधारमाथिका अमेरिकी आक्रमणको निन्दा गर्दै त्यसलाई युद्ध अपराध भनेको छ। साथै व्यावसायिक जहाजहरूमाथि भएका आक्रमणपछि होर्मुज स्ट्रेटमा पुनः तनाव बढ़ेका विवरणहरू आएका छन्। लगातार 6 दिनसम्मको श्रद्धांजलि कार्यक्रमपछि इरानका पूर्व सर्वोच्च नेता अली खामेनेईको उनकै गृहनगर मशहदमा अन्तिम संस्कार हुँदै गर्दा यी घटनाहरू भएका हुन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
7: यो रेडियो दिदी बहिनीको समय सूचक हो। अहिले रातिको ठिक 9 बज्यो।

0: भयो यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो तर तपाईँको त केही भएको छैन
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
2: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइँदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योग लस्ती पर्वत
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
1: फोन 068-26-144 98-510-16-094 98-476-39-691

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: निकट मा दिदी बहिनी, विकट मा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: शैक्षिक सत्र 2083-84 भर्नाका लागि हेल्थ असिस्टेन्ट, मेडिकल ल्याब टेक्नोलोजी वा फार्मेसी कार्यक्रममा भर्ना आवेदन फारम खुलेको जानकारी गरिन्छ। फारम भर्ने अन्तिम मिति यही मिति 2083 साल असार 31 गतेसम्म। आवश्यक कागजातहरू ग्रेडसिट नेटबाट डाउनलोड गरेको प्रश्न बुझिने कपी, हालसालै एसई उत्तीर्ण गर्नेहरूको हकमा एसई परिसपत्र सक्कलको प्रतिलिपि, जन्म दर्ता प्रमाणपत्र वा नागरिकता प्रमाणपत्र सक्कलको प्रतिलिपि, फोटो हालसालै खिचेको 35x45 mm, आवेदन दस्तुर 1000 मात्र। विस्तृत जानकारीको लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङ नगरपालिका 4 द्वारेगौड़ा बागलुङ, सम्पर्क नम्बर 068-420-001, 420-003, 98-56-21-917, 98-56-36-567, 98-451-20-736।
1: जसको नाम नै पर्याप्त छ,
2: दिदी बहिनी,
1: दिदी बहिनी,
2: दिदी बहिनी,
1: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
2: हामी
1: गर्न सक्छौ,
2: गर्न सक्छौ।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्तस्राव आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रम मा चाहिने जानकारी
0: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर।
1: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा
3: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठरोगको सफल उपचार सेवा,
4: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुरतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
3: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनी चिलाउने, योनीको घाउ खटिरा, सेतो मैलो गनाउने पानी बग्ने, पाठे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठा गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
2: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण,
4: 24 घण्टा आकस्मिक सेवा।
3: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
2: बडगाउँ चौर, कुस्मा पर्वत, फोन नम्बर 067-420-227, 067-420-227,
4: मोबाइल नम्बर 98-576-2597, 98-576-2597,
2: 98-511-8918,
4: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक,
2: बडगाउँ चौर, कुस्मा, नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
5: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
6: के तपाई गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
6: किनभने बिर अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुष्मको बडगाउँमा खोलियो
5: सिटी डायग्नोस्टिक सेन्टर, सिडिसी।
6: हाम्रा सेवाहरू
5: होल बडी चेकअप,
6: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
5: मधुमेहको सम्पूर्ण चेक जाँच, A1C जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, LFT,
6: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
5: ग्यास्ट्रिकको परीक्षण,
6: मोटोपनको परीक्षण,
5: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
6: रगत, भुइँया एवं दिसा पिसाब परीक्षण।
5: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र 1 घण्टामा गरिन्छ।
6: सम्पर्क स्थान
5: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
6: सम्पर्क फोन नम्बर 067-420-227, 067-420-227, मोबाइल नम्बर 98-511-8918।
5: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, कुस्मा पर्वत।
7: सम समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईकै शमशाथमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले बिहानको ठीक 5 बज्यो।

0: जसको
1: नाम नै पर्याप्त छ।
2: दिदी बहिनी,
1: दिदी बहिनी,
2: दिदी बहिनी,
1: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
2: हामी
1: गर्न सक्छौ,
2: गर्न सक्छौ।

0: कानून निर्माणमा संसद, सांसद र जनता बीचको अर्थपूर्ण संवाद। नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ
1: अनि म सन्तोष गन्धर्व। जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोल्याब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ।
0: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट सीआईएन खबर .com, युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद, संसद, सरकारवाला विज्ञ सहितको छलफलका आधारमा निष्कर्ष निकाल्ने जमर्को गर्छौं। कार्यक्रममा प्राप्त सुझाव, विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति, सांसद र संसदलाई बुझाइएपछि विधेयकहरूका बारेमा बहस गर्दै पूर्णता दिन हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ।
0: आजको कार्यक्रम हेलो सांसदमा भने लागू औषध नियन्त्रण ऐन 2033 कार्यान्वयनको अवस्था, ऐन संशोधनको आवश्यकता र नागरिक सहभागिताका बारेमा विभिन्न सामग्री प्रस्तुत गर्दैछौ। यो ऐन संशोधन, कार्यविधि निर्माण लगायतका बारेमा पटक पटक सरकारवाला बीचमा छलफल भए पनि निर्णायक बहस र संवाद हुन सकेको छैन।
1: लागू औषध नियन्त्रण ऐन 2033 कुनै व्यक्तिले लागू औषध सेवन गरेको अवस्थामा वा ऐन उल्लंघन गरेको अवस्थामा कार्यवाहीका लागि सक्रिय हुन्छ। तर विज्ञ तथा सरकारवाला भनी लागू औषधको लतमा फस्नु अघि नै चेतना तथा सूचना आवश्यक परेकोमा जोड़ दिन्छन्। सीआईएनको फेसबुक पेजमा हामीले लागू औषध नियन्त्रणका बारेमा तपाईँको वरपर भएका राम्रा अभ्यास र लागू औषध नियन्त्रणका लागि सरकार र सरकारवालालाई तपाईँको सुझाव के छ भनेर सोधेका छौं। हामीले 37 भन्दा धेरै विचार तथा प्रश्न प्राप्त गरेका छौं। तीमध्ये केही प्रतिनिधिमूलक विचार तथा जानकारी यहाँ सुनाउँदैछौ।
0: सुरेश विडारी लेख्नुहुन्छ, समस्या समाधानका लागि योजनाबद्ध कार्यक्रम ल्याउनु पर्नेमा सरकारवालाको ध्यान छैन। मधेसमा लागू औषधको समस्या जटिल बन्दै जाँदा सरकारवालाको ध्यान पुग्न सकेको छैन। युवा पुस्ता लागू औषधको दलदलमा फँसेका छन्।
1: कविता थापा, विद्यालय विश्वविद्यालय तहका विद्यार्थीलाई सचेतना अभियान सञ्चालन गर्दा राम्रो हुने सुझाव दिनुहुन्छ। जेपी भट्टको विचार यस्तो छ, रक्सी, चुरोट, गुटका बन्द गर्नुपर्छ।
0: बुढथापा पदमको विचार भने यस्तो छ, लागू औषध नियन्त्रणका लागि सीमामा कड़ा निगरानी, विद्यालय कलेजमा नियमित सचेतना कार्यक्रम र प्रयोगकर्तालाई उपचार तथा पुनर्स्थापनाको सहज व्यवस्था आवश्यक रहेको बताउनुहुन्छ। लागू औषधको तस्करी गर्ने मुख्य गिरोह र आपूर्तिकर्तामाथि कड़ा कानूनी कार्यवाही हुनुपर्ने र हरेक स्थानीय तहमा निशुल्क परामर्श, पुनर्स्थापना, रिहाब सेवा र युवालाई रोजगारी तथा सिपमूलक तालिमको व्यवस्था गरिनुपर्ने उहाँले भन्नुभएको छ।
1: लागू औषधको नियन्त्रणका लागि तपाईँको वरपर भएका कुनै राम्रा काम वा अभियान बारेमा कृपया कमेन्टमा लेख्नुहोस्। यो स्टाटसमा डम्बर कुमार दाहालले लेख्नु भएको छ, लागू औषध नियन्त्रणमा सम्पूर्ण जिल्ला, नगर, गाउँ, टोल, बस्तीका नेपाली जनतालाई सचेत गराएर उनीहरूकै पहलमा लागू औषध नियन्त्रण गर्न दरिलो सक्रियताको आवश्यक पर्दछ। जब जनता जगाउन सकिँदैन, विकराल स्थिति सृजना हुन्छ।
0: एमजी मगर लेख्नुहुन्छ, हाम्रो समुदायमा लागू औषध विरूद्ध सचेतना अभियान सञ्चालन गरिएको छ। विद्यालय, अभिभावक र स्थानीय निकायको सहकार्यमा सचेतना कार्यक्रम तथा र्याली आयोजना गरिन्छ। यसले युवाहरूलाई लागू औषधबाट टाढा रहन प्रेरित गरेको छ।
1: गणेश ओली लेख्नुहुन्छ, मानव अधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र हुरिक नेपालले वीरेन्द्रनगर नगरपालिका सुकेतको शिव मावी धुलियाबीठ र गंगामाला आधारभूत विद्यालयमा अभिभावक सचेतना कार्यक्रम असार 8, 9 र 10 गते सम्पन्न गरेको छ। सो कार्यक्रममा कुल 210 जनाको सहभागिता रहेको थियो।
0: विविध विष्ट मगरले रूकुम पश्चिममा गाँजाको व्यापार अनि ड्रग्सको व्यापार धेरै हुँदै गएको छ, यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ, कसरी भित्री रहेको छ, सरकारवालाको ध्यानाकर्षण कहिले पुग्छ भनेर सोध्नु भएको छ।
1: सरकारले गरेका अध्ययन र राखेका विवरण अनुसार नेपालमा लागू औषध प्रयोगकर्ता वार्षिक 5.06% बढ़दै गएका छन्। पछिल्लो तथ्याङ्कले

0: आईक्यू कम्युनिटी चाहिँ यो कुराबाट चाहिँ अछुतो चाहिँ छैन. एक त सरकारको सिस्टमेटिक डिस्क्रिमिनेशन, परिवारको रिजेक्सन अनि सोसियो इकोनोमिक समस्याले गर्दाखेरिमा चाहिँ परिवारबाट बाहिर बसेपछि चाहिँ कसको आशमा बस्नु हुँदो रहेछ त भन्दा, कसको आश रहेछ उहाँहरूको, कसको आड रहेछ त भन्दाखेरि ड्रग युजको. सबैको त भन्न मिल्दैन, धेरैजनाको चाहिँ हाम्रो समुदायको साथीहरूको यस यो पाइएको छ. विद्यमान कानूनहरूले चाहिँ स्वास्थ्य केयर भन्दा पनि कानूनी कार्यवाहीको रूपमा पनि अलिकति लानुपर्छ कि भन्ने हिसाबमा चाहिँ मलाई लाग्छ. यो कानूनलाई चाहिँ यस्तो कानून ल्याउन पर्यो जुन कानूनले चाहिँ विद्यालयदेखि लोकल लेभललाई चाहिँ कसरी स्ट्रेन्थेन गर्ने, हाम्रो संघीय स्तरबाट मात्रै नभइकन लोकलमा पनि एकदमै जानुपर्छ जस्तो मलाई लाग्छ.
1: सम्पूर्णमा नमस्कार, म क्षितिज पौडेल, हाल राष्ट्रिय परिषद जलवायु तथा वातावरण क्षेत्रमा कार्यरत युवा सञ्जालको सदस्य, कानूनको विद्यार्थी. नयाँ प्रकारका लागू पदार्थलाई चाहिँ छिटोभन्दा छिटो चाहिँ समावेश गरिनुपर्छ. हालको अस्पष्टता, फरक प्रकृति त्यो व्यक्तिलाई एउटै दृष्टिकोणबाट चाहिँ हेर्ने अवस्था सिर्जना भएको छ, जसले गर्दाखेरि चाहिँ आधुनिक न्याय प्रणालीको चाहिँ सिद्धान्तहरूसित चाहिँ मेल खान गएको छैन. यसले चाहिँ अपराधको प्रकृति, मात्रा जुन हामी मनसाय भन्छौं, तथा संलग्नताको आधारमा फरक फरक कानूनी व्यवस्था गरिनुपर्छ. सरकारी वकिलको दृष्टिकोणबाट चाहिँ चेन अफ कस्टडी चाहिँ कायम नहुनु, फोरेन्सिक प्रतिवेदनमा ढिलाइ हुनु, प्रभावकारी अभियोजनमा चाहिँ चुनौती सिर्जना गरेको छ. सरकारी वकिलको पनि भूमिका चाहिँ त्यसमा अलिक प्रभावकारी रूपमा चाहिँ राखिदिन म अनुरोध गर्छु. प्राकृतिक र कृत्रिम लागू पदार्थ बीच चाहिँ वैज्ञानिक आधार फरक सदाएको व्यवस्था नगर्दाखेरि चाहिँ डिफरेन्ट ग्राभिटी अन डिफरेन्ट सेन्टेन्सिङको सिद्धान्तलाई चाहिँ कानूनी रूपमा संस्थागत गर्न सकिएको छैन. राज्यको क्षमता चाहिँ जति मान्छेलाई जेलमा खोस्यो त्यो चाहिँ राज्य त एउटा सक्षम हो भन्ने दृष्टिकोणले चाहिँ जानु हुँदैन.
2: कसरी यो लागू औषधको कुरालाई प्रिभेन्सन गर्ने भन्ने मात्र भन्दा पनि अब चाहिँ हामीले किन यो भइरहेछ भन्ने कुरालाई पनि क्वेशन रेज गर्नुपर्छ जस्तो लाग्छ. त्यसको साइकोलोजिकल आस्पेक्टहरूलाई पनि अझै धेरै हामीले खोतल्नुपर्छ जस्तो मलाई लाग्छ. इन्भेस्टमेन्ट चाहिँ इन प्रिभेन्सन चाहिँ हुनु पर्यो, जसले गर्दाखेरि एउटा बच्चाबाट सुरु भइरहेछ त्यो इमोसनल हेल्थका कुराहरू, एउटा क्वालिटी फ्यामिलीका कुराहरू आइरहेछ, बच्चाहरूलाई लाइफ स्किलका कुराहरू पनि हामीले सिकाउन सक्यो भने चाहिँ त्यो अहिले हामीले जति खर्चको लागि रिहाब सेन्टर्सहरू बनाइरहेछौँ त्यो खर्च चाहिँ अहिले पनि हामीले कम गर्न सक्छौँ भन्ने पनि हो. स्कुल्सहरू छँदैछ, त्यो सँगसँगै प्राइमरी हेल्थ केयरका कुराहरू त्यहाँ पनि हामीले काम गर्न सक्छौँ. एउटा व्यक्ति फर्स्ट छ भने ऊ रिकभर पनि हुन सक्छ नि त. कम्प्यासनेट केयर चाहिँ छ कि छैन त, कल्चरको कुरा, रिलिजनको कुरा होइन, र हाम्रो पियर प्रेसरको कुरा जुन सरहरूले भन्नुभयो स्कुलमा, सो हाम्रो कल्चरल आस्पेक्टबाट पनि त्यो रिसर्चहरू, एउटा रिसर्च गर्ने संघ संस्थालाई हजुरहरूले त्यसमा पनि इन्भेस्ट गर्न सक्नुभयो भने द्याट वुड बी हाम्रो लागि चाहिँ अहिले नै यो प्रिभेन्सनको एउटा टास्क हुन सक्छ.
3: एउटा चाहिँ परामर्श कक्षा हुनु पर्यो प्रत्येक समुदायमा, जुन सानो सानो काम गर्न सक्छौँ हामी, जस्तो परामर्श कक्षा हुनु पर्यो. प्राइभेट सेक्टर अथवा कुनै संस्थाहरूले गरेको जुन यो हाम्रो जुन पुनर्स्थापना केन्द्रमा त इनफ छैन, र स्थानीय सरकार र सम्पूर्ण ठाउँबाट परामर्श कक्षा, पुनर्स्थापना कक्षा, पुनर्स्थापना केन्द्र सबै हुनु पर्यो. घर परिवार समुदायबाट यी समस्याहरूलाई चाहिँ एड्रेस गरेर चाहिँ माथिसम्म लान्छ. सानसानो कामहरूबाट नै धेरै ठूलो उपलब्धिहरू हुने गर्छ.
4: झण्डै 50 वर्ष पुरानो लागू औषध नियन्त्रण ऐन 2033 बदलिदो परिस्थिति अनुसार अपर्याप्त रहेकाले यसको तत्काल समीक्षा र परिमार्जन गर्नुपर्ने माग उठ्दै आएको छ. लागू पदार्थ तथा अवैध तस्करी विरूद्धको दिवस जुन 26 को अवसरमा काठमाण्डुमा आयोजित छलफलमा सांसदहरूको प्रतिबद्धता र सरकारवालाको विचार सहितको छलफल चलाउँदै हुनुहुन्छ साथी लील प्रकाश चन्द.
5: गृह मन्त्रालयको केन्द्रीय तथ्याङ्क विभागको पहलमा 2077 निकालेको तथ्याङ्क अनुसार नेपालमा कड़ा लागू औषध प्रयोगकर्ताको अनुमानित संख्या 130,432, जसमा पुरूष 121,692 अर्थात 93.7%, 8,732 अर्थात 6.7% महिला भएको भनेर यो तथ्याङ्क कुरा भयो. हामीसँग लागू औषध नियन्त्रण ब्यूरोबाट डीएसपी जीवन निरौलाजी हुनुहुन्छ. के कुरामा मान्यज्यूहरूले सच्याउनको लागि सहयोग गर्नुभयो भने अहिले लागू औषध त्यसलाई नियन्त्रण गर्नको लागि कहीँ न कहीँ सहयोग पुग्छ.
6: अनौपचारिक रूपमा हामीले ब्यूरोले नै एउटा जिल्लामा सर्वे गर्यौं, एउटा जिल्लामा मात्रै 30,000, तराईको कुनै एउटा जिल्ला हो मैले नाम लिइन, 30,000 दुर्व्यसनीको संख्या रहेको आकलन गर्न सकिन्छ. र त्यही रेसियोमा बोर्डर लाइनको जिल्ला र काठमाडौँ पोखरा भैरवा जस्तो उपत्यकामा त्यही रेसियोमा बन्ने भनी 2076 भएको संख्याको 5-6 टाइम्स बढी संख्या डेफिनेटली छ, हुन्छ होला.
5: 15 ठाउँमा बेस बनाएर तपाईँहरूले काम गरिराख्नु भएको छ, जनशक्तिको हिसाबले, संरचनाको हिसाबले त्यो ठिकै हो कि त्यसमा पनि केही बढाउनको लागि छ?
6: यो हाम्रो जनशक्ति एकदमै कम छ. हामी नेपालभरि हेडक्वार्टर र हाम्रो माता शाखा कार्यालय गरेर हामी 215 जति जम्मा कार्यरत छौं. होल नेपाल दरबन्दी संख्या 78 हो र हामी सबैहरू काजमा छौं र हाम्रो बाहिरको अफिसहरू पनि काजमा नै हो. हाम्रो पहिला लागू औषध नियन्त्रण ब्युरोको शाखा कार्यालयहरूको दरबन्दी पनि हुन्थ्यो र त्यो अहिले चाहिँ संघीयताको विस्तारित योजनामा चाहिँ मर्ज भएर अहिले हामीसँग छैन। यो हाम्रो काजमा आएर फेरि साथीहरू खटिनु भएको छ।

0: व्यक्तिको हिसाबमा कम छ, कानूनकै मैले विषयतिर लागे। अब यसमा लुक होलहरू चाहिँ हामी अहिलेसम्म विभिन्न मोडेलहरूमा काम गरिरहेका हुन्छौँ। यो बाई एन्ड बस्ट भन्ने छ, अनि यसमा कन्ट्रोल डेरी भन्ने छ जुन कानूनमा अलिकति छुवाइएको छ, अन्डर कभर अपरेसनहरू चाहिँ हुन्छन्। अब यस्तोमा लागू औषध एन लागू औषध अपराधमा यस्ता विधिहरू प्रयोग नगर्दा कारोबारीहरू हामी नियन्त्रणमा लिन सक्दैनौँ, उनीहरूको इन्फर्मेसन हामीसँग आउँदैन। अब यो विधिहरू हामीले प्रयोग गर्दा त्यो कानूनमा कार्यविधि अहिलेसम्म बनेको छैन, भनेपछि यसमा कानूनी समस्या छ। कहिलेकाहीँ हामीले यसमा सो मनी पनि देखाउनु पर्ने हुन्छ, लोभ्याउन पनि हुन्छ। हामी साँच्ची नै किन्ने मान्छे बनेर पैसै देखाएर त्यो पैसाको लोभले कारोबार गर्ने मान्छेले हामीलाई सामान बेच्न आउँछ, त्यो पनि हामी टेक्निक लाउँछौँ, सो मनी युज गर्छौँ। हामी बाई एन्ड बस्ट हाम्रो अपरेसन मोडेलमा हाम्रो 5 लाख भन्दा बढी बोकेर हिँड्न नपाउने भन्ने छ। 1 किलो अफिम हामीले चाहिँ किन्ने, हामी एजेन्ट बन्यो भने हामीले 1 किलो अफिम किन्नलाई 3 लाख 5 लाख त हामी आफैले बोक्नुपर्छ। हामी 20 किलो 30 किलोसम्म अफिमको डिल गर्छौँ। यस्तो पनि हाम्रो लागि समस्या छ। विभिन्न औषधिहरू, जीवन रक्षाको लागि हामीले युज गर्ने मेडिसिनहरू डाइभर्सन भएर विभिन्न नयाँ नयाँ औषधिहरूको दुरूपयोग बढ्दो छ, त्यसलाई पनि एउटा नियमन गर्न आवश्यक छ।
1: नेपाल प्रहरीका पूर्व एसएसपी र अहिले यो फौजदारी कानूनको विषयमा अभ्यास गरिराख्नु भएको म राजकुमार वैद्यवारज्यूलाई अहिले नआएको तर मान्यज्यूले अथवा सांसदज्यूहरूले सुन्नुपर्ने र त्यसलाई व्यावहारगत रूपमा चाहिँ कानून परिमार्जनको लागि गर्नुपर्ने के छ छोटकैमा राख्नको लागि अनुरोध गर्दछु।
2: मैले हेडक्वार्टर्सबाट कति रहेछन् त मुद्दा दर्ता भनेर मैले हिजो मात्रै लिएको थिएँ, त्यसमा मैले सबै डाटा सुनेन। यो 81-82 को मात्रै संक्षिप्त भन्न चाहन्छु। महिला पुरुष भन्ने छुट्या छ 7146 पुरुष, महिला चाहिँ 419, भारतको 283 पुरुष र 22 जना महिला र अन्य विदेशी भन्ने छुट्या छ, त्यसमा चाहिँ हजुरको 13 जना पुरुष 7 जना महिला। भनेपछि महिलाहरू पनि थर्ड कन्ट्री अन्य देशको पनि महिलाहरू पनि उत्तिकै कारोबारमा चाहिँ संलग्न छ भन्ने छ। 7890 चाहिँ मान्छेको संख्या र 5061 चाहिँ दर्ता यो सालको, अरू पनि मसँग 5 वर्षको छ तर अहिले म चाहिँ यो भन्न अब समयको अभावले केही मेरा साथीहरू अहिले म त्यही एलएलएम पढ्ने साथीहरू त्यसपछि मेरो काम गर्ने बोर्डरमा लाइनमा बसेका नेपालगंज भैरवा र झापामा बसेका साथीहरूसँग पनि स्टिल काम गरिरहेको मान्छेको पनि त्यसको पनि लिएर मेरो अनुभव पनि थोरै एड गर्न चाहन्छु। भैरवाको साथी भन्ने हुनुहुन्थ्यो अहिले गाजा यहाँबाट इन्डिया होइन कि अस्ति थाइल्याण्डको उसमा चाहिँ यहाँ आइपुग्यो, ब्याङ्ककबाट थाइल्याण्डमा यो भैरवाको रूट हुँदै गाजा आइपुग्यो भन्ने उहाँले त्यो भन्नुभएको थियो भने 13 जनालाई अहिले सम्पूर्ण चुनौती के भने तपाईँ हामीले चढ्ने सवारी साधनमा प्रहरीले चेक गर्छ मादक पदार्थ सेवन चेक गर्छ भनेर अहिले लागू औषध सेवन गरेर बढ्दो रूपमा चालकहरूले खाएर हिँडेको अवस्था छ। एउटा किटलाई लाग्दो रहेछ 1500, किटको अभावले पनि चेकिङ प्रभावकारी भएको रहेनछ। त्यो किट्सहरू यथेष्ट मात्रामा दिएर मापछि अहिले लागु औषधको चाहिँ सेवनमा चेक गर्नुपर्नेछ, किनभने दुर्घटना चाहिँ विविध कारण मध्ये अहिले एउटा कारण चाहिँ यो मेजर इस्यू भएको छ। नेपाल प्रहरीलाई अलिक स्ट्रेन्थन गर्नुपर्ने, यसलाई किट्सको व्यवस्थापन गर्ने देखिन्छ। ल्याब टेस्ट टाइममा नआउनु होइन, त्यसपछि कतिपय गाजर सेवनको 1 महिना छ अब अनुसन्धानको अवधि 90 दिन छ बढ़ी राख्नु, यी कुराहरू छ। अहिले धेरै कुरा आइसकेको छ, यसमा म धेरै गइन। सेवनी र कारोबारमा चाहिँ जस्तो कल डिटेल भए पैसाको आदान प्रदान नभएको परिणामलाई बेस बनाउँदा कतिपय मान्छे भरिया सानो स्केलका मान्छेहरू 10,000-15,000 एउटा क्यारिङ गरेको मान्छेहरू आजीवन गएको अवस्था चाहिने छ। तराई थियो, अहिले पहाड़ जानुहोस् लागू औषध मुद्दा चलिरहेछ, त्यस कारणले पहाड़सम्म छोइसकेको अवस्था छ, खुला बोर्डर छ, पर्याप्त जनशक्ति छैन र पर्याप्त स्रोत साधन छैन र सम्बन्धित निकाय सम्मानित छैन भन्ने मेरो जिकिर रह्यो। परिवारको भूमिका खोज्नु जरूरी छ, समाजको भूमिका खोज्नु जरूरी छ, प्रहरीको भूमिका तिमीले यो गर मात्रै होइन यसको लागि बजेट सहित आउनु पर्यो। मतलब उसले बेहुरीमा थाम्न सक्ने अवस्था छैन, फैसलामा पनि एकरूपता छैन,
1: पुरस्कारले सजिलो बनाएको अप्ठ्यारो उहाँले रोक्नुपर्छ भनेर
2: भारतमा चाहिँ नि त्यो लागू औषध बरामद हुने बित्तिकै तुरन्तै त्यसको भेरिफाई गरेर हाम्रो त फेरि पछि टेस्ट गर्दा पनि लागू औषध नभेटेको भन्ने पनि टेस्ट आइरहेको पाइन्छ कहिलेकाहीँ, त्यो व्यवस्था छ भने यहाँ चाहिँ फैसला भइसकेपछि हुने हुनाले यसको पनि अब पुरस्कार पाउने कुरा त अब केही एड्रेस त्यसको मकसद होला तर अलिक यसको दुरूपयोग भयो भन्ने कुरा पनि आइरहेको छ। अब यसलाई कहीँ न कहीँ एड्रेस चाहिँ अन्य भत्ताहरू दिएर पनि एड्रेस गर्न सकिन्छ भन्ने म त्यसमा भन्न चाहेँ। एउटा एजेन्सीले मात्रै थाम्नुपर्ने अवस्था सक्ने अवस्था छैन कि, र कहीँ कहीँ रिसिभी पनि देखिन्छ त लागू औषध फसाइदिएको पर्ने अवस्था देखिन्छ तराईतिर विशेष गरेर जुन अहिले प्रोत्साहन केन्द्र छ। अब त पालिकाले सरकारी लगानी गरेर पालिकाले 2-4 आवश्यकताहरू अनुसार खोल्नै पर्ने अवस्था छ। उहाँहरूलाई स्किल अनुसार काम दिने बजेट चाहिँ त्यहाँ लगानी गर्नु जरुरी छ। प्राइभेट एजेन्ट उसले थाम्न सक्ने अवस्था छैन र धेरै चाहिँ उहाँहरूको टेक्निकल नपुगेर मान्छेहरू मरेको अवस्था पनि देखिन्छ। अहिले लाओस कुल्ली मात्रै लाओस ऊ मात्रै भिक्टिम भएन, जघन्य अपराध हत्या यो लाउसहरूको कारणले भइरहेको छ। यो आफू मात्रै पीड़ित होइन, यसले समाजलाई नै दोस्तो बनाएको हुनाले अब पालिकाको बजेट त्यहाँ जानु जरुरी छ।
1: हस् धेरै धन्यवाद छ राजकुमार वैद्यवारज्यू, र हामी छलफल अगाडि बढ़ाउने क्रममा अब यसलाई खुला गरौं। आफ्नो विचार राख्न चाहनुहुन्छ भने र यहाँहरूले हात उठाइदिनु होला। हामी पालै पालो नवराज भट्ट हामीसँग हुनुहुन्छ, क्याप्सनका काठमाडौँ अध्यक्ष जो हुनुहुन्छ।
3: यसको प्रत्यक्ष अहिले शिकार हाम्रो विद्यालयमा पढ्ने विद्यार्थीहरू भएको अवस्था छ। स्थानीय लोकल लेभलमा भएका साना साना पसलहरू विद्यार्थीहरूले यो गाँजा चरेस भन्दा पनि अहिलेको हाम्रो स्कूल लेभलमा पढ्ने विद्यार्थीहरूले त्यो औषधिहरू मिक्स गरेर एउटा डोज बनाएर बढी खाने गरिएको देखियो। मेडिकलहरूबाट विद्यार्थीहरूले किनेको देखियो क्या। 2051 सालदेखि लिएर अहिले तपाईँको 2083 सालसम्म आइपुग्दाखेरि 32-33 वर्षसम्म यो कानून आएन, यो चाहिँ विडम्बना हो। कानून नयाँ आउनु पर्यो, लागू औषधले गर्दाखेरि यो देशको युवा नै लतमा फस्ने र भयावह अवस्था भएको कारणले गर्दाखेरि यसमा अब नयाँ कानून बनाउने, नयाँ कानून बनाएर यसको एउटा छुट्टै टास्क फोर्स गठन गरेर आवश्यक जनशक्ति थपेर यसलाई चाहिँ कार्यान्वयनमा ल्याउनु पर्छ भन्ने हाम्रो भनाइ छ।
1: हामीसँग क्लिनिकल साइकोलोजिस्ट डाक्टर शालिग्राम भट्टराईजी हुनुहुन्छ। कानून निर्माण अथवा संशोधन प्रक्रियामा छ भने त्यो छोटकरीमा राख्न म अनुरोध गर्दछु।
4: धन्यवाद सर। चेतनाको स्तर कम्युनिटी लेभलमा यति पुर्याउन जरुरत छ कि जबसम्म हामीले वडा लेभलदेखि नै बजेट नै छुट्याएर घर घरमा हामीसम्म जति बेला पुग्न सकिँदैन यसलाई कन्ट्रोल गर्न धेरै गाह्रो छ। हरेक घरमा चाहिँ इच फ्यामिली मेम्बरलाई चाहिँ अवेर गर्न असाध्यै जरुरत छ। यो चाहिँ वडा लेभलदेखि अहिले नै यो प्लानिङ प्रोसेसको बेला पनि छ क्यारे, यति बेला नै बजेट छुट्याएर नीति नियम कानून के चेन्ज गर्ने कुराले चेन्ज गर्नै पर्यो। किन भन्दा एकचोटि इमेजिन गरौँ त, हामी कसैको घरमा एकजना चाहिँ यो युजर्स कुनै भिक्टिम हुनुहुन्छ भने कति गाह्रो पर्छ। फ्यामिली मात्र सफर हुँदैन, त्यो कम्युनिटी सफर गर्छ, त्यो वडा सफर गर्छ, पालिका सफर गर्छ, जिल्ला सफर गर्छ, व्यक्ति त सफर हुन्छ हुन्छ, त्यसले अरूलाई पनि धेरै नराम्रो हिसाबले चाहिँ त्यसले इम्प्याक्ट गरिरहेको हुन्छ। त्यही भएर वान इन्डिभिजुअल इज टू मेनी, यो कुरालाई हामीलाई असाध्यै बुझ्नु जरुरत छ जस्तो लाग्छ। यसलाई मनोनै गर्न जरुरत छ कि यदि हामीमा त्यो कमिटमेन्ट छ चेन्ज गर्ने हो भने लेट्स स्टार्ट इट फ्रम टुडे, आजदेखि हामी शुरू गरौं न। 51 सालमा भएको नीति नियम अहिलेसम्म पनि कुनै चेतु अपडेट भएको रहन्छ। वाट ह्याड वी बिन डुइङ फर लास्ट 30 इयर्स, 30 वर्ष हामी के गरेका थियौँ। महत्वपूर्ण कुरो भनेको रिफरल मेकानिजम असाध्यै जरुरी, एक त अवेरनेस चाहियो, स्कूलको बच्चाहरू कति भिक्टिम हुन्छन् भन्ने किसिमको कुरोहरू सम्भवतः उहाँलाई थाहा छ जस्तो लाग्छ होइन। अर्को चाहिँ भइसकेपछि रेस्पोन्स मेकानिजम असाध्यै पुअर छ, कुन ठाउँमा पठाउने, लोकल लेभलमा वडा लेभलदेखि नै त्यो हेल्थ फेसिलिटिजहरूमा त्यो क्यापेसिटी छ कि छैन, त्यो हिसाबको ट्रेनिङ मन रिसोर्स छ कि छैन, त्यो एउटा समस्या छ। कुन हस्पिटल पठाउने, कहाँ छ, हस्पिटलमा छ कि छैन, होइन, एकदमै गाह्रो छ। रिहेबिलिटेसन सेन्टर्सहरू केही छन् तर त्यो ट्रेन ह्युमन रिसोर्स त्यहाँ छ कि छैन, होइन, उपचार गर्न सक्ने क्यापेसिटी छ कि छैन, काउन्सिलर्सहरू छन् कि छैनन्, होइन, साइकियाट्रिस्ट क्लिनिकल साइकोलोजिस्टहरूको एभाइलेबिलिटी छ कि छैन, यी चिजहरू असाध्यै जरुरत पर्छ। यो कार्यक्रममा कमिटमेन्ट जनाऊ है, कमिटमेन्ट नभइकन चेन्ज आउँछ जस्तो लाग्दैन।
1: हस्
4: तर कमिटमेन्ट भयो भने वी क्यान डु एन्ड वी क्यान वर्क अन इट टुगेदर।
1: पुनस्थापना केन्द्र सञ्चालक मध्येबाट रिकभरिङ नेपालका अध्यक्ष विष्णु फुयल शर्माजी हुनुहुन्छ। के कुरामा कानूनमा संशोधन गरियो भने गुणा चार गुणाको दरले बढ़िराखेको छ, त्यसलाई नियन्त्रणमा राख्न सकिन्छ, पुनस्थापनामा पनि सहयोग पुग्छ।
2: माननीयज्यूहरूलाई मैले के भने, तीनटा काम, एउटा पोलिसी तुरन्तै बनाउन सकिन्छ, रेडी छ, टिप्पणी उठाएर कानूनमा गएको थियो, कानूनबाट गएर क्याबिनेटमा लिएर जाने पास गर्ने भनेको थियो, भएन, त्यसपछि अर्को मन्त्री आउनुभयो। अब अहिले पनि हामी पुस गरिरहेछौ, उत्पादन बेचबिखन ओसार पसार यो सबैलाई अहिलेको भन्दा कडा कानून बनाऊ, तर लागोस् त प्रयोगकर्ता त जानी नजानी साथीभाइको लैलैमा कहिले जानेर कहिले नजानेर फस्छ, उनीहरू अपराधी होइन। म तपाईँहरूको अगाडि उभिरहेको छु त म अपराधी हो त, म लागोस् प्रयोगकर्ता हो म अपराधी हो त, म समाजमा मेरो कन्ट्रिब्युसन गरेको छैन, मैले मेरो घर हेरेको छैन, जानी नजानी म बिग्रिएँ, तर होस आयो म फर्केँ फेरि, आई क्यान कन्ट्रिब्युट माई फ्यामिली, होइन, मेरो ब्याक टु माई फ्यामिली भन्दाखेरि अहिलेको कानून चाहिँ ओसार पसार बिक्री वितरण यो सबै भण्डारणलाई अहिलेको भन्दा पनि कडा कानून बनाऊ, सेवनलाई अलिकति भिन्दै आँखाले चस्माले हेरौँ, जसले गर्दा हामीले क्विक इन्टरभेन्सन गरेर क्लिनिकल साइकोलोजिस्ट यहीँ हुनुहुन्छ उनीहरूलाई त्यहाँ दलदलबाट निकाल्न सकिन्छ। नेपाल सरकारले गरेको तथ्याङ्कमा 28,000 छ भन्दा काम शुरू गरे, म त्यतिखेर गृह मन्त्रालयबाटै गृह मन्त्रालयकै कर्मचारी, लाओस शाखाकै कर्मचारी, म पहिला लाओस शाखामै काम गर्थे, त्यतिखेर भएन शाखाले सानो काम गर्यो भनेर म एनजिओ सेक्टरमा छिरे, राजीनामा दिएर र आज आइरहँदा